0: ले 15 महाधिवेशन असो 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएका छन्। पालिका अधिवेशन पनि अधिकांश स्थानमा सकिएका छन् भने प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढ़िरहेको छ। यसैबीच देउवा पक्षबाट गगन नेतृत्वको प्रक्रियामा फर्किएका नेताहरूमध्ये पूर्णबहादुर खड्काको भूमिका विशेष अर्थपूर्ण बनेको छ। खड्काले गगनलाई महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी देउवासित आग्रज नेतासँग सम्वाद गर्न आग्रह गरेका छन्। उनले थापालाई लेखेको सन्देशमा भनेका छन् पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ। यसैबीच कांग्रेसभित्रको विवादमा शेखर कोइराला पनि महत्वपूर्ण पात्र हुन्। कोइरालाले आफू संस्थापन र स्तरतर्फ दुवै पक्षमा नरहेको बताउँदै पार्टी एकताका लागि अपील गरिरहेका छन् भनेर आजको अन्नपूर्ण पोस्टमा कांग्रेसको महाधिवेशनको प्रचारात्मक लोगोमा देउवाको फोटो शीर्षकमा खबर छ।
1: न्यायालयको स्वतन्त्रतामाथि राष्ट्रपका वकिल सांसदहरूको निरन्तर प्रश्न, एमालेको प्रतिवाद, हिमालय टाइम्स खबर लेख्छ। पछिल्लो समय न्यायालयको स्वतन्त्रतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका प्रतिनिधि सभाका सदस्यहरूमध्ये कानून पृष्ठभूमिबाट आएका सदस्यहरूले निरन्तर प्रश्न उठाइरहेका छन्। सरकार र संसदको विशेषाधिकार उप न्यायालयले हस्तक्षेप गरिरहेको र न्यायालयलाई पुनः संरचना गर्नुपर्ने उनीहरूको जिकिर छ। बुधबार सत्तारूढ़ राष्ट्रपाका मधुकुमार चौलागाईले न्यायपालिका निरंकुश तिर गएको आरोप लगाउनुभयो। संविधान संशोधन विधेयक पारित गर्ने व्यवस्था रहेको प्रतिनिधि सभा नियमावलीको नियम 140(11) र विशेषाधिकार सम्बन्धी प्रावधान रहेको 259 तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको प्रसंग निकाल्दै न्याय प्रदान गर्ने न्यायपालिका निरंकुशतातिर गएको आरोप लगाउँदै न्यायपालिका पुनः संरचना आवश्यक रहेको जिकिर गर्नुभयो। त्यसो त मंगलबारको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रपका सांसद तथा अधिवक्ता यज्ञमणि नेउपानेले विवादित फैसला अध्ययन समिति संसदभित्र गठन गरियोस् भनी टिप्पणी गर्नुभएको थियो। बिहिबारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले अदालतको शुद्धिकरण 4 दिन बाँकी रहेका न्यायाधीशको म्याद थपेर नहुने भन्दै राष्ट्रपा सांसद यज्ञमणिमाथि कटाक्ष गर्नुभएको थियो।
0: आजको आर्थिक अभियान दैनिकमा बाढ़ीमा विपत्तालाई मृत सरह मानि बीमा दावी भुक्तानी गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। भटेकोशी र त्रिशुलीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिमा राहतका लागि छिटो बीमा दावी भुक्तानी गर्न कानूनी प्रावधान बाधक देखिएपछि नेपाल बीमा प्राधिकरण कानूनी सुधारको तयारीमा जुटेको छ। विशेष गरी बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत्यु भएको मान्न विद्यमान कानूनले लामो समय तोकेका कारण जीवन बीमा दावी भुक्तानीमा समस्या देखिएको हो। मुलुकी देवयानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिबारे स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षसम्म कुनै जानकारी नपाएमा जीवित रहेको प्रमाणपत्र नभएको अवस्थामा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने व्यवस्था छ। तर रसुवा बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि उक्त सामान्य कानूनी प्रक्रियाबाट बीमा दावी भुक्तानी गर्न सम्भव नहुने देखिएको छ। नेपाल बीमा प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेल पनि दावी भुक्तानी सहज बनाउन आवश्यक कार्यविधि संशोधनका लागि काम भइरहेको बताउँछिन्। आजको आर्थिक अभियानमा खबर छ।

तपाईँ ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सानोतिनो पानी पर्दा पनि टेन्टभित्र पानी चुहिन्छ। अब लगातार पाँच दिन पानी पर्ने खबर सुन्दा झन डर लाग्न थालेको छ। रसुवा उत्तर गया गाउँपालिका एक खाल्टेका अजय तामाङले भने आफूलाई भन्दा पनि सानो छोरालाई कसरी जोगाउने भन्ने चिन्ता लागेको छ। भदौ 10 गते रसुवाको भोटेकुसीमा आएको विनाशकारी बाढ़ीका कारण विस्थापित भएर नुवाकोटको विदुर नगरपालिका 5 बाँडा चौतारा स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढ़ी पीड़ितलाई वर्षाको खबरले फेरि त्रसित बनाएको छ।
3: भोटेकोशी बाढ़ीमा 533 सवारी साधन र तीनमा संलग्न 741 जना चालक सहचालक परिचालक तथा व्यवसाय बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। भदौ 10 गते रसुवाको टिमुरेमा आएको बाढ़ीपछि विभिन्न यातायात व्यवसाय संघ कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक कन्टेनर बस जीप माइक्रोबस लगायतका सवारी साधन बाढ़ीमा परेको उल्लेख छ। तर घटना भएको 3 साता भन्दा बढ़ी बितिसक्दा पनि हराएका सवारी साधन र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन।
2: वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी शुक्रबार आज इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान रथयात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने प्रचलन छ।
3: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचीकृत कम्पनीको शेयर तथा डिभेन्चरमा गरेको लगानी छिटो बिक्री गर्ने बाटो खोल्दै जोखिम नियन्त्रण र निगरानीका शर्त थपेको छ। यसअघि 6 महिनाभन्दा बढ़ी अवधिका लागि मात्र यस्तो लगानी गर्न पाइने व्यवस्थालाई संशोधन गरी 45 दिनभन्दा बढ़ी अवधिका लागि लगानी गर्न पाउने बनाइएको हो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार बढ़ेको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 11.77 अंक 0.44% बढ़ेर 2629.81 अंकमा कायम भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो, डिस्क हो खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्नुअघि संयुक्त राष्ट्रसंघीय महासभा हलबाट दर्जनौ प्रतिनिधि बाहिरिएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले बाहिरिने प्रतिनिधिहरूलाई नैतिक रूपमा कायरको संज्ञा दिए। सम्बोधन शुरू गर्नु पूर्व नेतान्याहुले बाहिर निस्किएकाहरूसँग समान धारणा राख्ने हलमा रहेका अन्य प्रतिनिधिहरूलाई पनि बाहिरिन भनेका थिए। सम्बोधनका क्रममा इजरायली प्रतिनिधि मण्डलका सदस्यहरूले नेतान्याहुको समर्थनमा ताली बजाइरहेका थिए।
6: अब खेल र खेलाड़ीका खबर। जापानमा जारी 20 एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलंकालाई हराउँदै प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 34-25 जित निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो।
5: अब विचार विश्लेषणको पालो। आजको हिमालय टाइम्समा पुनर्निर्माणको भारी राज्यको परीक्षा शीर्षकमा भूपेन्द्र थापा माधवले लेख्नु भएको छ। प्रधानमन्त्री विपद राहत कोषमा पछिल्लो विवरण अनुसार करिब 12.63 अर्ब जम्मा भएको छ, तर पुनर्निर्माणको अनुमानित आवश्यकता 723 अर्ब 31 करोड़ रहेको छ। अर्थात राहत कोषमा जम्मा भएको रकम कुल पुनर्निर्माण आवश्यकताको करिब 1.7% मात्रै हो। यति ठूलो आर्थिक भार भित्र अवसर पनि लुकेको छ। भत्किएका सड़क पुनः बनाउँदा सुरक्षित र दिगो सड़क बनाउन सकिन्छ। बगेका पुल
7: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
10: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553।
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
14: Thank you. You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 9 गते शुक्रबार, सेप्टेम्बर 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको चतुर्दशी तिथि, इन्द्र जात्रा, विश्व फार्मासिस्ट दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिन ठूलो पानी पर्ने र बाढ़ीको जोखिम, रोशी खोलामा सतर्कता तहभन्दा बढ़ी बाढ़ी, डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अप्नाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि ठूलो पानी पर्दै
2: प्रधानमन्त्री बालिनले केही बेरमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै महासचिव गुटरेससँग छलफल, एमाले नेतृत्वमा 11 वर्षपछि विद्या भण्डारीको पुनरागमन,
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूवा रोगको जोखिम, 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन, 30,000 मेट्रिक टन यूरिया खरिद गर्न बोलपत्र आह्वान,
2: इजरायली प्रधानमन्त्रीले सम्बोधन गर्दा दर्जनौ देशका प्रतिनिधिद्वारा राष्ट्रसंघको महासभा बहिष्कार, रूसले युक्रेन विरूद्ध 47 देशका नागरिकलाई प्रयोग गरेको राष्ट्रपति जेलेन्स्कीको दावी, पाकिस्तान र अफगानिस्तानमा पुनः आन्तरिक द्वन्द शुरू,
0: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश, अब ईरानसँग खेल्ने पुरूष कबड्डीमा सान्त्वना जीत।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: खबरको सबैभन्दा शुरूमा, आजदेखि तीन दिन देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र सतर्कता अप्नाउनको लागि सरकारवाला निकायले चालेका कदमको प्रसंग।
2: देशका विभिन्न भागमा आज बिहानैदेखि सामान्यदेखि ठूलो पानी परिरहेकाले जोखिममुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। पछिल्लो विवरण अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ठूलो पानी परिरहेको छ भने बाँकी प्रदेशका विभिन्न स्थानमा पनि पानी परिरहेको छ। आज र भोलिको मौसम कस्तो रहला, सीआईएनसँग कुराकानी गर्दै महाशाखाका मौसमविद डेभिड ढकाल।
4: शुक्रबार र शनिबारको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुने जस्तो चाहिँ देखिएको छ। 9 र 10 गतेको दिनमा चाहिँ अलिकति बढ़ी वर्षा हुने जस्तो देखिएको छ। यद्यपि 9 गतेको हकमा चाहिँ विशेष गरी कर्णालीबाट पूर्वी भूभागहरू भनेको कर्णालीसम्मका भूभागहरूमा चाहिँ अलिकति बढ़ी वर्षा हुने, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने, त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाँदै जस्तो
5: घट्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो, साँच्चै नै ठूलो पानी पर्ने, धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
4: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भइरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेन गेज पनि भन्ने गर्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटरभन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। यसरी हेर्दाखेरि चाहिँ यी दुई दिनमा विशेष गरी भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम्पमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी, धेरै भारी वर्षाको सम्भावना
5: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ
4: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन। लुम्बिनी र गण्डकी प्रदेश आसपासमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ, वर्षा केन्द्रित भएको पनि देखिन्छ। अनि कोशी बागमती गण्डकी प्रदेशमा चाहिँ भारी वर्षा पनि भएको छ भनेको आजदेखिबाट सावधानी त अप्नाउनु पर्यो। विशेष गरी यो जहाँ चाहिँ कमजोर भूभागहरू छ, जहाँ चाहिँ पहिरो जान सक्ने भूभागहरू छ, ती भूभागहरूमा चाहिँ सावधानी अप्नाउनु पर्ने विशेष जरुरी देखिन्छ भनेदेखि जस्तै नदी नालाको चाहिँ आसपासमा रहनेहरू हुनेहरू, तटीय क्षेत्रमा रहनुहुने, अनि जस्तै थोरै पानीले पनि अलिकति डुबान हुन सक्ने चाहिँ क्षेत्रमा रहनुहुनेहरूले चाहिँ अलिकति विशेष सावधानी अप्नाउनु पर्ने देखिन्छ। यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिन लिने अवस्था चाहिँ रहँदैन भनेको सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो वर्षा चाहिँ देखिन्छ।
2: 11 गतेसम्म मेघ गर्जन, चट्याङ, हावाहुरी, हिमपात तथा भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अप्नाउन आग्रह समेत गरेको छ। यसैबीच अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सवारी साधनमा चल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार हिजो राति 8 बजेदेखि आज बिहानसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
0: काभ्रे प्लाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जल सतहले सतर्कता तह पार गरेको छ र यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सावधानी अपनाउन र बिहानसम्मै सतर्कता अपनाउनु पर्ने बाढ़ी पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश भूभागमा मध्यमदेखि भारीसम्मको वर्षा भएको देखिन्छ र 2 घण्टाको स्थिति हेर्ने हो भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा ठूलो पानी बिहानैदेखि परिरहेको छ। यसैबीच पछिल्लो समयमा भारी वर्षाको पूर्वानुमान गरिएकाले कृषि क्षेत्रमा पनि सावधानी अप्नाउनु पर्ने देखिएको छ। कृषि विभागले हुरी बतास सहित ठूलो पानी पर्ने सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अप्नाउन अनुरोध गरेको हो। मौसममा देखिएको फेरबदल तथा अविरल वर्षाका कारण धान बाली लगायत अन्य उत्पादनको संरक्षणका लागि किसानहरूलाई सतर्कता अप्नाउन विभागले हिजो नै अनुरोध गरिसकेको छ। भित्र्याउन तयार भएको धानलाई केही दिन परिपक्व भएपछि मात्रै काट्न तथा काटेर भित्र्याउन छोडेको धानलाई हावा खेल्ने ठाउँमा राख्न र धान खेतको विभिन्न ठाउँबाट पानीको निकासका लागि आवश्यक प्रबन्ध गर्न पनि किसानलाई सूचना निकालिएको छ। भण्डारण गरिएका खाद्य वस्तुको नियमित अनुगमन गर्न अनुरोध गरिएको विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले सीआईएनसँग बताउनुभयो। उच्च पहाड़ी क्षेत्रमा भाँच्ने बेला भएको मकै तुरन्त भाँचेर ओतमा राखी हावा खेल्ने ठाउँमा फिजाउन भनिएको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले गोठ खोरका छाना हुरी बतासले उडाउन नसक्ने गरी बलियोसँग बाँधेर वा भार राखेर सुरक्षित गर्न अनुरोध गरिएको छ। आफ्ना पशु चौपायालाई अग्लो र सुरक्षित स्थानमा सार्नको लागि अनुरोध गरिएको छ। किसानका बाली तथा उत्पादनलाई क्षति कम गर्न जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनका आधारमा आवश्यक सूचना तथा सन्देश पठाइने केन्द्रका अधिकृत संजीव पण्डितले बताउनु भएको छ। भारी वर्षाको पूर्वानुमान गरिएपछि कञ्चनपुरको महाकाली नदी किनारका तटीय बस्तीमा भने पूर्व सचेतना अभियान सञ्चालन गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भीमदत्त नगरपालिकाका नगर प्रहरीले महाकाली नदीको तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गरिरहेको नगर प्रमुख निलम लेखकले जानकारी दिनुभएको छ। अनि अरू विभिन्न जिल्लामा पनि सुरक्षा निकायका प्रतिनिधिहरूले माइकिङ गर्दै पूर्व सचेतना अप्नाउन र सूचनालाई नियमित रूपमा अनुगमन गरिराखेकाले दिएको सूचनाको पालना गर्न अनुरोध गरिएको छ।
2: यसैबीच सम्भावित विपदको जोखिम मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक विदाका दिन समेत काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ। मौसममा देखिएको कुल अवस्थाका कारण विपद प्रतिकारका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिएको हो।
0: संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरै सम्बोधन शुरू गर्नुभएको छ। न्यूयर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवा सत्रमा उहाँले सम्बोधन शुरू गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग पनि भेट गर्नुभएको थियो। महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्धता रहेको पनि बताउनुभएको थियो। उहाँले युवा नेपाली प्रतिनिधि मण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आफू सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालमा आएको बाढ़ी र जलवायु न्यायको विषयमा अहिले राष्ट्रसंघमा सम्बोधन गर्दै यी विषयवस्तुहरूमा सरकारवाला निकायको ध्यानाकर्षण गराइरहनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र साम्य गर्न अध्यक्ष ओलीको नीति
1: समीक्षा के कारण हो त कारण खोज्दै जानुपर्छ भन्ने उद्देश्यले पवित्र उद्देश्यले चाहिँ कार्यदल निर्माण गरेको थियो पार्टी सचिवालयले तर त्यसलाई अफवाह बनाइयो
0: बाढ़ी प्रभावित क्षेत्रमा नवजात शिशु र बाल बालिकामा सरूआ रोगको जोखिम 66 जिल्लाका 630 पालिकामा कांग्रेसले सक्यो निर्वाचन 30,000 मेट्रिक टन यूरिया खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ
3: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाउ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
2: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
3: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
5: कांग्रेस संस्थापन पक्षले 15 महाधिवेशन अन्तर्गत हिजोसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न गरेको छ यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम भनी मौसमका कारण 13 असोजभित्र सकिसक्ने निर्देशन समेत दिएको नेताहरूले बताएका छन् यसैबीच नेपाली कांग्रेस संस्थापन इतर पक्षले भने समानान्तर महाधिवेशनका लागि 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ निवर्तमान सभापति शेरबहादुर देवा समूहले संयोजक डाक्टर शशांक कोइरालाको संयोजकत्वमा हस्ताक्षर गरिएको 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हमाङ पाँच थरमा सूर्य कुमार दाहाल इलाममा सुजता परियार केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले भन्नुभयो
6: 14 अधिवेशनको नेतृत्व सभापति शेरलाल देउवा उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाइँको विचार गरिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया विधि नपुगी गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो त्रुटि आउँदैसकेको छ त्यसो हुनाले हामीले 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्दा मङ्सिर 21-22-23 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ
0: यसैबीच गणतन्त्रकी दोस्रो राष्ट्रपतिको रूपमा भूमिका निर्वाह गर्नुभएकी विद्यादेवी भण्डारी यसअघि नै पार्टी राजनीतिमा पुनरागमन गरिसक्नु भएको भए पनि एमाले उहाँलाई वरिष्ठ नेताका रूपमा भित्र्याउने भएको छ एमालेको विधानमा भने यो पदको व्यवस्था छैन 2072 कार्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छोड्नु भएको थियो उहाँ अघि राष्ट्रपति भएका रामवरण यादव विगतमा कांग्रेस महामन्त्री भए पनि शीतल निवासबाट फर्किएपछि भने स्वतन्त्र छविसहित जीवनयापन रहनु भएको छ शुरूमा विभिन्न खालका चर्चा परिचर्चा र एमालेको नेतृत्व तहबाटै भण्डारी राजनीतिमा फर्किन नहुने कुरा पनि थियो तर पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा अध्यक्ष ओलीले यस्तो नीति लिएको नेताहरूले बताएका छन्
5: राष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुकका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न वित्त, जलवायु, न्याय, उत्पादन क्षमता र दिगो स्तरोन्नतिमा केन्द्रित सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजित अतिकम विकसित मुलुकका विदेश मन्त्रीहरूको वार्षिक मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै वहाँले विश्वव्यापी संकटका कारण एलडीसीले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको समेत उल्लेख गर्नुभएको हो। संयुक्त राष्ट्रसंघका अनुसार एलडीसी विश्व जनसंख्याको करिब 14% भए पनि विश्व व्यापारमा उनीहरूको हिस्सा 1.5% भन्दा कम छ। उनीहरू बाह्य झट्काप्रति अत्यन्त संवेदनशील रहेको समेत बताइएको छ। नेपालको अध्यक्षतामा रहेको एलडीसी समूहको 3 वर्ष कार्यकाल पूरा हुँदै गर्दा आयोजित बैठकमा मन्त्री खनालले केही साता अघि नेपालको ट्रान्स हिमालयन क्षेत्रको व्यापार मार्गमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको प्रसंग उल्लेख गर्दै त्यसलाई हिमालय सुनामीको संज्ञा दिएको समेत सचिवालयले बताएको छ।
0: कृषि सामग्री कम्पनी लिमिटेड केएससीएलले 30,000 मेट्रिक टन यूरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सार्वजनिक सूचना जारी गर्दै यूरिया 46,000 खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको हो। बोलपत्रमा सबै देशका योग्य आपूर्तिकर्ताले सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ। बोलपत्र अनुसार खरिद गरिने यूरिया मल 30,000 मेट्रिक टनको छ। मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, बीरगंज र भैरहवा स्थित कृषि सामग्री कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा पनि आपूर्तिकर्ताले नै गर्नुपर्ने बोलपत्रमा उल्लेख छ। कम्पनीका अनुसार बोलपत्र खरिदका लागि 4,00,000 रूपियाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानत 20,000 अमेरिकी डलर बराबरको हुनुपर्नेछ। बोलपत्र सम्बन्धी बोलपत्र बैठक अक्टोबर 16, 2026 दिउँसो 2 बजे कम्पनीको कुलेश्वर स्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर 26, 2026 दिउँसो 1 बजेसम्म कम्पनीको प्रधान कार्यालयमा बोलपत्र पेश गर्न सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
5: हिजोदेखि परिरहेको अविरल वर्षाका कारण कृष्णवीरमा फेरि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार हिजो रातीबाट ठूला ढुंगा र चट्टान सहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ। यसअघि गत भदौ 14 गते त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको भित्ता कटान गर्दा कृष्णवीरमा भीषण पहिरो गएको थियो। उता सिद्धार्थ राजमार्गमा पनि सवारी साधन आवागमन रोकिएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित बाढ़ी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान सिद्ध बाबा सड़क खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै असोज 12 गतेसम्म बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन रोक्न निर्देशन दिएको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरे सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले बताउनुभयो।
0: गत भदौ 10 गते भोटेकोशीमा आएको भीषण बाढ़ीपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूबाट सहयोग आउने क्रम चलिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बाढ़ी आएको पहिलो दिनदेखि नै निरन्तर सहयोग प्राप्त भइरहेको छ। तत्काल आवश्यक पर्ने उद्धार तथा राहत सामग्रीको सहयोग जारी रहँदा अब भने पुनर्निर्माण र पुनरुत्थानका लागि समेत सहायता आउन थालेको मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका सहसचिव कौशल किशोर रायका अनुसार बाढ़ीपछि तत्काल आवश्यक राहतसँगै अब पुनर्निर्माणका लागि समेत सहयोग जुट्न थालेको छ। समयमा सबै छिमेकी मुलुकहरूबाट ठूलो सहयोग प्राप्त भइरहेको पनि उहाँले बताउनु भएको छ। भौतिक सामग्री सहयोग गर्नेमा छिमेकी राष्ट्रहरू भारत, चीनका साथै संयुक्त अरब इमिरेट्स, यूएई, सिंगापुर र दक्षिण कोरिया अगाडि देखिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतले 5 चरणमा 74 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्। प्रभावित क्षेत्रमा रहेका बालबालिका र नवजात शिशुमा भने विभिन्न सरूवा रोगको संक्रमणको जोखिम पनि देखिएको छ। यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको पोषण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सीआईएनसँग बताउनुभयो।
7: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
8: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दावी गर्दै त्यसको जवाफी कार्यवाही स्वरूप अफगानिस्तानका 10 स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्रीले ती स्थानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य स्थलमा ड्रोन आक्रमण भएको समेत दावी गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेन विरूद्धको युद्धमा 47 देशका नागरिकलाई लड़ाकूका रूपमा प्रयोग गरिरहेको दावी गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै वहाँले रूससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका 2 सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको समेत जानकारी गराउनु भएको थियो। जेलेन्स्कीले घाना, नेपाल र भारत लगायतका देशका नागरिक रूसी पक्षबाट युद्धमा संलग्न रहेको समेत वहाँले राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा जानकारी गराउनु भएको थियो। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको 81 महासभामा सम्बोधन गर्ने क्रममा लगत्तै दर्जनौं देशका प्रतिनिधिले महासभाको हलबाट बाहिरिएका थिए। हिजो न्यूयोर्क स्थित यूएन मुख्यालयमा नेतन्याहु सम्बोधनका क्रममा मंचमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेको समेत उल्लेख गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अघि रहयो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य जितेको थियो। पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित हासिल गरेको छ। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
8: शुरूमा नेतृत्व परिवर्तनको माग गरेका एमाले नेता अन्तिममा कसरी विचार परिवर्तन गरे, एकजना नेतासँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं,
14: हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
16: साझा खबरमा अब एमालेको विवादको प्रसंग। एमालेका विभिन्न तहका बैठक हिजो आज चलिरहेका छन्। पार्टी नेतृत्व परिवर्तनको विषय भनी ओझेलमा परेको छ। हामीले एमाले नेता यज्ञबहादुर बोगटीसँग एमाले विवाद र समाधानको उपायका बारेमा कुराकानी गरेका छौं।
1: अन्तर्राष्ट्रिय अवस्थाको बारेमा बहुत राम्रो ढंगले हाम्रो राजनीतिक प्रतिवेदनमा विश्लेषण भएको छ र 23 र 24 गतेको जो भदौ 23 र 82 भदौ 23 र 24 गतेको जो घटना छ त्यसका बारेमा बहुत राम्रोसँग विश्लेषण भएको छ।
17: त्यसमा पार्टीको अथवा तत्कालीन सरकारको प्रमुखको नाताले केही स्वीकार अथवा अस्वीकार गरेको विषयवस्तुहरू
1: होइन, त्यो मसिनो ढंगले धेरै प्रश्नहरू राजनीतिक प्रतिवेदनमा उठाइएका छन्। ती प्रश्नहरूको बारेमा चाहिँ जवाफ पनि दिइएको छ।

0: गर्न हामीले दिनुहुन्न र लोकतन्त्रलाई बलियो बनाउने र लोकतन्त्रलाई पनि कमजोर गर्न हामीले दिनुहुन्न भन्ने खालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। त्यसका साथसाथै महत्वपूर्ण कार्यभारहरू हाम्रा चाहिँ आगामी दिनमा गर्ने कार्यभारहरू र हाम्रा चाहिँ कार्यनीतिहरू हाम्रा रणनीतिहरू पनि राजनीतिक प्रतिवेदनले सुस्पष्टताका साथ ल्याउनु भएको छ। त्यो विचारलाई त्यो राजनीतिक प्रतिवेदनलाई अब केन्द्रीय कमिटीले पास गर्छ र त्यसलाई चाहिँ बोकेर आम नेकपा एमालेका कार्यकर्ता र नेताले त्यसलाई बोकेर जनताको बीचमा गाउँ बस्तीमा अब जान्छ।
1: अनि यसमा नेता विष्णु पौडेल र महासचिव शंकर पोखरेलले असहमति जनाएको विषय
0: होइन, उहाँले केन्द्रीय कमिटीमा त त्यस्तो असहमति त केही जनाउनु भएन। केन्द्रीय कमिटीमा उहाँले आफ्ना विचार राख्नुभयो, हाम्रो असहमति केही पनि छैन। हामीले चाहिँ जो अध्यक्षले ल्याएको राजनीति प्रतिवेदन छ यो बहुत सान्दर्भिक छ, समय सापेक्ष अनुसारको छ, यसलाई चाहिँ हामी सबैले मानेर जानुपर्छ भन्ने उहाँहरूले दुवैजनाले आफ्नो वक्तव्य दिनुभएको छ। त
1: यो बीचमा त्यसो भए के भयो त यस्तो पूरै एउटा अध्यक्ष ओलीको विरूद्धमा विचार अथवा विभिन्न खालको भेटघाट भएका र त्यो अवस्थाबाट फेरि घुमेर यो आकारमा फनक्क फन्केर अध्यक्षको प्रतिवेदनलाई सबैले स्वीकार गर्नु
0: होइन, यस्तो आम निर्वाचन पछाडि हामीले केही धक्का खायो नेकपा एमाले भन्ने हामीले स्वीकार गरेका छौं अस्तिको निर्वाचन पछाडि, र त्यस पछाडि समीक्षा गर्नुपर्छ यो निर्वाचनमा धोका खानुको पछाडिहरू हाम्रा आन्तरिक कारणहरू छन् कि बाह्य कारण छन् कि ती महत्वपूर्ण ढंगले समीक्षा गर्नुपर्छ भन्ने तरिकाबाट कार्यदल सचिवालयले बनाउने कुरा भयो र त्यो सचिवालयले बनाएको

0: आँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा केही बेर अघि राष्ट्रसंघको महासभालाई सम्बोधन, विपदपछि सिर्जना भएको चुनौतीपूर्ण अवस्थामा सहयोग गर्न विश्व समुदायलाई आग्रह। पूर्व राष्ट्रपति भण्डारीले पार्टीको वरिष्ठ नेता बनाउने एमालेको तयारी, ईश्वर पोखरेल सहित सातजना नेता स्थायी कमिटिमा मनोनित। निरन्तर वर्षा भएपछि जोखिममा ध्यान दिँदै विभिन्न राजमार्गमा सवारी सञ्चालनमा रोक, उच्च सतर्कता अप्नाउन आग्रह। युएन महासभामा इजरायली प्रधानमन्त्री नेतन्याहुको आक्रामक सम्बोधन, गाजामा नरसंहारको आरोप अस्वीकार।

0: र युएफए नेसन्स लिगको पहिलो खेलमा डेनमार्क विरूद्ध नर्वेको रोमाञ्चक जित हलानले गरे 2 गोल।
1: दैनिक रु 197मा 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: नमस्कार कार्यक्रम उठारीका साथ मा पूजनी र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81औं महासभामा सम्बोधन गरेका छन्। शाहले भर्खरै गएको बाढ़ीका कारण नेपालले ठूलो जनधनको क्षति बेहोरेको बताएका छन्। तर यी सबै समस्या नेपालका कारण नभएर विश्वव्यापी जलवायु परिवर्तनका कारण सृजना भएको उनले बताएका हुन्। त्यसका लागि कुनै पनि देशलाई दोष नलगाउने र त्यस मुद्दालाई भू राजनीतिको विषय बनाउने उद्देश्य नेपालको नरहेको पनि उनले स्पष्ट पारेका छन्। सँग हिमाल र पर्यावरण संरक्षणका लागि सहकार्य गर्न उनले आग्रह गरेका छन्।
2: They repeated it with evidence, but we, the political leaders, have been negligent to translate those warning into action at the speed and scale that the vulnerable people require. Last month we saw the tragic consequences. A warming climate that is destabilizing the fragile Himalayan ecology, melting permafrost that are fracturing mountains, slopes beneath the glaciers and accelerating the risk of ice rock avalanche, floods, landslides and other cascading hazards. The resulting devastation unleashed havoc on both sides of Nepal-China border. The flood continued downstream to India. This tells us something fundamental. Climate change does not recognize borders. Glaciers and floods do not travel with stamps and passports. Excellencies, I'm not here to complain but to share some suggestions. First, I wish to express Nepal's deep gratitude to all those who came to our aid aftermath of the deluge. Our immediate neighbors, India and China, offered prompt and generous assistance. Other friendly countries, the United Nations system, humanitarian agencies, philanthropies, and people around the world stood with Nepal. To all of them, I say thank you on the behalf of grateful people of Nepal.
1: प्रधानमन्त्री शाहले विपदपछि नेपालमा सृजना भएको चुनौतीपूर्ण अवस्थामा सहयोग गर्न पनि विश्व समुदायलाई आग्रह गरेका छन्। यस्तै फागुन 21 गतेको निर्वाचन नेपालको इतिहासकै शान्तिपूर्ण र निष्पक्ष भएको प्रधानमन्त्री शाहले दावी गरेका छन्।
0: यसैबीच संयुक्त राष्ट्रको 81औं महासभाका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता भएको छ। न्यूयोर्क स्थित राष्ट्रसंघ मुख्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नु अघि भेट गरेका हुन्। दुई नेता बीचको भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वव्यापी रूपमा गम्भीर बनेको जलवायु संकटको विषय उठाएका छन्। 36 वर्ष शाहलाई प्यू रिसर्च सेन्टरको विश्लेषण अनुसार विश्वकै कान्छा राष्ट्रिय नेता तथा सरकार प्रमुखका रूपमा उल्लेख गरिएको छ। गत चैतमा प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।
1: बंगालको खाड़ीको गहिरो न्यूनचापीय प्रणालीका कारण नेपालमा आज पनि वर्षा जारी रहने मौसमवेदहरूले जनाएका छन्। एक साता यता विकसित प्रणाली बंगालको खाड़ीबाट उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशा हुँदै पश्चिम उत्तरतर्फ सरिरहेको छ। त्यही विकसित जलवाष्पयुक्त हावा र मनसूनी वायुको प्रभावका कारण नेपालमा बुधबार रातीदेखि नै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमवेद विनु महर्जनले पूर्वी र मध्य भूभागमा पानी पर्ने प्रणाली आजदेखि बागमती र त्यसभन्दा पश्चिम सर्दै जाने बताएकी छन्। उनले भनिन् बागमतीबाट पश्चिमी भूभागमा वर्षा हुने क्रम बढ़दै जान्छ। पूर्वतिर निरन्तर वर्षा नभए पनि हल्का हल्का वर्षाको सम्भावना देखिन्छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको अनुमान गरिएको उनले जानकारी दिएकी छन्। मधेस प्रदेशको एक दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ। मौसमवेदका अनुसार 24 घण्टाभित्र 50 देखि 100 मिलिमिटर वर्षा भए भारी, 100 देखि 200 मिलिमिटर भए धेरै भारी र 200 मिलिमिटर भन्दा बढ़ी पानी परे अति भारी वर्षाका रूपमा लिइन्छ। विभागको बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले पनि शुक्रबार शनिबार वर्षा हुने क्रम बढ़दै जाने बताएका छन्। पराजुलीका अनुसार नारायणी तिनाउ बाणगंगा पश्चिम राप्ती बवई भेरी र कर्णाली लगायत नदीमा पानीको सतह बढ़ने सम्भावना छ। केही नदीमा पानी खतराको तहसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
0: लगातारको वर्षाका कारण हुन सक्ने विपदको जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकायलाई पूर्व तयारीप्रति कार्यमा परिचालन गरेको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री सोडी मुवागरीले सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन्। सरकारले असोज 11 गतेसम्म 753 स्थानीय तहका कर्मचारीलाई विदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ। यसैबीच पहिरोको खिम बढेपछि पाल्पा बुटवल सड़क खण्डमा बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ। धादिङको कृष्णभीरमा ठूलो ढुङ्गा सहित पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। यता कोशी नदीमा पानीको बहाव बढ़ेर 1,85,130 क्युसेक पुगेपछि कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। ब्यारेजका 56 मध्ये 23 वटा ढोका खोलिएका छन्। मनसूनी वायु र पश्चिम वायुको आंशिक प्रभावले देशका विभिन्न प्रदेशमा पानी परिरहेको छ। निरन्तरको वर्षाको प्रभाव नेपालमा कस्तो पर्न सक्छ अनि बदलिएको यो मौसमी प्रणाली कति शक्तिशाली हो, यी र यस्तै विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गर्दैछौ।
3: यो डिप डिप्रेसनमा गइसक्यो, अब योभन्दा थप साइक्लोन अथवा चक्रवातमा जाने सम्भावना छैन, किनभने यो चाहिँ जमिनको क्षेत्रमा प्रवेश गरिसक्यो। जमिनको क्षेत्रमा प्रवेश गरे पछाडि यो चाहिँ यसले थप शक्ति अब आर्जन गर्दैन, त्यस कारण यो डिप डिप्रेसनको स्टेजमै यो लिमिट भयो, पहिलो कुरा। दोस्रो कुरा, जहाँसम्म यसको प्रभावको कुरा छ, यसको प्रभाव स्वरूप नेपालको हामीले आज बयान मात्रै बुलेटिन प्रकाशन गरेका छौं, त्यसमा मुख्यत बाढ़ी, आकस्मिक बाढ़ी र डुबानको प्रभावको रूपमा हेर्दाखेरि अहिले चाहिँ डुबान हुन सक्ने, बाढ़ी जान सक्ने नदीहरू हामीले लिस्ट गरेका छौं। त्यसमा नारायणी नदी परेको छ। नारायणी नदीको पनि मुख्यत काली गण्डकी, बढ़ीघाट, गुल्मी भयो भने त्यो क्षेत्रमा चाहिँ ठूलै बाढ़ी जान सक्ने सम्भावना छ भोलि र पर्सी। त्यस्तै दोस्रो बाढ़ी जान सक्ने क्षेत्र रूपन्देहीबाट तिनाउ, कपिलवस्तु भएर बहने बाणगंगा, त्योसँग सँगै रहेका अन्य नदी जलाधारहरू, पश्चिम राप्ती जो दाङ र बाँके भएर बहन्छ, बबई दाङ र बर्दिया भएर बहन्छ, यी सबै नदीहरूमा बाढ़ी चाहिँ खतराको तहसम्म पुग्ने पूर्वानुमान गरिएको छ। भने कर्णाली जलाधारको कुरा गर्दा फेरी नदी र कर्णाली नदीमा मात्रै बाढ़ीको जोखिम छ, पश्चिम सेती र महाकालीमा कम जोखिम देखिएको छ।
4: यसमा ठूलो भेला आउन सक्ने बाढ़ीको जोखिम मात्रै छ कि लेदो सहितको आउने सम्भावना पनि हुन्छ कि?
3: अब यो सम्भावना दुवै रहन्छ। हामीले बाढ़ीलाई पनि दुई किसिमले बुझ्छौं, पहिलो भनेको रिभर एन्ड फ्लड भन्छौं, ठूला नदीहरूमा बाढ़ी जान्छ कि जाँदैन भन्ने। ठूला नदीहरूमा बाढ़ी जाने सम्भावना छ, तर अति ठूलो बाढ़ी होइन, मध्यमसम्म, अर्थात बाढ़ी खतराको तहसम्म पुग्न सक्छ अथवा थोरै पार हुन सक्छ। त्यसले नदी छेउछाउका क्षेत्रहरू डुबानमा पर्न सक्छन्, तर ठूलो क्षेत्र डुबानमा पर्ने देखिँदैन। तर आकस्मिक बाढ़ी दोस्रो जुन किसिम छ, आकस्मिक बाढ़ीको सम्भावना अति उच्च छ।
0: यसैबीच काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोक पथ पहिरोका कारण अवरूद्ध भएको छ। निरन्तर रूपमा वर्षा भएपछि ललितपुरको बागमती गाउँपालिका चिन्हस्थित काल्चे माल्टामा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध भएपछि हेटौँडाबाट काठमाडौँ जाने सवारीलाई चौवाडामा रोकेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्रेले जानकारी दिए। अत्याधिक वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क खण्डको भोटखोला क्षेत्रको हुङहुङ सड़कमा ठूलो पहिरो खसेपछि पूर्ण रूपमा त्यो सड़क पनि अवरूद्ध भएको छ। झण्डै 700 मिटर सड़क खण्डमा ठाउँ ठाउँमा पहिरो गएपछि सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको उत्तर दक्षिण कोशी सड़क योजनाका प्रमुख रामबहादुर गुरूङले बताए। त्यस्तै बाढ़ी आउँदा तमोर करिडोर पनि अवरूद्ध भएको छ। बुधबार साँझदेखि भइरहेको वर्षाका कारण आएको बाढ़ीले धनकुटा र पाँचतला सिमाना छुट्याएर बग्ने नावाखोलामा पानीको सतह बढ़ेसँगै यो सड़क पनि अवरूद्ध भएको हो। नावाखोलामा हिजो बिहानदेखि पानीको बहाव उच्च भएको थियो, जसका कारण पाँचथर ताप्लेजुङ तर्फबाट धरान र विराटनगर तथा त्यस तर्फबाट सो सड़क भएर पाँचथर ताप्लेजुङका लागि हिँडेका सवारी ढुवानी साधन बीच बाटोमै रोकिएका छन्। सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने द्रुत मार्गको रूपमा स्थापित यो सड़क खण्डको नावा खोलासहित विभिन्न स्तरमा पुल नहुँदा बाढ़ी आउनसाथ ती खण्डहरू अवरूद्ध हुने गरेका छन्। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विभिन्न जिल्लामा बाढ़ी, पहिरो र डुबानबाट जोगिन उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। भक्तपुरमा सशस्त्र प्रहरीले मनोहरा र हनुमन्ते खोला किनारका बासिन्दालाई माइकिङ मार्फत सतर्क रहन आग्रह गरेको छ। काभ्रे, इलाम, धनकुटा र ताङमा जोखिमयुक्त सड़कमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पाल्पामा वर्षाका कारण केही स्थानमा विद्युत अवरूद्ध हुनुका साथै ग्रामीण सड़कमा पहिरो गएको छ। सिद्धार्थराज मार्गको सिद्ध बाबा क्षेत्रमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने गोर्खामा नदी तथा खोलाको बहाव बढ़ने, बाढ़ी पहिरो र डुवानको जोखिम रहेकाले सुरक्षित स्थानमा जाने तयारी अवस्थामा रहन भनिएको छ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ. केन्द्रीय कमिटी बैठकमा भण्डारी वरिष्ठ नेता चयन गर्ने प्रस्ताव पेश भएको छ. भण्डारीलाई अध्यक्ष पछिको दोस्रो वरियतामा राख्ने गरी वरिष्ठ नेता बनाउन लागि बताइएको छ. पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस भइरहेका बेला पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको माथिल्लो निकायमा समावेश गरिएको हो. एमालेको विधानमा वरिष्ठ नेताको प्रावधान भने छैन. गत भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ नेताको पद समेत खारेज गरेको थियो. जेठमा भएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता फुकुवा गरेका थिए. त्यसपछि एमाले उनको पुरानै सदस्यतालाई नवीकरण गरेको थियो. यसैबीच एमाले स्थायी कमिटिमा सातजनालाई मनोनित गरेको छ. ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप केवाली, काशीनाथ दवाड़ी, देवराज घिमिरे, शिवमाया तुम्बा हाम्फेलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको हो.
1: नेपाल र भारत व्यापार सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सहमत भएको छ. गत साता नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससी अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारावाहन तथा सहकार्य सम्बन्धी बैठकमा सुसहमति जुटेको हो. सेप्टेम्बर 16 17 नयाँ दिल्लीमा बैठक बसेको थियो. बदलिदो विश्व व्यापार परिवेश अनुसार विभिन्न विषय सम्बोधन गर्न नेपालले गरेको अनुरोधपछि सो बैठकले सन्धि पुनरावलोकन गर्ने बाटो खोलेको. बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङले बताए. पछिल्लो डेढ दशक यता सन्धि स्वतः नवीकरण हुँदै आए पनि पुनरावलोकन गरिएको थिएन. पुनरावलोकनका लागि भारतीय पक्ष सहमति नहुँदा यस्तो अवस्था आएको हो. गत साता दुई दिन चलेको बैठकको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङले गरेका थिए. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गत शुक्रबार नेपालले भारत सरकारसँग जुट र स्टीलजन्य वस्तुको निर्यातमा देखिएका अवरोध हटाउन अनुरोध गरेको जनाएको थियो. भारतीय पक्षले व्यापार उपचार सम्बन्धी उपाय कानूनद्वारा निर्धारित तथा अर्धन्यायिक अनुसन्धान प्रक्रियाबाट निर्देशित हुने स्पष्ट पारेको गुरूङले बताए. व्यापार उपचार महानिर्देशनालयले विचार गर्न नेपालसँग सम्बन्धित सबै आवश्यक सूचना तथा विवरणमा आएको उनको भनाइ छ. गुरूङले कान्तिपुरसँग भने अब प्रक्रिया बढ़ाउन 6 महिनाभित्र द्विपक्षीय पदाधिकारी समितिको प्राविधिक समिति गठन गर्न भारत सहमत भएको छ. प्राविधिक समितिले कुन कुन विषयमा संशोधन आवश्यक हो त्यसबारे सुझाव दिनेछ. त्यसका आधारमा सन्धि पुनरावलोकनको प्रक्रिया अघि बढ़नेछ. आईजीएससी बैठक व्यापार सन्धि पुनरावलोकनको ढोका खोल्ने महत्वपूर्ण उपलब्धि रहेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए. बदलिदो विश्व व्यापार परिवेश अनुकूल सन्धिलाई सान्दर्भिक बनाउने दिशामा अघि बढ़नुपर्ने नेपाली पक्षको भनाइ छ.
0: कर्णाली प्रदेशका झण्डै 30% बालबालिका शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास र सूचना संचार मध्ये 3 वा सोभन्दा बढ़ी आधारभूत आयाममा वञ्चित छन्. प्रदेशमा सूचना तथा संचारको पहुँच, पोषण र सुरक्षित आवास प्रमुख चुनौतीका रूपमा देखिएका छन् भने शिक्षा क्षेत्रमा वञ्चितीकरण न्यून छ. थप जानकारी सहित सुर्खेतबाट ज्योति कटवालको रिपोर्ट. कर्णाली प्रदेशका 29.9% बाल बालिका एकैपटक 3 वा सोभन्दा बढ़ी आधारभूत आवश्यकता तथा सेवाका क्षेत्रमा वञ्चित रहेको पाइएको छ. राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहकार्यमा सार्वजनिक गरिएको नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरण प्रोफाइल 2026 अनुसार कर्णालीको बहुआयामिक वञ्चितीकरण सूचकांक 0.141 रहेको छ. अध्ययनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास तथा सूचना संचार गरी 7 आयाम समेटिएका छन्. कर्णालीमा सूचना तथा संचारमा पहुँचको अभाव सबैभन्दा बढ़ी 53.8% छ. पोषणमा 53.6, स्वास्थ्यमा 25.4 र सुरक्षित तथा पर्याप्त आवासमा 27.6% बाल बालिका वञ्चित छन्. शिक्षा क्षेत्रमा भने वञ्चितीकरण 0.3% रहेको छ. राष्ट्रिय स्तरमा 0-17 वर्षका 21.6
2: 4% बाल बालिका 3 वा सो भन्दा बढ़ी आयमा वञ्चित छन्। समग्रमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाई, आवास र सूचना संचारका विभिन्न सूचकमा बाल बालिकाले भोगिरहेको अभावलाई एकीकृत रूपमा मापन गरिएको हो। अध्ययनका लागि नेपाल बहुसूचक सर्वेक्षणको सन् 2014, 2019 र 2024-25 का तथ्याङ्क प्रयोग गरिएको छ। समयक्रममा स्वास्थ्य र पोषणको संयुक्त वञ्चितीकरणमा उल्लेख्य सुधार देखिएको छ। सन् 2014 37.4% बाल बालिका स्वास्थ्य तथा पोषण दुवैमा वञ्चित रहेकोमा 2024-25 यो दर 9% झरेको छ। आवास र सूचना संचारको संयुक्त वञ्चितीकरण भने 2014 34%बाट 2024-25 35.2% पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख लक्ष्मी बस्नेतले नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरण मापन गर्न पहिलो पटक गरिएको अध्ययन भएकाले यसलाई आगामी अध्ययनको आधार बनाउनु पर्ने बताइन्। नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरणको विषयमा यो पहिलो प्रयास हो। उनले भनिन्, पहिलो पटक गरिएका काममा केही कमी कमजोरी हुन सक्छन्, त्यसलाई आधार मानेर आगामी दिनमा अध्ययनलाई थप परिष्कृत गर्दै लैजानुपर्छ। युनिसेफले विकास गरेको बाल अधिकारमा आधारित बहुआयामिक वञ्चितीकरण विश्लेषणको विधि प्रयोग गरिएको बताउँदै उनले विश्वव्यापी सन्दर्भमा विकास भएको विधिलाई नेपालको सामाजिक, सांस्कृतिक तथा स्थानीय सन्दर्भ अनुकूल थप परिष्कृत गर्नुपर्ने बताइन्। पर्याप्त तथ्याङ्कलाई सरकारका नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोग गर्दै बाल बालिकाका विभिन्न अभावलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। कर्णाली प्रदेशका प्रमुख सचिव राधिका अधियालले प्रदेशको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर देखिएकाले आगामी नीति तथा योजना निर्माणमा अध्ययनका तथ्याङ्कलाई आधार बनाउनु पर्ने बताइन्। कर्णालीको प्रमुख चुनौती भौगोलिक विकटता भए पनि शिक्षा, स्वास्थ्य, आवास लगायत क्षेत्रमा भएको लगानी अनुसार अपेक्षित नतिजा आउन नसकेको उनले बताइन्। सूचकहरूलाई नियमित अध्यावधि गर्दै नेपालको सामाजिक परिवेश अनुकूल अध्ययनलाई थप परिष्कृत गर्नुपर्ने उनको भनाइ थियो। नैतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकायाले कर्णालीमा आवास, पोषण र सूचना संचारको अवस्थालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। अध्ययनले अति विपन्न ग्रामीण तथा पछाडि परेका समुदायलाई प्राथमिकता दिँदै बाल पोषण, मातृ शिक्षा, सामाजिक सुरक्षा, बाल अनुदान तथा शिक्षा स्वास्थ्य सेवाको पहुँचमा सुधार गर्न सुझाव दिएको छ। रेडियो कान्तिपुरका लागि सुर्खेत सहकर्मी ज्योति कटुवालको साथमा दीपशिखा रेग्मी।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

कान्तिपुरमा अब आर्थिक समाचार। यो बिजुली उत्पादन हुने समय हो। वर्षा जारी रहेको र खोला नालामा पानीको बहाव पर्याप्त रहेकाले जल विद्युत आयोजनाबाट बिजुली उत्पादन क्षमता अनुसार भइरहेको छ। तर नेपाल विद्युत प्राधिकरणलाई भने अहिले होइन, हिउँदको बिजुली व्यवस्थापनको चिन्ताले सताएको छ। भोटेकोशी बाढीबाट त्रिशुली करिडोरका निर्माणाधीन सहित संचालनमा आइसकेका जल विद्युत आयोजना क्षतिग्रस्त बनेका छन्। बर्खामा भारत र बंगलादेशमा बिजुली बिक्री गर्ने नेपालले सुखैयाममा भने किन्दै आएको छ। सुखैयाममा खोला नालामा पानीको बहाव घट्दा जल विद्युत आयोजनाहरूमा बिजुली उत्पादन समेत घट्छ। त्यसैले प्राधिकरणले सुखैयामको बिजुलीको माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ। तर विडम्बना, भारतले सुखैयाममा बिजुली किन्न नवीकरण गरिदिनुपर्छ। भदौ अन्तिम साता भारतले 400 केभी ढल्केवर मुजफ्फरपुर र 132 केभी टनकपुर महेन्द्र नगरबाट नेपालले 654 मेगावाट बिजुली आगामी पुससम्म किन्न पाउने गरी आयात अनुमति नवीकरण गरिदिएको छ। त्यो पनि 18 घण्टा मात्रै आयात गर्न पाइन्छ। नेपालमा बिजुलीको उच्च माग हुने समय अर्थात साँझ आयात गर्न पाइँदैन। प्राधिकरणका अनुसार पुससम्म नेपालले बिजुली बेच्दै आएको छ, त्यसपछि मात्रै भारतसँग बिजुली खरिद गर्ने हो। तर त्यस बेलाका लागि भारतले बिजुली आयात अनुमति नवीकरण गरिदिएको छैन।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान, गाजा र मध्यपूर्वमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कार्यवाहीको बचाव गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले इजरायलले युद्ध जारी राख्ने भन्दै आफूहरूसँग अर्को विकल्प नरहेको बताएका हुन्। उनको सम्बोधन शुरू हुनासाथ दर्जनौं प्रतिनिधि विरोध स्वरूप सभाकक्षबाट बाहिरिएका थिए। नेतान्याहुले गाजामा इजरायलले नरसंहार गरिरहेको आरोप अस्वीकार गर्दै आलोचक राष्ट्र तथा नेताहरूको कड़ा आलोचना गरे। यसअघि प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले भिडियो मार्फत सम्बोधन गर्दै गाजामा हत्या, विनाश, भोकमरी र विस्थापनको अवस्था रहेको बताएका थिए। उनले इजरायलको पश्चिम किनारामा बस्ती विस्तारले दुई राज्य समाधानलाई जोखिममा पारेको दावी गरे। नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य कार्यवाहीको पनि बचाव गरेका छन्।
2: चीनी राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भेटवार्ता भएको छ। भेटघाटमा दुवै नेताले अमेरिका चीन सम्बन्ध, सुरक्षा, प्रविधि र कृत्रिम बौद्धिकता सहितका विषयमा छलफल गरेका छन्। सीले दुई देशबीच मित्रता र पारस्परिक विश्वास बढ़ाउन संवादलाई निरन्तरता दिनुपर्ने बताएका छन्। ट्रम्पले पनि आज गरिने निर्णयले आगामी दशकसम्म शान्ति र समृद्धिमा योगदान पुर्याउन सक्ने बताएका छन्। यसैबीच अमेरिका र चीनबीचको व्यापार युद्ध पुनः चर्किन नदिन एक वर्षदेखि कायम व्यापारिक ट्रुस थप दुई महिना लम्ब्याउने सहमति भएको छ। तर इरान युद्ध, युक्रेन युद्ध, दुर्लभ खनिजको कारोबार र कृत्रिम बौद्धिकताको नियमन जस्ता विषयमा ठोस सहमति हुने सम्भावना भने अनिश्चित रहेको विश्लेषकहरूले बताएका छन्। सीको अमेरिका भ्रमण शुक्रबारसम्म जारी रहनेछ।
1: अब खेल प्रसंग। यूईएफए नेशन्स लीग फुटबलको पहिलो खेलमा नर्वेले डेनमार्कलाई 3-2 गोलले पराजित गरेको छ। नर्वेको जितमा म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे। उनले 74 मिनटमा निर्णायक गोल गर्दै नर्वेलाई जित दिलाए। यसअघि 11 मिनटमा ओस्कार बोबले नर्वेलाई अग्रता दिलाएका थिए। त्यसको 4 मिनटपछि हालान्डले गोल गर्दै अग्रता दोब्बर बनाए। डेनमार्कका लागि रास्मोस होइलुन्डले 60 मिनटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए, तर हालान्डले पुनः गोल गरेपछि नर्वे विजयी भएको हो। खेलको इन्जुरी समयमा नर्वेका डेभिड मोलर ओल्फले रातो कार्ड पाए। जितसँगै नर्वे लीग ए समूह 4 शीर्ष स्थानमा पुगेको छ।
2: अब मौसम सम्बन्धी जानकारी। मुलुकमा अहिले मनसुनी वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9861349444
6: र 0295901155।
8: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
9: साथै 9852055768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीमका दाइली।
10: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98 433 47 262,
11: 98 10 55 55 85
10: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: भई
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: ओहो लु नमस्कार है सर
3: ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो
2: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
4: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
4: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
5: डिजाइनर सुमन ठटाल 9865349444
4: र 029590155
6: More style, more design. Total Tailors.
7: Namaskare, wada adhyakshi ji.
8: Namaste, namaste. Kya bada aunu bhayo ta?
7: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
8: भन्नुहोस्
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त बजी तपाईँहरू पनि हेर्छ बढ्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
9: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
10: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
11: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
14: सम्पर्क नम्बर

0: 9956769 र मोबाइल नम्बर 9842872776।
1: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 8 41 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
7: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
8: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीमका दाइली।
10: सम्पर्क 0291400084 र 98040485827।
12: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
11: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: सब जानकारीको लागि 0295 62 061,
10: 0295 70 315
11: र 98 520 60 177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
14: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98525557068।
16: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98420226667।
6: दिस इज रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: हातबारी नगरपालिकाको अनुरोध।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ के भन्छ फलि ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेषादी बाह्र राशिफल अनि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेको छु। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल असोज 9 गते आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 25 तारीक नेपाल सम्मत 1146 रहेको छ। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु भाद्र शुक्ल पक्ष परम पवित्र पावन दिन आजको दिनमा सूर्योदयमा रहेको छ। चतुर्दशी तिथि 40:56 22:16 शतभिषा नक्षत्र 14:10 दिनको 11:34 शूलयोग 25:45 गर्करण 10:45 आज आनन्दादि युगमा सौम्य योग रहेको छ। आजको दिन मानेको समय 30:04 बिहान सूर्योदय 5:54 जाँदा सूर्योदय भएको थियो भने साँझ सूर्यास्त 5:55 जाँदा रहन्छ। अनन्त चतुर्दशी व्रत कुमारी इन्द्र जात्रा आजको दिनमा लड्कु डार मस्टो पूजा गर्ने दिन छ भने आज विशेष गरी देवचन्द्रजी महाराजको धाम गमन आज विशेष गरी कृष्ण प्रणामी सम्प्रदायमा देवचन्द्रजीको महाराजको आज विशेष गरी धाम गमन रहेको छ। यो पनि एउटा उत्सवको रूपमा उहाँहरूले लिने गर्नुहुन्छ। अब हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई जानकारी गराउँछौ आजको ग्रह गोचर। सूर्य यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमा यतिखेर कुम्भ राशिमा छन्। आजको चन्द्रमा दिनभरि कुम्भ राशिमा नै रहने संकेत छ। मंगल ग्रहको अवस्था यतिखेर कर्क राशिमा छन् भने बुध तुला राशिमा छन्। बृहस्पतिको अवस्था यतिखेर कर्क राशिमा छन् भने शुक्र ग्रह तुला राशिमा छन्। त्यस्तै गरेर शनि ग्रहको अवस्था यतिखेर मीन राशिमा छन् र राहु कुम्भ राशिमा, केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर राशिफल प्रस्तुत गर्छु। राशिफल लगतै आज कुन तिथि कसको श्राद्ध गर्ने पुनः जानकारी गराउँछु। जसले अब 16 श्राद्धमा श्राद्ध गर्ने तयारी गर्दै हुनुहुन्छ 16 श्राद्धको बारेमा थोरै जानकारी गराइ नै हाल्छु। तपाईँहरू ढुक्क भएर बस्नुहोला। आज भोलिसम्म विशेष चर्चा हाम्रो 16 श्राद्ध रहनेछ। आज हामी फोनमा तपाईँसँग कुराकानी पनि गर्नेछौ। महत्वपूर्ण कुराहरू भए हामी भोलि 10 गते पूर्णिमाको दिनसम्म सबै कुराहरू, किनकि प्रतिपदाबाट तपाईँहरूलाई श्राद्ध गर्नुपर्ने हुन्छ नै अनिवार्य। त्यसो भएको हुँदा आज र भोलिसम्ममा तपाईँहरूको लागि पूरा जानकारी हामी दिने प्रयत्न गरिरहेका छौं। तपाईँलाई मनमा लागेका कुराहरू कमेन्ट पनि गर्दै गर्न सक्नुहुन्छ। आज फोन लिन्छौं, भोलि ती सब कमेन्टको उत्तर, मेसेजको उत्तर सबै दिँदै जानेछौं। अहिले भने ढिलो नगरिकन कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँको राशिले के भन्छ, तपाईँका दिनलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँको मेषवारी बाह्र राशिफल कसरी व्यतीत हुन्छ तपाईँको राशिफललाई यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि, उन्नति राम्रो छ। अलिकति राहुको प्रभाव जम्दै गर्दा सामान्य छाला नसाको समस्या भने आज बल्झिन सक्नेछ, अन्यथा गुम्फिरमा दिन व्यतीत राशिमा संकेत छ। आरम्भ आवश्यक अनिवार्य छ। तपाईँको लागि कर्म राम्रो छ तर वैदेशिक यात्राको लागि तयारी गर्दै हुनुहुन्छ। कामबाट अलिकति केही उल्झन आउन सक्छ तर स्वदेशमै सरकारी जागिरमा पढ़ाईमा असत्य राम्रो योग छ। नबनेका कामहरू पनि बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ, उन्नति र प्रगतिमा पनि राम्रो खालको योगहरू देख्न सकिएको छ भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट मिथुन राशिलाई संकेत देख्न सकिन्छ। आजको दिनमा मान सम्मानमा तपाईँको लागि धेरै कुरामा सहज छ। आजको दिन तपाईँको लागि उन्नतिप्रद योगहरू देख्न सकिन्छ भने गर्दै आएका हरेक कामबाट सफलता हात पर्न सक्ने सम्भावनाको योग छ। लामो दूरको यात्राहरूबाट पनि सहज राशिमा संकेत छ। नबनेका कामहरू आज बन्न सक्छन्। प्रेम सम्बन्धहरू सफल रहनेछ। पारिवारिक सम्बन्धहरू पनि सुधार भएर जाने योग छ। सिंह राशिको लागि चारतर्फीबाट शुभ छ, तर कृषि अनि पशु चौपायबाट भने केही हानि नोक्सानी हुन सक्छ। विशेष सावधानीका साथ आफ्नो ख्याल गर्दै आफ्नो व्यवसाय गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला, अन्यथा शुभ छ। तपाईँले गरेका कामबाट सकारात्मकता हुने योग छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ छ। इष्टमित्रहरूले साथ दिन सक्ने सम्भावना छ। कन्या राशिको लागि आमामीमा केही कमी कमजोरी हुँदा मन भने खिन्नता रहने योग छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597858 9142173601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिमा तुला राशिको लागि राम्रो योग छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने नभनेका काम बन्दै जान सक्ने योग र सम्भावनाको राम्रो अवसरहरू जुट्ने योग छ। तपाईँले सोचेका कामहरूबाट पनि सकारात्मकता रहनेछ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज राशि तुलालाई संकेत राशिफलबाट देख्न सकिन्छ। मान सम्मानमा वृद्धि होला। आजको दिनमा कर्मठ बन्ने योग छ। आज तपाईँले प्रशंसा धेरै तर्फबाट प्राप्त गर्न सक्नुहुने खालका योगहरू छन्। मान सम्मानमा पनि वृद्धि रहनेछ भने नबनेका काम बन्न सक्छन्। अलिकति मनहरू भने दुख्न सक्छ। अरूले तपाईँको कुरा काट्नको संख्यामा वृद्धि रहनेछ। काममा विशेष होस् पुर्याएर अगाडि बढ्नुहोला, शुभ हुने संकेत छ। आजको दिन तपाईँको लागि सकारात्मकता रहनेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। आज तपाईँको लागि कर्म शुभ छ, तर तेस्रो भावको चन्द्रमा हुँदै गर्दा अलिकति आफूलाई उच्च मनोबल अलि घमण्डीपन पनि भित्रबाट सिर्जना हुन सक्छ। आफूले भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नु राम्रो हुनेछ। मकर राशि हुनेको लागि गर्दै आएका कामबाट तपाईँको लागि सकारात्मकता छ। आजको दिनमा जग्गाको काम कारोबार त्यस्तै गरेर औषधिको काम पेट्रोलियम पदार्थको काम गर्ने व्यवसायहरूको लागि असाध्य राम्रो योगहरू देख्न सकिन्छ। नभनेका काम बन्न सक्छ भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिमा संकेत छ। आजको दिनमा उन्नति र प्रगतिको लागि सकारात्मकता छ। आज मन परेका व्यक्तिहरूसँग भेटघाट पनि रहन्छ। उन्नति तपाईँको लागि सकारात्मक भए पनि काममा भने केही बाधा अडचन आउन सक्ने भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। आजको दिनमा तपाईँको लागि उन्नति र प्रगति राम्रो रहन सक्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ, तर कुरा काट्नेको संख्यामा वृद्धि, कहिलेकाहीँ भने घुँडाको समस्या र नङहरूको समस्याले आज सताउन सक्ने सम्भावना मिल्न देखिन्छ। कारण हो लग्नमा शनि बाह्रौं चन्द्रमा राम्रो त होइन, तथापि दिनलाई एकदम भगवतमय बनाउनु भयो भने दिन सकारात्मक हुन सक्छ। स्वास्थ्यबाट जोगिनको लागि आज निरन्तर हरिनाम संकीर्तन गर्नु शुभ हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिन कि आपाउने दिन के बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नरे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठे आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। मैले अघि पनि तपाईँलाई पूर्व जानकारी गराइसकेको छु, हामी आज विशेष गरी श्राद्धको बारेमा कति कतै कसको श्राद्ध पर्छ यो तपाईँलाई जानकारी गराउने प्रयत्न गर्छौ। अब आज 9 गते शुक्रबार, भोलि 1 साकी छ प्रतिपदा श्राद्धको लागि। यति कुरो चाहिँ ध्यान दिएर तपाईँले पनि आफैले पनि बुझ्नु जरुरी छ, 1 साकी भनेको श्राद्धको एक दिन अगाडि लिनुपर्छ, सबैलाई थाहा भएको कुरा हो। त्यो तपाईँहरूले लिनको लागि अनुरोध पनि गरे है, म त त्यस कुरामा जानकारी गराइहाल्छु। श्राद्ध गर्ने दिन भन्छु, जसको श्राद्ध जुन दिन छ त्यसको एक दिन अगाडि 1 साकी गर्नु राम्रो मानिन्छ, अथवा 1 साकी गर्नुपर्छ है। अब मेरो पिताजीको भर्खरै वार्षिक सकेको, अब यो 16 श्राद्धमा सिधै पार्वण श्राद्ध गर्न मिल्छ मिल्दैन भन्ने प्रश्नहरू हिजो मलाई लगभग एउटै प्रश्न धेरै ठाउँबाट दोहोरिएको छ, यसलाई मैले एक शब्दमा भन्छु। वार्षिकी श्राद्ध भनेको एकोद्दिष्ट श्राद्ध नै हो, त्यसो भएको हुँदा वार्षिक श्राद्ध भइसकेपछि 16 श्राद्ध गर्न मिल्छ। मन नमानेको खण्डमा तीर्थ श्राद्ध गर्दा पनि हुने कुरा हुन्, मैले यो पोहोर परार पनि भन्ने कुरा गरिसकेको छु है। त अब लागौ हामी 16 श्राद्धको पहिलो श्राद्ध प्रतिपदा श्राद्ध 11 गते, द्वितीय श्राद्ध 12 गते, तृतीय श्राद्ध 13 गते, चतुर्थी श्राद्ध 14 गते, पञ्चमी श्राद्ध र षष्ठी श्राद्ध एकैचोटि 15 गते परेको छ, अनि 16 गते सप्तमी श्राद्ध, 17 गते अष्टमी श्राद्ध, अनि 18 गते नवमी श्राद्ध, 19 गते दशमी श्राद्ध, 20 गते एकादशी श्राद्ध, 21 गते द्वादशी श्राद्ध, 22 गते त्रयोदशी श्राद्ध, 23 गते चतुर्दशी श्राद्ध र 24 गते औंसी श्राद्ध, यानि कि पितृ विसर्जन गर्ने बेला आइहाल्छ है। सूर्य कन्या गते श्राद्धम यो न कुर्याद् गृहाश्रमी धनम पुत्रा कुतस्तस्य पितृणि श्वासन पीडनात् आहा। जुन व्यक्तिले सूर्य कन्या राशिमा प्रवेश भएको बेला असोजको शुक्ल पक्ष आउँछ, यानि कि छोटकरीमा भन्दा असोजको कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। पितृपक्षमा जुन व्यक्तिले श्राद्ध गर्दैन भने त्यसको छोराछोरी धन पुत्र सबै मान्छेलाई पीड़ा हुन्छ, पितृले पीड़ा दिनेछन् भनेको छ। भनेपछि तपाईँ हाम्रा छोरा नाति आफूलाई पनि र धन सम्पत्ति उन्नति प्रगतिलाई पनि बाधा पितृले दिन सक्छन्, शास्त्रमा लेखिसकेको छ है। त्यस कारणले गर्दा तपाईँहरूले पितृको लागि विशेष आह्वान विशेष पूजा पाठहरू गर्नुहोला, तर्पण आदि गर्नुहोला। तर हेर्नुहोस्, द्वितीय श्राद्ध 12 गते पर भन्दैमा 13 गतेबाट जे पाए त्यही खाना हुँदैन। यो 16 श्राद्धको अवधिभर पूरै तपाईँको पितृले तपाईँको घरमा बास खोजिरहेका हुन्छन्। 16 दिनै तपाईँले सकिन्छ भने सिधा दान गर्नु, सकिँदैन भने 16 दिनै घरमा पकाएका दाल भात सब्जी चोखो गरेर लसुन प्याज मुसुरो भान्टा मुला यस्ता कुरो नखाइकन तपाईँहरूले जुन शुद्ध भोजन 16 दिन भोजन मात्रै पितृलाई प्रसाद चढाएर खायो भने पनि पितृहरू असाध्य खुसी हुन्छन्। यो मैले आजै भने है, तपाईँको लागि के भन्नु पर्थ्यो फटाफट मैले अस्तिदेखि भनिरहेको छु। अब 16 श्राद्धको बारेमा जानकारी गराएँ। अर्को कुरा भन्छु, यसपालिको नवरात्रमा 28 गते चौथीबाट नवरात्रको चौथी है नवरात्रको चौथीबाट ग्रह अस्त हुँदैछन्। ग्रह शान्ति गर्न चौथी पञ्चमी षष्ठी सप्तमी अष्टमी नवमीसम्म मिल्दैन। यसपालिको विशेष गरी 25 गते 26 गतेसम्म गर्न मिल्यो, त्योभन्दा धेरै गर्न मिल्दैन, अझ राम्रो त 25 गते छ। तपाईँले पनि ग्रह शान्ति या नवरात्रमा गर्छु भनेर बसिरहनु भएको छ भने छिट्टो छिट्टो गर्ने तयारी गर्नुहोस्। अब समय छैन, अथवा दशैं पछाडि गर्न मिल्छ फेरि है। यो कुराको तपाईँलाई विशेष ध्यान दिए, दशैं पछाडि पनि विशेष गरी 11 गते पछाडि मात्रै है, 11 गते भन्दा पहिले मिल्दैन। ठिक्क यो यसपालिको दशैं अस्त परेको छ कि, त्यही भएर तपाईँलाई मैले जानकारी गराएँ है। त ओम देवताभ्य पृथ्वीभ्यश्च महायोगिभ्य वच नमः सोहाय सोधाय नित्यभेम नमो नमः। पितृलाई स्मरण गरौं। अब आज त अलि भएन, भोलिबाट त पूरै रूपमा पितृको लागि एक भक्ति भएर बस्न मिल्नेले घरै बसेर पितृको लागि भागवत पाठ गर्ने, पितृको लागि गीता पाठ गर्ने, पितृको लागि ब्राह्मण भोजनको लागि तयारी गर्ने, घरभन्दा कहीँ नजाने, 16 दिन घरमै बस्ने, पवित्र हुने, पितृको मन्त्रहरू जप गर्ने, यस्ता काम गरे भने असाध्यै राम्रो हुन्छ। कम्तीमा भोलिदेखि आजैबाट घरलाई पवित्र शुद्ध बनाउने, अब आजैबाट यो 16 दिनको लागि तयारी गरेर आजैबाट चाहिँ पूरा पवित्र भएर घरमा आजदेखि लसुन प्याज माछा मासु केही नखाइकन बस्नुहोला। सबै सबैलाई 16 श्राद्धमा तपाईँको पितृले तपाईँको घरमा बास गरून्, पितृले तपाईँलाई धेरैभन्दा धेरै आशीर्वाद दिउन्, भइरहेको उन्नति प्रगति तपाईँको हर्षोल्लास अझ धेरै बढाउन् कामना छ। अब फोन तर्फ लाग्छु, अन्य धेरै कमेन्टहरू पनि छ हामीसँग, मलाई थाहा छ कमेन्ट, अब आजभन्दा भोलि सबै कमेन्ट एक मुष्ट रूपमा तपाईँलाई जानकारी गराउनेछु, केही तपाईँलाई पर्यो भने जानकारी गराउनुहोला है, म तपाईँहरूलाई त्यसको बारेमा पनि अझ धेरै कुरामा जानकारी दिनेछु। अहिलेलाई कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्कुवा सभाको 556 वाडाबाट महेन्द्रपुरी हजुर।
0: महेन्द्रपुरी भन्नुभयो?
1: हजुर हजुर।
0: महेन्द्रजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ शङ्कुवा सभाबाट?
1: शङ्कुवा सभा एफएम।
0: शङ्कुवा सभा एफएम सुन्दै हुनुहुन्छ, कहाँनिर पर्यो घर चाहिँ? वाना।
1: मेरो वानै हो, ठ्याक्कै वाना, यो 556 वाना 6 नम्बर वार्ड पर्छ, यो एकदम देवल डाँडा मन्दिर छेउमा पर्छ।
0: मन्दिर छेउमा, मन्दिरमा यसपालि जनाइ अभिमन्त्रित गर्ने काम भयो कि भएन?
1: त्यो त हाम्रो हुँदैन, कहिले पनि भएको छैन।
0: अनि कसले त्यहाँ जनाइ अभिमन्त्रित गर्छ? घर छेउमा मन्दिर छ, कहाँ गएर गर्नुहुन्छ?
1: बाहुनले नै गर्नुहुन्छ होइन, नित्य बिहान बेलुकै।
0: अनि होइन, मैले भनेको तपाईँले यसपालि जनाइ फेर्दा तपाईँको हातमा रक्षा सूत्र बाँध्दा त्यो कहाँ अभिमन्त्रित हुन्छ कि बाँध्नु भएन यसपालि?
1: होइन, अब पँधेर आउँदै धार आउँदै नै गर्नुहुन्छ गुरुहरूले।
0: ए ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: कसको भन्दा पनि नि गुरु, यो हामी एक साथी बस्छौ नि श्राद्ध गर्दाखेरि।
0: हजुर हजुर।
1: अनि हामी चाहिँ घरि सके एक साथी बस्छौ, कपाल काट्छौ, अब यता त्यता सबै गर्छौँ न, वस्तुहरू चाहिँ दुन्छौ भनौँ न, गाई दुहेरै आफैले दुन्छौ त गुरु, दुन हुन्छ हुँदैन?
0: अब हजुरले मलाई हुन्छ हुन्न भन्नुभयो भने हुँदैन भन्नुपर्छ।
1: हजुर,
0: सकभर अर्को कोही मान्छे भयो भने राम्रो
1: होइन नि, अब कोही सधैँभरि आफ्नै घरमा गाई नहुन पनि सक्छ। म चाहिँ श्राद्ध गर्नु पर्दाखेरि तल्लो घर माथिल्लो घर, अब आफूले जस्तो अब बासा बार्दैन, अब सोध्ने कुरा आउँदैन, म आफै आएर गाई दुन्छु है अनि भनेर अनि आफै दुएर ल्याउने गर्छु अरूकोबाट चाहिँ, अनि आफ्नोमा पनि आफै दुने गरेको छ मैले चाहिँ गाई दुँदा।
0: यस्तो हुन्छ क्या, आवश्यक भर माने भने त मैले तपाईँलाई हिजो अस्ति भने होइन, गाई नछुने, भैँसी झन्छुने भएन, बिरालो कुकुर होइन, केही पनि नसेको हुने, एक भक्ति भएर बसेको राम्रो हुन्छ। अब त्यो तपाईँको लागि श्राद्धमा दुध जसले दिनुहुन्छ आफ्नो घरमा नहुँदा, उहाँले सकभर यो के हुन्छ भने अरूलाई पनि केही काम गर्दै हुनुहुन्छ अथवा केही काम गराउँदै हुनुहुन्छ भन्दा, उहाँले पनि बिहान उठेर नुहाइधुवाई गरेर शुद्ध भएर दुई दिएर दिए तपाईँलाई पनि राम्रो हुन्थ्यो होइन?
1: हजुर।
0: अब आफैले दुनुहुँदा अरूले दुईको ल्याएर अर्पण गर्दा बेटर हुन्छ, राम्रो हुन्छ। हजुर, अब यस्तो एक छाकीमा सकभर नुन पनि नखानु
1: होइन, पहिले पहिले त नखाने चलन थियो अरे, यता दिङ्लापट्टिबाट आयो अरे एक छाकी
0: नुन खाना हुन्छ भन्ने कुरा आयो अरे, यो यस्तो छ क्या, अब यो त्यही त यताबाट आयो उताबाट आयो होइन, हाम्रा पहिले हाम्रा भाउजूहरूले हाम्रा काकीहरूले साडी लाएर बस्नुहुन्थ्यो, अथवा भनौँ न अलिकति पछि सुरुवा लाउन थाले, आजभोलिका बुहारीले कट्टु लाउन थाल्छन्, अब त्यसलाई मान्ने कि नमान्ने भन्ने कुरा हो क्या?
1: हजुर हजुर,
0: हो क्या भन्नु त, हाम्रो संस्कार, हाम्रो रीतिरिवाज, हाम्रो देशको पहिचान त साडी चोलो हो नि त।
1: हजुर,

0: नउठेर
1: अगाडि
0: नै खाइसक्नु फलारहरू चाहिँ हजुर हजुर तोप घाम अस्ताएपछि सकबर नखाने हो कि अब तपाईँलाई तपाईँलाई
1: फेरि भरिसके घाम सधैँ खाइसक्नु घाम अस्ताएपछि फलारहरू
0: भोजनको लागि त भोजनको लागि त हामीले अरू बेला पनि घाम अस्ताएपछि खानुहुन्न भन्ने त शास्त्रीय नियमै छ त सूर्य सुनौ न जति खानुपर्छ सुनौ
1: नहरूमा एक साथी बस्दा पनि घाम अस्ताएपछि भरे बेलुका चाहिँ बनाएर खान्छौँ नि गुरु
0: घाम अस्ताएपछि होइन घाम अस्ताउनु भन्दा पूर्व खाएको राम्रो
1: ए हवस् त गुरुदेव अब यस्तै छ यस्तै जिज्ञासाहरू सोधेको
0: अरू केही छ मनमा लागेको सबै भन्नु अहिले बोल्नु मिल्छ
1: हामी अब धेरै धेर अलमा ल्याउनु हुँदैन गुरुदेव अब एकछिन एकछिन
0: हुन्छ अहिले छुट्टिन्छु राधे राधे
1: राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं यस्तै प्रश्नको लागि पनि फटाफट अब आज र भोलि पर्सी यो सोह्र श्राद्धभरि पितृका नाममा केही प्रश्नहरू छन् भने राख्न सक्नुहुनेछ है तपाईँहरूले पितृको नाममा काम गर्दा कहिल्यै पनि कुशलाई तिललाई घिउलाई छोड्नुहुन्न कुश तिल र घिउ असाध्य अनिवार्य हुन् यो पितृको लागि त्यस्तो भएको हुँदा तपाईँले पनि अस्ति औंसीको दिनमा नै उखालेको कुशलाई ल्याएर काम गर्नुहोला मैले एकचोटि कता कता सुन्नमा आएको थियो मलाई यो कुश औंसीमै काट्नुपर्छ भन्ने कहाँ लेखिया छ भन्नुभएको थियो तपाईँले कहाँ देख्नु भएन भनेर मलाई प्रश्न गरिदिनु न भनेको थिएँ मैले उहाँलाई पढ्नु केही छैन है एउटा यसो रुद्रीको पुस्तक हेऱ्यो अग्नि थापनाको पुस्तक हेऱ्यो अनि म पण्डित बडे मानको पण्डित भन्यो आफूलाई शास्त्र कति छन् थाहा छैन शास्त्रमा के कुरा छन् थाहा छैन अनि खालि वाद विवाद गरेछ वाद विवाद गरेछ वाद विवाद गरेछ है किन त्यसो गरे भने कोही ब्राह्मणलाई मैले यहाँबाट के भनिदिएको छु भने औँसीको दिन बिहानै गर्नुपर्छ एक दिन अगाडि हुन्न भनेर भनेको उसलाई रिस उठेछ उसले ल्याएछ एक दिन अगाडि अनि कहाँ ल्याएछ त्यही भनिदिनु गुरुलाई भनेर सोध भन्नुभएको थियो अरे उहाँलाई यता लिएर आउनु न कहाँ लेखेको छैन चाहिँ भन्नुपर्छ उहाँलाई रुद्रीको पुस्तकमा त सबै कुरा अटाउँदैन नि हजुर शास्त्र अनेकौं छन् अनेकौं शास्त्रमा पढ्नुपर्छ अनि बल्ल थाहा हुन्छ कति पढ्नु भएको छ भनेर सोधिदिनु न उहाँलाई कतिवटा श्लोक आउँछ भनेर सोधिदिनु न उहाँलाई है कति वर्ष गर्दैन भनेर सोधिदिनु न उहाँलाई पाँच महिना रुद्री पढ्यो अनि बढे मानको पण्डित भएर चाहिँ अरूलाई थर्काउनुहुन्छ शास्त्रमा हामीले केही पनि भेटाएको छैनौ धेरै कुराहरू छन् गहन अध्ययन गर्नुपर्छ यो गहन अध्ययन गर्दा गर्दा वृद्ध हुन्छ अनि बल्ल अलिअलि अलिअलि पाएको हुन्छ फेरि कहाँ सबै जान्नु त्यति पढ्दा पनि धेरै लेखेको छ त्यही भएर कुश औँसीमा कुश अनिवार्य रूपमा त्यही दिन उखाल्ने हो अरू दिन उखाल्न पाइँदैन ग्यारेन्टी हो शास्त्रमा लेखेका छन् पढ्नुपर्छ तपाईँहरूले नभए हामी चाहिँ आएर सोध्नु डाइरेक्ट है हामी पाना पटाएर तपाईँलाई देखाइदिनेछौ यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ काठमाडौँबाट काठमाडौँ कुन ठाउँमा हुनुहुन्छ जोरपाटी हजुरको शुभ नाम सृजना थापा अस्ति हामी काठमाडौँ आएको बेला भेट्नु भएन कि भेट्नु थाहा थिएन कि थाहा हुँदा हुँदा पनि समय मिलेन
2: थाहा नै थिएन गुरु अब यता समय त सुनिँदैन अब उता कुलेमानतिर भदेमा मात्रै सुन्नुहुन्थ्यो इन्द्र सरोवर चाहिँ
0: ए ए तपाईँको घर चाहिँ उता इन्द्र सरोवरतिर पर्छ
2: होइन गुरु मेरो माइत चाहिँ त्यता हो घर त चितवन हो गुरु
0: घर चितवन कहाँनिर
2: मेरो पदमपुर गुरु
0: पदमपुर ए अनि त्यहाँ अहिले काठमाडौँ बस्नुहुन्छ
2: हजुर
0: अनि त्यहाँबाट चाहिँ हाम्रो पात्रोमा सनातन रेडियो नेटवर्क सुन्नुहुन्न अनलाइनबाट सुनिन्छ नि त हाम्रो पात्रो एप्स खोलेर सनातन रेडियो नेटवर्क सुन्नुभयो भने त्यहाँबाट सुन्न मिल्छ है अहिले के छ केही छ मनमा केही यो सोह्र श्राद्ध दसैँको बारेमा केही प्रश्न छन् कि कसैको हेराउने हो बाबुको साल महिना गते समय भनिदिनु त यही भनेपछि फेरि कति वर्ष भयो तपाईँको छोरा
2: अहिले त्यो पाकै धेरै दिन भएन गुरु
0: अनि अहिले 73 हो त ए हजुर
2: हजुर
0: अहिले त 83 होला नि त भने
2: ए 83
0: 83 साल कुन महिना
2: असोज महिनाको 3 गते गुरु
0: असोज

0: महिनाको 3 गते कति बजे?
1: के अरे बिहानको 6:26।
0: 6:26 तपाईँलाई कहाँ जन्मनुभयो छोरा चाहिँ?
1: काठमाडौँ गुरु थापा थले।
0: अनि तपाईँलाई के अरे यो नामहरू जुराउन, साइजहरू जुराउन, उता मेसेज गर्यो भने, दिउँसो गर्यो भने, टिकट पनि सबै कुरा गर्नु मिल्छ भने थाहा छ कि छैन?
1: मैले हिजो हजुरलाई मेसेज गरेँ, हजुरले हेर्नु भएन। मैले इमोमा गरेको थिएँ।
0: ए इमोमा गर्नुभएको थियो? त्यही नम्बरमा हाम्रो वाट्सएपमा गर्नु न, वाट्सएपमा चाँडो रिप्लाई हुन्छ क्या, इमोमा भाइबरमा भन्दा। त्यही भएर है, अब यो तपाईँको छोरा कि छोरी? छोरा हो, 6 दिन भयो हो। आज छैची हो। ल, राशिको नाम मूल नक्षत्रको दोस्रो पावमा जन्म भएको छ। मूलको दोस्रो पावलाई योगराज नाम भन्छन्। योगराजले आमा पिर्ने मूल परेको छ। आमा पिर्ने मूलको शान्ति तपाईँले गुरुबाहरूसँग सल्लाह गरेर नरानदेखि नै गर्न मिल्छ। त्यसलाई तयारी गर्दै अगाडि बढ्नुहोला। अब अरू कुरा चाहिँ नारायण गरिसकेपछि फेरि चिनाहार्नुपर्छ। अहिले सबै नारायण भन्दा पहिले हेर्न मिल्दैन है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौँ। 21 दिन छोटो विश्राम लिन्छौँ। विश्राम पश्चिम तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: ख्यातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा की लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आजै संगीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत छ। विश्रामपछि अब पनि तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी आफ्नो आफन्तहरूको बारेमा चिन्ह टिप्पणी हेर्दै वा कुनै पनि प्रश्न सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्छौ नै। कोही हुनुहुन्छ? राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर,
1: म खोटाङको ऐसिल खर्कबाट तारबाट गुरु।
0: कहाँदेखि भन्नुभयो?
1: खोटाङको ऐसिल खर्क।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले त्यहाँ तपाईँ?
1: रेडियो खोटाङ
0: है,
1: हजुर।
0: अनि आज के छ, कसको बारेमा हेर्ने कि के छ?
1: मेरो छोराको बारेमा हेरौँ भनेर गुरु।
0: तपाईँको घरमा श्राद्ध गर्नुहुन्छ कि गर्नुहुन्न? तपाईँको ससुरा बुवा हुनुहुन्न?
1: ससुरा बुवा पनि हुनुहुन्न, सासु आमा पनि हुनुहुन्न गुरु।
0: अनि सोह्र श्राद्धमा पिण्ड के को पकाएर दिनुहुन्छ?
1: दुधमा चामलको छ गुरु।
0: अनि अरू के हाल्नुहुन्छ त्यहाँ?
1: अरू अब खै के हाल्नुहुन्छ, हाम्रो श्रीमानले पकाउनुहुन्छ।
0: हजुरले पकाउने होइन?
1: म पकाउँदिन, श्रीमानले पकाउनुहुन्छ गुरु।
0: अनि सिधा कसले तयारी गर्छ?
1: सिधा श्रीमानले नै तयारी गर्नुहुन्छ।
0: हजुरले के पनि गर्नुहुन्न?
1: हजुर।
0: अनि सिधा पनि श्रीमानले, पिण्ड पनि श्रीमानले, श्राद्ध पनि श्रीमानले, अनि घरमा रोटी पाक्छ पाक्दैन त्यो दिन?
1: रोटी हाम्रो पकाउने चलन छैन गुरु, पकाउनुहुन्न।
0: त्यो दिन घिउमा के पाक्छ तपाईँको घरमा श्राद्धको दिन?
1: श्राद्धको दिन त हाम्रो त्यही ऊहरू मात्रै पकाउँछ गुरु।
0: के
1: खाना? अनि त्यहाँबाट के भन्छ, तरकारी सब्जीहरू, अनि त्यही पिण्ड बनाउनुहुन्छ, अनि सिधा सार्नुहुन्छ, त्यति हो गुरु।
0: है, अबदेखि चाहिँ घिउमा केही न केही पकाउनु होला है सर।
1: हुन्छ गुरु।
0: अनि तपाईँको त रोटी हाल्ने, फुलौला बनाउने परम्परा छैन? ल, अबदेखि चाहिँ सेल हाले पनि हाल्नु, पुरी हाले पनि हाल्नु, जे हाले पनि घिउमा पाकेको पितृलाई अर्पण गर्नु। किनकि तपाईँ हामीलाई पितृले यदि धेरै सम्पत्ति दिनुभएको छ, यदि धेरै धन सम्पत्ति अन्न बाली दिनुभएको छ, खै त पितृलाई थोरै भएमा अर्पण गरेको? गाउँघरको पनि हो, अलिअलि शास्त्र पनि मान्नुपर्छ है। ल, अहिले छोराको बारेमा हेर्ने, छोराको साल महिना गते समय भन्नु त?
1: 2065 साल
0: गते के बार पर्यो?
1: मङ्गलबार।
0: कति बजे?
1: रातिको 11:35 जाँदा गुरु।
0: 11:35 जाँदा रातिको। कुन जिल्लामा भयो जन्म?
1: खोटाङमै।
0: आज पानी परेको छ कि छैन खोटाङतिर? अब यो पानी एकदम आज र भोलि पर्छ, अनि अब जाडो भित्रिने पानी हो होइन? ल, 65 साल असारको 31 गते 11:35 मूल नक्षत्रको पहिलो पाउमा बुढैयाको 11 वाला एम कुमार नाम धनुराशि हुन्छ। मूलको शान्ति गराउनुपर्छ, बाबा पिर्ने मूल छ, आमा र बाउको कुरो ठ्याक्कै मिल्दो रहेछ यहाँबाट हेर्दाखेरि है। आमा एकदम एकहोरी, एकदम भेडी, एकदम घमण्डी हो। तपाईँ कान्छी पत्नी हो कि अर्को कान्छी पत्नी ल्याउनु भएको छ उहाँले? हो, ल ठिक छ। अब यो अलिकति ग्रहमा दोषहरू परेका छन्, राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने है। अब राजयुग पनि परेको छ, गजकेश्वरी युग पनि परेको छ, बच्चाको लागि अहिले सङ्कटा भन्ने ग्रह चलिरहेको छ। शान्ति, स्वस्ति, पूजापाठ जति गर्नुभयो त्यति उन्नति हुन्छ, नभए पढाइमा एकदमै कमजोरी हुन्छ। घर परिवारमा खासै राम्रो मिलिम त छैन, तर बाबुको कुण्डली असाध्यै राम्रो छ। यो कुण्डलीले आज तपाईँले राम्रोसँग शान्ति गर्ने है,
1: राम्रो
0: सङ्कटा भन्ने ग्रहको शान्ति गर्नुपर्छ है। सङ्कटा ग्रह 21 वर्षसम्म चलिरहन्छ, यसलाई विशेष शान्तिहरू गर्ने, विशेष पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ? ठ्याक्कै मैले भनिहालेँ, आमासँग राम्रै होला, बुवासँग राम्रो भएको देखिँदैन, आमा र बाबुको पनि सम्बन्ध राम्रो भएको देखिँदैन। कारण के छ भने पिताजीको स्थानमा राहुको दोष छ, पिताजीको स्थानको ग्रह शनि, शनि सूर्य घरमा आएर बसेको छ, राम्रो ठ्याक्क सम्बन्धहरू नहुन सक्छन्। विशेष गरी ग्रहलाई राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। मैले के भने पहिले अहिले पढाइमा राम्रो छैन, संकट छ, राम्रोसँग पहिले ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने, अनि बल्ल तपाईँको लागि धेरै कुरामा राम्रो हुन्छ है त। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान समयदेखिका विशेष विशेष जानकारीहरू दिने प्रयास तपाईँले गर्नुभयो भने हामी तपाईँको समस्याको समाधान पक्कै पनि बुझ्नेछौ र तपाईँलाई हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने प्रयास गरिरहन्छौ। यतिखेर कोही जिज्ञासु फेरि पनि आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँबाट हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: बर्दियादेखि गुरु, प्रकाश बस्नेत।
0: हजुर, प्रकाश बस्नेत भन्नुभयो?
2: हजुर गुरु।
0: प्रकाशजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ बर्दियाको?
2: अहिले संवाद एकदम गुरु बुलरिया बर्दिया।
0: संवाद एकदमबाट सुन्दै हुनुहुन्छ। पानी कतिको पर्दैछ?
2: पानी परिरहेको गुरु।
0: अनि हजुरकोतिर के छ यो सोह्र श्राद्ध कतिको लाग्दैछ? सोह्र श्राद्धमा तपाईँको घर परिवारमा श्राद्ध हुन्छ हुँदैन?
2: हुन्छ गुरु।
0: कसले गर्नुहुन्छ श्राद्ध?
2: हजुरआमाले।
0: हजुर बुवा हुनुहुन्न?
2: नाइ गुरु।
0: अनि तपाईँको बुवाले चाहिँ गर्नुहुन्न हजुर भएको श्राद्ध?
2: बुवा त अलि टाढै हुनुहुन्छ अहिले।
0: बुवा कहाँ हुनुहुन्छ?
2: विदेशतिर हुनुहुन्छ।
0: काकाहरू कोही हुनुहुन्छ गुरु न घरमा?
2: काकाहरू पनि हुनुहुन्न
0: है,
2: विदेशतिर हुनुहुन्छ।
0: हजुरलाई थाहा छ सोह्र श्राद्धमा तपाईँको हजुरआमाले कुन श्राद्ध गर्नुहुन्छ? सिधाहरू दिनुहुन्छ होला होइन?
2: हजुर गुरु, सिधाहरू दिनुहुन्छ।
0: ल अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेरौँ?
2: अहिले बहिनीको बारेमा गुरु।
0: बहिनीको साल महिना गते समय भनिहाल्नु त।
2: 2064 माघको महिना।
0: माघको महिना
2: 11 गते।
0: 11 गते
2: समय ठ्याक गुरु 11:55 शुक्रबार।
0: बिहान कि राति?
2: रातिको गुरु।
0: कुन जिल्लामा भयो जन्म?
2: बर्दिया जिल्लामा गुरु।
0: यो मान्छे को अरे?
2: बहिनी, आफ्नो बहिनी।
0: बहिनी टिका कुमारी नाम, सिम्ह राशि हुन्छ, चौथीको दिनमा जन्म भएको छ, लग्न तुला छ, मान्छे राम्री, अलिकति पढाइमा कमजोरी भएको मान्छे, राहुमा विद्यास्थानमा राहुको दोष छ, अहिले सङ्कटै चलिरहेको छ। पढाइ छोडिसक्नुभयो?
2: पढाइ छोडेन गुरु, त्यस्तै भइरहेको
0: लडाङ लुरुङ लडाङ भइरहेको, त्यसलाई छोडेको भन्नुपर्छ होइन?
2: हजुर गुरु, अहिले त 10 पढ्दै हो।
0: बल्ला पढाइ एकदम बिग्रिन्छ, पढाइमा राम्रो छैन, एकदम ध्यान दिनुहोला। चिसो लागिरहन्छ, आठौँ माङ्गलिक छ, भोलि विवाह गर्न पनि राम्रो छैन। यो आठौँ माङ्गलिकलाई शान्ति गर्नु भएन भने वैवाहिक जीवनमा धेरै अशुभ घटनाहरू घट्न सक्छन् है, अलि कुराहरू नमिल्न सक्छ। ग्रहलाई राम्रोसँग शान्ति स्वस्ति पूजा पाठहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
2: गुरु स्वास्थ्य अवस्थाहरू कस्तो छ?
0: स्वास्थ्यको लागि मैले भनिसकेँ, चिसोको समस्या बढी लाग्न सक्छ, अनि अरू आठौँ माङ्गलिक यो छठी मान्छेलाई एकदम अप्रिय हुन सक्छ, यो यसलाई एकदमै ध्यान दिनुहोला, राम्रोसँग शान्तिहरू गराएर राम्रोसँग पूजा पाठ गराउनुहोला, राम्रो हुन्छ। वैवाहिक जीवन चाहिँ बृहस्पतिको दृष्टि परेको छैन, नपरिसकेपछि धेरै कुरामा अशुभ हुन्छ, ध्यान दिनुहोला है। अहिले छुट्टिन्छु, राधे राधे।
2: घरको वास्तुहरू गुरु?
0: वास्तुहरू सबै कुरा ठिक छ, पहिले तपाईँले संकट चन्द्र ग्रहण योग र आठौँ माङ्गलिकको शान्ति गर्नु। यो मान्छे सप्रियो भने घर सप्रिन्छ, नभए मान्छे बिग्रिन सक्छ। अहिले छुट्टिन्छु, राधे राधे।
2: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो बर्दियाबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामीसँग। तपाईँ आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू लिन सक्नुहुनेछ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म नेपालभरका विभिन्न रेडियो स्टेशनहरूबाट हामी तपाईँहरूसँग भएका विशेष विशेष कुराकानी अनि बुद्ध भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97 98 142 73 तपाईँहरू हामीलाई सिधा रूपमा सम्पर्कमा रहेर हामीसँग कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्न सक्नुहुनेछ नै। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? ए प्रभु, राधे श्याम हजुर।
3: हेलो, राधे राधे।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: भोजपुर सडानन्द नगरपालिका 6 बोलेको।
0: अनि नाम चाहिँ भोजपुरको सडानन्दबाट बोल्ने, अनि राधे राधे भन्न छोडेर हेलो हेलो भन्ने हो त हतार पत्ता, किन आतिन भएको छ?
3: यता मोबाइल पनि बजिरहेको थियो गुरु, अनि मोबाइल यता गर्दाखेरि डबल सिनी आयो जाने गुरु
0: है।
3: हजुर,
0: अनि सडानन्द कहाँनिर पर घर के अरे तपाईँको नाम चाहिँ?
3: देवेन्द्र महत।
0: देवेन्द्र महत,
3: हजुर गुरु।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
3: रेडियो शङ्का सभा।
0: यो श्राद्ध भनेको के हो थाहा छ?
3: श्राद्ध भनेको पितृहरूको लागि दिने
0: श्राद्ध हो भन्नु न यसरी मिलाएर छोटो रूपमा। तपाईँको घरमा पनि श्राद्ध हुन्छ अरे? हो,
3: श्राद्ध गर्नुहुन्छ, बुवा आमाले गर्नुहुन्छ, हजुर हजुरआमा।
0: अनि के पाक्छ तपाईँको घरमा त्यो दिन?
3: अब पिङ्गाहरू दान गर्ने, अब त्योहरू बनाउनुहुन्छ बुवाले, बुवा आमाले बनाउनुहुन्छ, बनाउन त्यो रोटीहरू बनाउनुहुन्छ, बाहुन पढाएर अनि श्राद्ध गरिन्छ नि गुरु।
0: बाहुन पढाउनुहुन्छ कि ब्राह्मण पढाउनुहुन्छ?
3: ब्राह्मण
0: है। अनि अहिले आउनु भएको छ तपाईँ कार्यक्रम दैनिक सुन्ने गर्नु भएको छ?
3: सुन्छु गुरु दैनिक।
0: तपाईँको घरमा सोह्र श्राद्धमा के खानुहुन्छ नि? लसुन प्याज पनि खानुहुन्छ?
3: लसुन प्याज खाइँदैन गुरु, माछा मासु खाइँदैन
0: है।
3: हजुर गुरु।
0: अनि तपाईँ ठ्याक्कै भन्नुपर्दा सोह्र श्राद्धमा मात्रै खानुहुन्न कि नवरात्रमा पनि खानुहुन्न?
3: सोह्र श्राद्धमा चाहिँ खाइँदैन गुरु, अरू बेला चाहिँ खाइन्छ।
0: ए ठिक छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्ने कि केही मनमा लागेका जिज्ञासा छन्, प्रश्न छन्?
3: मेरो छोरीको बारेमा भनेर नि।
0: हो,
3: हजुर गुरु।
0: लु भनिदिनु त, साल महिना गते समय?
3: 2066 असार महिनाको 13 गते।
0: असार महिनाको 13 गते,
3: हजुर, शनिबार।
0: शनिबार
3: दिउँसो 1:25 गुरु।
0: 25 मिनटमा कुन जिल्लामा भयो जन्म?
3: भोजपुर जिल्लामा।
0: भोजपुर जिल्लामा रेडियो सुन्नुहुन्छ होइन?
3: हजुर गुरु।
0: अनि हामी दिङमा आउने कुरा भएको थियो, अलिकति समय मिलेन, आयो भने भेट्न आउनुहुन्छ कि आउनु न त?
3: आउँछु नि गुरु, पहिले खाँदारी पनि आएको थिएँ म हजुरलाई भेट्न।
0: भेट भएको हाम्रो?
3: हाम्रो भेट भएको थियो गुरु।
0: अनि अनि यो छोरीको चिना पनि मैले कोरेँ कि अरूले कोर्नुभयो?
3: होइन, चिना चाहिँ कोरेको अरूले कोर्नु भएको छ, तर त्यतिखेर आएर सुने हेराएको थियो गुरुले, छोरीहरूको छोराको बारेमा हेराएको छु मैले।
0: ए ल, अब फेरि पनि हेर्नु पर्यो। राशिको नाम मेनका भनेको थिएँ मैले, चिनामा नाम के छ?
3: मेनका
0: छ, मिलिसकेको छ, सिंह राशि हुन्छ। अलिकति छोरीलाई मैले त्यो बेला पनि सातौं माङ्गलिक छ है, वैवाहिक जीवनमा समस्या आउँछ भन्दै थिएँ। हो
3: हजुर गुरु, हजुर।
0: आमाहरू अलि रोगी रोगी हुनुहुन्छ भनेको, तपाईँको पत्नी अलि रोगी रोगी, राहुको दोष परेको छ, नसामा समस्या आइसकेको छ होइन?
3: हजुर, खुट्टाहरू यस्तो आँखा दुख्छ भनेर,
0: त्यो त समस्या आइसकेको छ। अहिले छोरीको लागि अब त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छन्, आत्तिनुपर्ने ग्रह छैनन्। राहु केतुको विशेष शान्तिहरू गर्ने, राहु केतुको विशेष पूजा पाठहरू गर्ने है, गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
3: अनि राहु केतुको गर्दा कसरी गर्नुपर्छ गुरु?
0: गुरुबालाई बोलाएर यसो शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्नु राम्रो हुन्छ।
3: अनि पढाइ लेखाइमा कस्तो छ गुरु?
0: पढाइ लेखाइको लागि अलिकति बृहस्पति छ, राम्रै हुन्छ, अलिकति राहुहरूले कहिले रोक्न सक्छ, नभए त्यस्तो बिग्रिने खालको योग छैन। राहुहरूको जप पूजा पाठहरू गर्नु राम्रो हुन्छ, पढाइमा राम्रो हुन्छ, भविष्य ठिक छ है। तर कहिलेकाहीँ राति सपनामा बोल्ने, झस्किने, तर्सिने पनि हुन सक्छ होला।
3: कहिले काहीँ तर्सिन्छन्,
0: त्यस्तो अब धेरै भयो भने खबर गरौँ, नभए त्यस्तो आतिनु पर्दैन। त्यो घरमा कहिले काहीँ वास्तुहरूको पनि विशेष ध्यान दिनु, तपाईँ घरको उत्तरपट्टि अलिकति फोहोर चिजहरू छ, त्यहाँ चिसो रुखहरू छ, केराको बोट अथवा चोपाउन रुख के छ,
3: कोलाको
0: रुख होइन है, त्यसलाई तपाईँले विशेष ध्यान दिनुहोला है।
3: शुभ रङ, शुभ अङ्क,
0: तीन अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, भाग्यमानी छोरी हुनुहुन्छ, अहिले छुट्टिन्छु, राधे राधे। अहिले कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग भोजपुरबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी कार्यक्रममा तपाईँहरूलाई यस्तै जानकारी दिन्छौ, दिनैभरि हाम्रो दुईटा नम्बर आज खुल्ला रहनेछ र तपाईँहरूसँग हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिँदै तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको तपाईँहरूलाई जानकारी गराउने नै छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कार्यक्रममा फोन लागेन होला, तपाईँलाई केही श्राद्धको बारेमा जानकारी मिलेन होला, तर पनि तपाईँहरूले सिधा सम्पर्क गरेर फटाफट रूपमा दिनैभरि मेरो श्राद्ध कहिले, श्राद्धमा के के हाल्ने, मैले कति बजे श्राद्ध गर्दा उत्तम हुन्छ, अथवा श्राद्धमा के को फूल अर्पण गर्ने, अथवा श्राद्धमा कस्ता ब्राह्मणलाई निमन्त्रणा गर्नेदेखि लिएर सबै सबै कुराको जिज्ञासा हामी तपाईँलाई दिनेछौ। अलिकति शुद्ध वचन, शुद्ध अक्षरहरू भएका व्यक्तिहरूले चाहिँ हामीलाई विशेष गरी ब्राह्मणलाई अभिमन्त्रित गर्नु भन्छन्, अब सकभर ब्राह्मणलाई भोजन गराएर मात्रै विदाई गर्नु, अनि अब मिलेसम्म भएसम्म एक ठाउँ मात्रै श्राद्ध गर्न सकेर हाम्रो ईश्वर श्राद्ध कहिले काहीँ नमिल्न सक्छ, तपाईँहरू त्यही अनुसारले कामहरू गराउँदै अगाडि बढ्नको लागि अनुरोध गरे। यो श्राद्धले तपाईँको घरमा पवित्र होस्, तपाईँको घरमा पितृको वास होस्। सबै सबैलाई शुभकामना सहित आजको लागि
4: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
5: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98525557068।
8: साथै 98525577068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98-33-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-40-50-541।
6: This is Radio Sankhuwa Sabha 95.5 MHz.
7: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ, म पूजनी श्रेष्ठ। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेको से त्रिशुली विपत्तिलाई विश्वका लागि चेतावनी भन्दै जलवायु संकट विरूद्ध तत्काल कदम चाल्न आह्वान गरेका छन्। संयुक्त राष्ट्र संघको महासभालाई बिहान सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्। संयन्त्र मार्फत भू उपग्रहका तथ्याङ्क आदान प्रदान, हिमताल निगरानी, संयुक्त पूर्व सूचना प्रणाली र सीमापार विपद सहयोग अघि बढ़ाउनु पर्ने उनको भनाई छ। प्रधानमन्त्री शाहले जलवायु विपत्तिका कारण नेपालले ठूलो मानवीय तथा आर्थिक क्षति बेहोर्नु परेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग अनुदानमा आधारित सहयोगको माग गरेका छन्। उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी विपत्तिको लागत कसले बेहोर्छ र निर्णय प्रक्रियामा कसको आवाज सुनिन्छ भन्ने विषयसँग जोड्नुपर्नेमा जोड़ दिएका छन्। देशभर जारी वर्षा आगामी आइतबारदेखि क्रमिक रूपमा रोकिँदै जाने सम्भावना रहेको मौसमवेदले बताएका छन्। आज र भोलि वर्षा जारी रहने तथा त्यसपछि मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको हो। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभर वर्षा भइरहेको छ। मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले बाढ़ी पहिरो र डुबानबाट सावधानी अपनाउन विभागले आग्रह गरेको छ। मौसमविदले आज र भोलि सकेसम्म लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै इलामको कन्याममा 114 मिलिमिटर वर्षा भएको छ। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढ़ीले सड़क अवरूद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ। काभ्रेको पनौती दश सपाटी खर्कमा ढुङ्गा माटो र लेदो सहितको पहिरो खस्दा खोपासी ढुङ्खर्क सड़क अवरूद्ध भएको छ। उता खोटाङको हलेसी तुवाचुङ एक बाहुनी डाँडा स्थित दौठेल खोलामा पहिरो खसेपछि मध्य पहाड़ी लोकमार्गमा दिक्तेलबाट काठमाण्डौ र पूर्वतर्फ जाने यातायात बन्द भएको छ। पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोका कारण पाँचथरको फिदिम फालोट सड़क पनि अवरूद्ध भएको छ। यसैबीच मकवानपुरको बकैया 11 र मकवानपुर गढ़ी 1 सीमामा रहेको सीमात खोलाको बाढ़ीले बगाउँदा 50 वर्षीय श्यामबहादुर स्याङथाङको मृत्यु भएको छ। उता भक्तपुरमा मनोहरा र हनुमन्ती खोलाको जलस्तर बढ़ेपछि प्रहरीले नदी किनारका बस्तीमा माइकिङ गर्दै सतर्क रहन आग्रह गरेको छ। निरन्तरको वर्षापछि आएको पहिरोका कारण काठमाण्डु आवत जावत गर्ने मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नारायणगढ़ मुगलिन सड़क खण्ड आज पनि बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म सड़क बन्द रहने जनाएको छ। पहिरो हटाउने काम भइरहे पनि जोखिम कायमै रहेकाले सड़क बन्द गरिएको हो। यस्तै चितवनको इच्छा कामना 4 धारापानीमा पृथ्वी राजमार्ग भाषिदा साना सवारी र मोटरसाइकल मात्र सञ्चालनमा छन्। धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पनि अवरूद्ध छ। कान्तिलोक पथ र बीपी राजमार्गमा समेत यातायात ठप्प भएको छ। कोशी राजमार्ग अन्तर्गत खादवारी किमाङथाङका सड़क खण्डको भोटखोला क्षेत्रमा पनि पहिरोले यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण पहिरोको जोखिम रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ। लगातारको वर्षाका कारण हुन सक्ने विपदको जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकायलाई पूर्व तयारी र प्रतिकार्यमा परिचालन गरेको छ। कार्यभार प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन्। सरकारले असोज 11 गतेसम्म 753 स्थानीय तहका कर्मचारीलाई विदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ। पहिरोको जोखिम बढ़ेपछि पाल्पा पुटवल सड़क खण्डमा साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यातायात रोकिएको छ। धादिङको कृष्णभीरमा पहिरो खसेपछि सड़क अवरूद्ध छ। यस्तै कोशी नदीको बहाव 185,130 क्यूसेक पुगेपछि कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। ब्यारेजका 56 मध्ये 23 ढोका खोलिएका छन्।

0: Coming up next,
1: The Good Morning Show.
2: अब बाँकी प्रसंग. परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको एकासियौं महासभाको उच्चस्तरीय सत्रका क्रममा अस्ट्रेलियाली विदेश मन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गरेका छन्. संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको छ. भेटमा नेपालमा हालै आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेका उद्धार राहत पुनर्स्थापना र पुनर्निर्माणका प्रयासबारे पनि छलफल भएको छ. मन्त्री खनालले विपदपछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा अस्ट्रेलिया सहयोगप्रति धन्यवाद दिएका छन्. भेटवार्तामा नेपाल र अस्ट्रेलिया बीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ गर्ने द्विपक्षीय सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा समेत छलफल भएको छ. प्रतिकूल मौसमका कारण धवलागिरी हिमाल आरोहणका लागि गएका 30 जनाको टोली आधार शिविरबाट फिर्ता भएको छ. म्याग्दीको धवलागिरी गाउँपालिका 4 मा रहेको 8,167 मिटर अग्लो धवलागिरी हिमालको आधार शिविर पुगेको टोली तल्लो क्षेत्रको इटली आधार शिविरतर्फ फर्किएको हो. आजदेखि असोज 11 गतेसम्म भीषण वर्षा हुने पूर्व सूचना र मौसम प्रतिकूल भएपछि जोखिमलाई ध्यानमा राखेर टोलीलाई सुरक्षित स्थानमा फर्काइएको आरोहण टोलीका समन्वयकर्ता इन्द्र सिंह शेरसनले जानकारी दिएका छन्. मौसममा सुधार आएपछि आरोहणबारे पूर्ण निर्णय गरिनेछ. यस्तै अविरल वर्षाका कारण गोरखाको मनास्लो क्षेत्रमा पदयात्रामा रोक लगाइएको छ. जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्म पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ. विश्वव्यापी बन्ड बिक्री चर्किएपछि अमेरिकी दीर्घकालीन बन्डको प्रतिफल 2 दशक यताकै उच्च बिन्दुमा पुगेको छ. यसको असर एसियाली शेयर बजारमा पनि देखिएको छ. अमेरिकाको 10 वर्षे ट्रेजरी बन्डको प्रतिफल 5.19% पुगेको छ भने 30 वर्षे बन्डको प्रतिफल 5.48% पुगेको छ. बढ़दो ब्याजदरले विश्वभर ऋणको लागत बढ़ाएको छ. यसैबीच कच्चा तेलको मूल्य $105 भन्दा माथि रहेपछि मुद्रास्फीति बढ़ने चिन्ता थपिएको छ. त्यसले अमेरिकी फेडरल रिजर्भले थप ब्याजदर बढ़ाउने अपेक्षा बलियो बनाएको छ. एसियाली बजारतर्फ जापानको निकेई 1% बढ़दा हङकङको हाङसेङ 1% घटेको छ. अस्ट्रेलियाको शेयर बजार 0.6% ओह्रालो लागेको छ. र जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा नेपालले आज

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: नमस्कार वडाध्यक्षज्यू
2: नमस्ते नमस्ते के भन्दा आउनु भयो त
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छौँ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422776
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो
9: होइन ए मास्टर नि नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
4: भन्नुहोस् न हजुर बुवा के कुरा हो
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
4: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ त्यही जानुहोस् न हजुर बुवा विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने
4: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ साथै जिल्लाको मकालु गाउँपालिकाको नुम चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ
4: सब जानकारीको लागि 0295602061
10: 0295703315
4: र 98520706177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा
4: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
11: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल
11: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ
4: प्रोप्राइटर प्रतीक्षा दाहाल
11: सम्पर्क नम्बर 98163555553 र 98423018049

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
6: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना: तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51107 र 9803-99-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर।
7: नमस्कार।
8: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: ठटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 9861-39-444
9: र 0295-90-155।
10: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्स
13: एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: यसको घर घरको आँगन पुग्छ फेरो फेरो।
16: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5.

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029570315
2: र 98520701177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँचबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आएमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आएमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
3: सम्पर्क 0249140084 र 98040485827।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: आयो सबको घर घरमा
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
13: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422766।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575-1147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-3275।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029-47, 9800-00-0062।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
7: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: नगरपालिकामा तथा वडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: पहिरोका कारण अधिकांश राजमार्ग अवरुद्ध, भिजिबिलिटी कमजोर हुँदा कतिपय स्थानमा उडान पनि प्रभावित। विश्वव्यापी बन्ड बिक्री बढेपछि अमेरिकी दीर्घकालीन बन्डको प्रतिफल 2 दशक यताकै उच्च बिन्दुमा। र महिला कबड्डीमा भारतसँग सेमी फाइनलमा पराजित भए सँगै नेपाल कास्य पदकमा सीमित, यो सँगै नेपाललाई एसियाडमा दोस्रो कास्य पदक।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
7: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेको से त्रिशुली विपत्तिलाई बदलिदो हिमाली जलवायुको चेतावनीका रूपमा प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्र संघको महासभालाई आज बिहान सम्बोधन गर्दै उनले हिम नदी पग्लिने, अस्थिर हुने र हिम पहिरो, बाढ़ी तथा पहिरोको जोखिम बढ़िरहेको बताएका हुन्। उनले जलवायु संकट सीमाविहीन भएकाले नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्। तीन देशको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र गठन गरी तथ्याङ्क र विशेषज्ञता आदान प्रदान, हिमतालको निगरानी, व्यक्त पूर्व सूचना प्रणाली र सीमापार विपद सहयोग अघि बढ़ाउन समेत उनले प्रस्ताव गरेका छन्। प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भोटेकोशी त्रिशुली विपत्तिलाई नेपालमा मात्र समेत त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताएका छन्। जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै उनले हिमालय क्षेत्रमा सहकार्यको प्रस्ताव गरेका हुन्। हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न उनले प्रस्ताव गरेका छन्। का तथ्याङ्क आदान प्रदान, हिमतालको निगरानी, संयुक्त पूर्व सूचना प्रणाली र सीमापार सहायता यसका मुख्य काम हुने उनको भनाइ छ। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान 0.1% भन्दा कम भए पनि जलवायु विपत्तिको ठूलो मूल्य नेपालले चुकाइरहेको शाहले बताए। बढ़ी योगदान गरेका र सामना गर्ने क्षमता भएका मुलुकले बढ़ी जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ। उनले भने यो संकट हामीले सृजना गरेका होइनौं तर यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौं। शाहले विश्वको आपूर्ति प्रणालीप्रति प्रश्न उठाउँदै युद्धका सामग्री सहजै सीमा पार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदा समेत मल र इन्धन नपाउने अवस्था भएको बताएका छन्। प्रधानमन्त्री शाहले साना र गरीब देशको आवाज सुनिने बहुपक्षीय व्यवस्थामा जोड़ दिएका छन्। जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी निर्णय प्रक्रियामा कसको आवाज सुनिन्छ र संकटको लागत कसले बेहोर्छ भन्ने प्रश्नसँग जोड़नुपर्ने उनको भनाई थियो।
4: देशभर जारी रहेको वर्षा आगामी आइतबारदेखि क्रमिक रोकिँदै जाने सम्भावना छ। मौसमविदहरूले आज र भोलि वर्षा जारी रहने भन्दै पर्सीबाट क्रमिक सुधार हुँदै जाने अनुमान गरेका हुन्। काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ी विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो। निरन्तरको झरीले बाढ़ी पहिरो र डुबानको समस्या हुन सक्ने भएकाले देशभर सावधानी अपनाउन मौसम विज्ञान विभागले आग्रह पनि गरेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा पनि अति भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ। त्यस्तै मध्य प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। गण्डकी र लुम्बिनीमा वर्षा केन्द्रित हुने भएकाले सो क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएको छ। मौसमविदहरूले आज र भोलि वर्ष कतै पनि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएको ठाउँमा विशेष सावधानी अप्नाउन अनुरोध गरेका छन्। गत 24 घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा भएको छ। कन्याममा 114 मिलिमिटर वर्षा मापन गरिएको छ। यसैबीच निरन्तरको वर्षाले पोखरा, भरतपुर र सिमरा विमानस्थलको उडान अवरूद्ध भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार भिजिबिलिटी नपुगेका कारण ती विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन। बाँकी डोमेस्टिक विमानस्थलमा भने अहिले उडान र अवतरण भइरहेको छ।
7: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढ़ीले सड़क अवरूद्ध हुनुका साथै जनजीवन प्रभावित भएको छ। काभ्रेको पनौती 10, पाटीखर्कमा ढुङ्गा माटो र लेदो सहितको पहिरो खस्दा खोपासी ढुङ्खर्क सड़क अवरूद्ध भएको छ। उता खोटाङको हलेसी तुवाचुङ एक बाहुनी डाँडा स्थित डौटे खोलामा पहिरो खसेपछि मध्य पहाड़ी लोकमार्गमा दिक्तेलबाट काठमाण्डौ र पूर्वतर्फ जाने यातायात बन्द भएको छ। पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोका कारण पाँच थरको फिदिम फालोट सड़क पनि अवरूद्ध भएको छ। यसैबीच मकवानपुरको बकैया 11 र मकवानपुर गढ़ी 1 सीमामा रहेको सीमात खोलाको बाढ़ीले बगाउँदा 50 वर्षीय श्यामबहादुर स्याङथानको मृत्यु भएको छ। उता भक्तपुरमा मनोहरा र हनुमन्ती खोलाको जलस्तर बढ़ेपछि प्रहरीले नदी किनारका बस्तीमा माइकिङ गर्दै सतर्क रहन आग्रह गरे। यसैबीच काठमाण्डौ आवत जावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरूद्ध भएका छन्। हिजोदेखि निरन्तर परिरहेको वर्षाको कारण काठमाण्डौ जोड्ने पृथ्वी राजमार्ग, कान्तिलोक पथ र बीपी राजमार्गमा आवत जावत ठप्प बनेको छ। कान्तिलोक पथ र बीपी राजमार्ग पहिरोले बन्द हुँदा आवत जावत पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। कान्तिलोक पथ अवरूद्ध हुँदा काठमाण्डौ हेटौडा आउजाउ बन्द भएको हो। यस्तै धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ। गैराती ढुङ्गा सहितको पहिरो खसेकाले राजमार्ग अवरूद्ध भएको हो। वर्षासँगैको बाढ़ी पहिरोको जोखिमका कारण रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो। आज बिहानदेखि राजमार्गमा गाड़ी सञ्चालन गर्ने भनिए पनि फेरि पहिरो खसेपछि त्यहाँ गाड़ी चलाउन सकिएको छैन। पहिरो पन्छाउने काम भइरहेको तर निरन्तर वर्षाका कारण समस्या भएको धादिङ प्रहरीले जनाएको छ। गत भदौ 14 गते कृष्णभीर क्षेत्रको सड़क भाँसिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको हो। पहिरोकै कारण कोशी राजमार्ग अन्तर्गत खातबारी किमाङथाङका खण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ।
4: यस्तै लगातारको वर्षाका कारण हुन सक्ने विपदको जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकायलाई पूर्व तयारी र प्रतिकार्यमा परिचालन गरेको छ। कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम मुगागले सबै मन्त्रालय र माथहत निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन्। सरकारले असोज 11 गतेसम्म 753 वटा स्थानीय तहका कर्मचारीलाई विदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ। यसैबीच पहिरोको जोखिम बढ़ेपछि पाल्पा बुटोल सड़क खण्डमा बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ। धादिङको कृष्णभीरमा ठूलो ढुङ्गा सहित पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। यता कोशी नदीमा पानीको बहाव बढ़ेर 1,85,130 क्युसेक पुगेपछि कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। ब्यारेजका 56 मध्ये 23 वटा ढोका खोलिएका छन्।
7: प्रतिकूल मौसमका कारण धवलागिरी हिमालारोहणका लागि गएका 30 जनाको टोली आधार शिविरबाट फिर्ता भएको छ। म्याग्दीको धवलागिरी गाउँपालिका 4 रहेको 8,167 मिटर अग्लो धवलागिरी हिमालको आधार शिविर पुगेको टोली तल्लो क्षेत्रको इटली आधार शिविरतर्फ फर्किएको हो। आजदेखि असोज 11 गतेसम्म भीषण वर्षा हुने पूर्व सूचना र मौसम प्रतिकूल भएपछि जोखिमलाई ध्यानमा राखेर टोलीलाई सुरक्षित स्थानमा फर्काइएको आरोहण टोलीका समन्वयकर्ता इन्द्र सिंह शेरचन्दले जानकारी दिएका छन्। मौसममा सुधार आएपछि आरोहणबारे पुनर्निर्णय गरिनेछ। यस्तै अविरल वर्षाका कारण गोरखाको मनास्लो क्षेत्रमा पदयात्रामा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ।

0: आन्धीको डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग विश्वव्यापी बण्ड बिक्री चर्किएपछि अमेरिकी दीर्घकालीन बण्डको प्रतिफल दुई दशक यताकै उच्च बिन्दुमा पुगेको छ। यसको असर एसियाली शेयर बजारमा पनि देखिएको छ। अमेरिकाको दश वर्षीय ट्रेजरी बण्डको प्रतिफल 5.19% पुगेको छ भने तीस वर्षीय बण्डको प्रतिफल 5.48% पुगेको छ। बढ़दो ब्याजदरले विश्वभर ऋणको लागत बढ़ाएको छ। यसैबीच कच्चा तेलको मूल्य $105 भन्दा माथि रहेपछि मुद्रास्फीति बढ़ने चिन्ता थपिएको छ। त्यस्तै अमेरिकी फेडरल रिजर्भले थप ब्याजदर बढ़ाउने अपेक्षा बलियो बनाएको छ। एसियाली बजारतर्फ जापानको निकेई 1% बढ़दा हङकङको हाङसेङ 1%ले घटेको छ। अस्ट्रेलियाको शेयर बजार 0.6%ले ओह्रालो लागेको छ।
1: अब खेल प्रसंग, नेपाली महिला कबड्डी टोली एसियाली खेलकुदको सेमी फाइनलमा भारतसँग पराजित भएको छ। आज बिहान जापानको टोकाई सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल 48-24 पराजित भएको हो। नेपाल पहिलो हाफमा 17-31 र दोस्रो हाफमा 7-17 पछि पर्यो। खेल हारेसँगै नेपालले काश्य पदकमा चित्त बुझाउनु परेको छ। नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो काश्य पदक जितेको हो। यसअघि टोलीले 19 एसियाली खेलकुदमा पनि काश्य पदक जितेको थियो। जारी एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो काश्य पदक हो। यसअघि कराटेबाट तेन्जिङ शेर्पाले नेपाललाई काश्य पदक दिलाएका थिए।
0: हवस् त कान्दीको डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
3: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यस्ता पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
3: सम्पर्क 98 4 33 47 262
1: 98 10 55 55 85
3: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
10: सम्पर्क नम्बर 9860964000
11: र 9819327775।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
13: आयो सबको घर घरमा।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295266066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ.
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन.
17: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुनै.
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी. सम्पर्क नम्बर 98525558 98525558.
20: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
21: सरप्राइज जेनी, यो गहना कस्तो छ?
22: यस्तो पनि गहना लाउँछन्?
21: अनि यो
22: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
21: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
22: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
21: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
22: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
21: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा.
22: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525854 र 029562248.
21: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा.
23: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
24: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ.
23: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
24: हाम्रा सेवाहरू
23: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
24: दाँत खोल्ने, दाँत सफा गर्ने,
23: दाँतको एक्सरे गर्ने,
24: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
23: झिक्न मिल्ने आरपीडी लगाइने,
24: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
23: बाङ्गो टिङ्गो दाँत मिलाइने,
24: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ.
23: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि.
24: सम्पर्क नम्बर 029590667 र 98422667.
14: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ट्ज.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 MHz।
6: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 029562061,
11: 029570315
10: र 98520177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संखसभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
13: सम्पर्क 029141084 र 98040485827।
14: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: www.djshishimasuriya.
1: दाजी, अमेरिकादेखि आछै धन सम्पत्ति डलर टन्ने कमा छ तमले, सुवा पनि दाजीले भने जस्तै खोजिदिया छु।
2: ओए, कति फोन चलाएर यता
1: काम छैन दाजी, यत्तिकै मोबाइल चलाएर बसिरह। सुवा भेटेपछि दाजीले अब बिहे गरेर त जाने होला।
3: के बाँझै बस्ने है?
2: बसौँला नि बाँझे, के हो तिमीहरूलाई बिहे गर्नै पर्ने हो र?
4: अब अमेरिकामा त निक निक केटीहरू मिल्ने हो के अरे तमलाई?
2: ए भाइ, अमेरिका बिहे गर्ने भए मोबाइल सबैसँग बस्दै मलाई चाहिएको भनेको त राम्री नेपाली केटी।
3: कस्तो मजा गर्दैछ दाइ, नेपालमा आएर नेपाली केटी चाहियो भन्न चाहिँ? कस नेपाली केटी चाहियो हो?
1: न्यारी केटी चाहियो, झारे झारे कहाँ हुन्छ र बड्डालाई? के कसो दाजी?
4: दाइ, इसी केटी हो तँलाई चाहियो।

0: कस्तो छोडेर आएको मलाई ल लुगा फेर अब
1: घर जान हतार भइरहेको थियो नि त
0: यो केटाहरूले कस्तो हेरेर आएको है
1: अँ के भयो त भित्रबाट लुगा लाकै छु क्यारे
0: तेरो टिकटक कस्तो भयो
1: मेरो त कस्तो राम्रो भएको छ अनि तेरो कस्तो भयो
0: सोचेको जस्तो बनेन
1: बनाउन पनि आउनु पर्यो नि त मैले जस्तो
0: अनि भिडियो चाहिँ कस्तो बनाइस् देखा त
1: घर पुगेर म तलाई सबै देखाउँछु है
0: हुन्छ
1: ल जाउँ हिँड
0: जाउँ जाउँ छिटो जाउँ
2: दाजु त बाँझै रहने भयो गाठे सबैले गर्दै भएको टिकटकर मात्र देखाउँछ

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98।

0: बलियो भयो भने आँप बलियो हुन्छ।
1: खाँदारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खाँदारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
9: र 0295-90-155।
11: More style, more design. Total Tellers.

0: लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852165580 र 9841108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98 4 33 47 262,
7: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852061580 र 9842081081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557068, 9852557068।
13: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525354 र 029562248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
7: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98520-28-646।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841।

0: र 0295 62 666। आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने, सोमबारदेखि सुधार हुँदै जाने। तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो। अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। काठमाडौँ आउ जाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध। धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा। 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो। सुक्खायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने। फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा। भारत दोस्रो र इण्डोनेशिया तेस्रोमा। र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको छ। मौसमविद रोजन लामिछानेका अनुसार भोलि शनिबार र पर्सी आइतबार गरी 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ। बाढ़ी तथा पहिरोको जोखिम पनि बढ़ेको छ। न्यूनचापीय प्रणाली भारतको 36 गढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद लामिछानेले बताउनुभयो। उहाँका अनुसार आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ। अहिले काठमाण्डु उपत्यकामा हल्का मात्रै पानी परिरहेको छ। आइतबार पर्सी पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायमै रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढ़ी पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि धेरै जसो ठाउँमा हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। यसैबीच रूपन्देहीको तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। लुम्बिनीमा उच्च सतर्कता सहित सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा राखिएको छ। लगातारको वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको छ। यस्तै नुवाकोटको त्रिशुली नदी धुन्चे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। तिनाउ, त्रिशुली सहित बुढ़ी गण्डकी, मर्स्याङदी, मोदी, मादी, सेती र कालीगण्डकी नदीका जलाधारमा लगातार वर्षा भइरहेको छ। पूर्वको कोशीतर्फ वर्षा केही घटे पनि भोटे कोशी, तामा कोशी, सुनकोशी, रोशी र दूधकोशीमा अझै वर्षा हुने भएकोले सप्तरी सुनसरी क्षेत्रको सप्तकोशीमा पनि उच्च सतर्कता आवश्यक रहेको मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। काठमाण्डौ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकिरहेका छैनन्। नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकोले तत्काल सड़क चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुङ्गा खस्ने क्रम रोकिएको छैन। चितवनको इच्छा कामना गाउँपालिका 4 धारापानीमा सड़क भाँसिएपछि अवरूद्ध छ। त्यस्तै इच्छा कामना गाउँपालिका 5 सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। इच्छा कामना 5 कै तुइन खोला र नाम्सी खोलामा माथिबाट ढुङ्गा तथा पहिरो खसेपछि सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसैगरी नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोला, नाम्सी पुल 15 किलो 17 किलोमा पनि सामान्य ढुङ्गा माटो खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोडाङ गाउँपालिका 7 कृष्णवीर र ज्यामिरी घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध छ। गजुरी गाउँपालिका छ जरेखेत र थाक्रे गाउँपालिका दुई कमेरी भीरमा पनि पहिरोका कारण सड़क प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो। कृष्णवीर सिमलधारा धारापानी नाम्सी खोला र तुइन खोलामा सड़कमा खसेको पहिरो हटाउने काम भइरहेको छ। जोखिम बढ़ेपछि हिजो नै नारायणगढ़ मोडलिङ सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो। आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। त्यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमोबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो। रोशी खोला पनौतीमा बाढ़ी बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा परेको छ। भदौ दशमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण झण्डै तीन हप्ता अवरूद्ध सड़क वैकल्पिक ट्रयाक खोलेर गएको असोज एक गतेदेखि संचालनमा आएको थियो। नयाँ ट्रयाकको तल्लो भागबाट नदीले निरन्तर कटान गर्दा सड़क भाँसिने जोखिम छ। कृष्णवीरको पुरानो सड़कमा सुरक्षाका लागि बनाइएको तारजाली सहितको पर्खाल भाँसिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पर्खाल केही तल खसेको कारण नयाँ ट्रयाकमा समेत जोखिम परेको बेनीघाट रोराङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। नागडुंगा मुगलिन सड़क योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार थप क्षति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर गाड़ी चलाउन रोक लगाइएको छ। यससँगै प्लास्टिक ओडाएको ठाउँमा भने खासै समस्या छैन। कृष्णवीरको भौगोलिक अवस्था निकै कमजोर र संवेदनशील मानिन्छ। सड़क डिभिजन कार्यालयले प्राविधिक टोली मार्फत पछिल्लो अवस्थाको अनुगमन गरिरहेको छ। पृथ्वी राजमार्गको यो खण्ड राजधानी काठमाण्डुलाई जोड्ने मुख्य लाइफलाइन भएकोले अवरूद्ध हुँदा यात्रु र माल सामान ढुवानी प्रभावित हुने गरेको मुख्य राजमार्ग अवरूद्ध हुँदा आज गाड़ीहरूलाई काठमाण्डुमा नै रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-4943-33, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 MW राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 MW क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 KV प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुन्छ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेड संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 को महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकोले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाबाट महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। आयोजनाबाट वार्षिक 24,79,00,000 युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जा मध्ये झण्डै 34% विद्युत सुक्खायाममा उत्पादन हुनेछ। अब विदेशको खबर। फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेशिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा छ। विश्व जोखिम सूचकांकले विपदको जोखिमलाई कुनै पनि देश प्राकृतिक जोखिमको कति सम्पर्कमा छ र त्यसको सामाजिक संवेदनशीलता कस्तो छ भन्ने दुई मुख्य आधारमा मूल्यांकन गर्छ। यसमा विपदको सामना गर्ने तथा त्यसमा अभ्यस्त हुने क्षमता समेत समावेश हुन्छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्लाह अमरजाई र अरब गुलले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। अफगानिस्तानका फैसल खान, अहमद जई र नजीबुल्लाह जादरानले समान 30 रन बनाए। नेपालका कुशल भुर्तेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान 5:45 जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ़न सकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, सोमबारदेखि सुधार हुँदै जाने, तिनाउ र त्रिशुली नदीले सतर्कता तह पार गर्यो, अहिले वर्षा भइरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह, काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध, धादिङको कृष्णभीरमा बनाएको नयाँ ट्र्याक पनि जोखिममा, 40 मेगावाटको राहुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो, सुखायाममा हुने बिजुलीको माग व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने, फिलिपिन्स फेरि विश्वव्यापी विपद जोखिम सूचीको शीर्ष स्थानमा, भारत दोस्रो र इण्डोनेशिया तेस्रोमा, र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजय शुरूआत।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
6: एनबीएल सर्वसुलभ आवास कर्जा,
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
7: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: कृषि मन्त्र नार्क सँग,
10: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं, धानलाई मौसम सफा भएपछि मात्र काटौं, खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ, युरिया मलको प्रयोग नगरौं, असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्ड उपत्यका भित्रका नदीमा बाढ़ीको सतह बढ़न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। साथै गृहमन्त्री सुदन गुरूङले च्यासल क्षेत्रको अवलोकन गरी पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले खोला तथा नदीमा जलसतह बढ़ेको हुँदा तटीय क्षेत्रमा पनि निगरानी बढ़ाएको जनाएको छ। बागमती नदीमा पानीको सतह बढ़ेसँगै बल्खु

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98 420 22 667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
4: र 98 19 32 77 75।
7: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले भू सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
7: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 1 63 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 77 75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

Mom.

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
6: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर।

0: तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी बढ्दै सिलाएको त हो नि तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
5: सरप्राइज जेनी यो गहना कस्तो छ
9: यस्तो पनि गहना लाउँछन्
5: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
5: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
9: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
5: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
10: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
5: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
11: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842569801
12: जनक पौडेली 9852558344 र 0295602048
5: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सङ्कुवा सभा
13: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
14: किन र काका
13: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
14: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
13: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
14: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
14: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
14: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
13: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा
14: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली
13: सम्पर्क 0294400084 र 9804545827

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ भाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा। कोक्रोवाइजर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रोवाइजरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 99131-51107 र 99030-99289। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
0: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
7: खाँदबारी नगरपालिकाको अनुरोध।
8: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
10: नानी एन्ड बाबा।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
3: खाँदबारी नगरपालिकाको अनुरोध।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी, संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ?

0: दिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
7: र 0 29 5 90 155।
8: More style, more design. Total Tailors.
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू,
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, संखुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 176

अविरल वर्षापछि सम्भावित जोखिम न्यूनीकरणका लागि देशैभरि उच्च सतर्कता, उद्धार कर्मीहरू तैनात, तटीय क्षेत्रमा निगरानी। ताप्लेजुङको दोभानमा भएको आगलागीबाट 14 करोड़ भन्दा बढ़ीको क्षति, 15 परिवारका 58 जना विस्थापित। उपभोक्ताको भान्सासम्म पर्यो लगातार वर्षाको प्रभाव, पूर्वी नेपालका बजारमा आकाशीय तरकारीको मूल्य, पहाड़ी जिल्लाबाट मध्य चार्ने कठिन। पश्चिम एसियामा बढ़दो तनाव कम गर्न 80 राष्ट्र एक ठाउँमा, हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न आग्रह। र एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालको उत्कृष्ट प्रस्तुति, अफगानिस्तानमाथि 5 विकेटको ऐतिहासिक।

0: को वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साझाको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरूसँगै संघुवा सभाको खाँदबारीमा रहेको रेडियो 90.5 मेगाहरूसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रु र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीका कारण गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागदेखि पूर्वसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। यसै क्रममा भारी वर्षा हुन सक्ने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय ले झापाका नदी तथा खोला नजिकका बस्तीमा उच्च सतर्कता अपनाएको छ। प्रशासनले विशेष गरी गौरीगंज गाउँपालिकाको 1 र 2 तथा झापा गाउँपालिका 1 र 2 अन्तर्गतका बस्तीहरू वर्षाका कारण बढ़ी जोखिममा पर्न सक्ने आंकलन गर्दै उच्च सतर्कता अपनाएको हो। असोज 11 गतेसम्म भारी वर्षा जारी रहन सक्ने आंकलन गरिएपछि जिल्ला सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा रहन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले निर्देशन दिनुभएको छ। प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा सुरक्षाकर्मी सहितको टोलीले विभिन्न जोखिमयुक्त बस्ती तथा आसपासका क्षेत्रको अवलोकन समेत गरेको छ। यसैबीच सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 गण हेडक्वार्टर झापाले झापाका नदी तथा खोला नजिकका बस्तीमा विपद जन्य सचेतनामूलक म्याकिङ तथा उद्धार सम्बन्धी तयारीलाई तीव्रता दिएको छ। मेची कन्काई रतुवा तथा बिरिङ नदी आसपासका गाउँ बस्तीमा नियमित सचेतनामूलक माइकिङ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 2 गण हेडक्वार्टर झापाका गणपति तथा एसपी सचिन कर्मचारीले जानकारी दिनुभएको छ। सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़िरहेको छ। बहाव बढ़ेपछि कोशी ब्यारेजका 34 टोका खोलिएका छन्। लगातारको वर्षाका कारण नदीको जलस्तर बढ़दै गएपछि ब्यारेजमा रातो बत्ती बल्नका साथै रातो झण्डा समेत फहराइएको छ। शुक्रबार दिउँसो 4:15 गरिएको मापन अनुसार कोशी ब्यारेज भएर प्रति सेकेण्ड 2,62,230 क्युसेक पानी बगिरहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। यसअघि 31 टोका खुल्ला गरिएको थियो। लगातार बहाव बढ़ेपछि ब्यारेजमा रहेका 52 मूल ढोका र नहरतर्फका 4 गरी कुल 56 ढोका मध्ये 34 ढोका खोलिएको हो। नियम अनुसार कोशी ब्यारेजमा पानीको बहाव 1,50,000 क्युसेक नागेपछि पश्चिमतर्फ, 2,00,000 क्युसेक नागेपछि पूर्वतर्फ र 3,00,000 क्युसेक नागेपछि मध्यम भागमा समेत रातो बत्ती बाल्ने व्यवस्था छ। ब्यारेज निर्माण हुँदा 9,50,000 क्युसेकसम्म पानीको भार बहन क्षमता रहेको थियो, तर ब्यारेजको माथिल्लो भागमा बालुवा जम्मा हुँदा जोखिम बढ़ेको बताइएको छ। नदीमा पानीको बहाव अझै बढ़न सक्ने भएकाले ब्यारेज कन्ट्रोल रूमले जलस्तरको अवस्था निरन्तर निगरानी गरिरहेको छ। लगातारको झरीले संखुवा सभाको मकालो 5 फ्याक्सिन्दामा निर्माणाधीन 900 मेगावाट क्षमताको अरूण 3 जलविद्युत आयोजनाको डाइभर्सन टनलबाट पानी ओभरफ्लो हुन थालेपछि आसपासको क्षेत्रमा जोखिम बढ़ेको छ। टनलबाट निस्किएको पानी अस्थायी बाँध समेत पार गरेर बग्न थालेपछि आयोजना स्थल र त्यस आसपासका संरचनामा समेत जोखिम उत्पन्न भएको बहाव निरन्तर बढ़दै गएमा डाइभर्सन टनल नजिकै तथा तल्लो क्षेत्रमा रहेको संरचनामा समेत असर पर्न सक्ने देखिएको छ। विशेष गरी आयोजना स्थलभन्दा तल रहेको पक्की पुलमा पानीको बहाव बढ़दा जोखिम पुग्न सक्ने सम्भावना रहेको स्थानीयले बताएका छन्। लगातार वर्षा भएमा नदी तथा खोलामा पानीको सतह थप बढ़न सक्ने भएकाले स्थानीय स्तरमा सतर्कता अपनाइएको छ। भारी वर्षाको सम्भावना रहेपछि जिल्ला प्रशासन कार्यालयले उत्तर दक्षिण कोशी सड़क खण्डमा तत्काल यातायात सञ्चालन नगर्न आग्रह गरेको छ। उत्तर दक्षिण कोशी सड़क आयोजनाका प्रमुख रामबहादुर गुरूङका अनुसार मकालो गाउँपालिकाको नेता भीरदेखि भोटखोला गाउँपालिकाको किमाथाङकासम्म विभिन्न स्थानमा वर्षाका कारण पहिरो खस्ने, सड़क भाँसिने तथा नदी कटानको जोखिम बढ़न सक्ने अवस्था छ। जोखिमका कारण सड़कमा आवागमन अवरूद्ध हुन सक्ने भन्दै यात्रु तथा सवारी साधनलाई त्यस सड़क खण्डमा आउजाउ नगर्न आग्रह गरिएको उहाँले जनाउनु भएको छ। भारत सरकारले खानेतेलको कच्चा पदार्थ आयातमा भन्सार दल घटाएपछि नेपालबाट भारततर्फ हुने खानेतेल निर्यात प्रभावित हुने देखिएको छ। नेपालबाट सबैभन्दा बढ़ी निर्यात हुने वस्तुमा पर्ने सोयाबीन तेल र सूर्यमुखी तेल भारततर्फ निर्यात ठप्प हुने अवस्था आए। खानेतेल उद्योगहरू बन्द हुनका साथै मजदूरहरू कामविहीन हुने व्यवसायीहरूले जनाएका छन्। भारत सरकारले सेप्टेम्बर 24 तारीकदेखि सोयाबीन र पाम तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको 16.5% भन्सारलाई घटाएर 11.5% र सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको 16.5% भन्सारलाई घटाएर 5.5% पुर्याएको छ। कच्चा पदार्थमा अत्याधिक भन्सार दर घटाइएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका साथै अन्य क्षेत्रका खानेतेल उद्योगहरू भारतमा प्रतिस्पर्धा गर्न नसक्ने र निकासी नै बन्द हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताउनु भएको छ। उहाँको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: भारत सरकारले यो सोयाबीन र पाम ओइलको जुन ड्युटी 16.5% थियो त्यसलाई 11%मा झारिदिया छ। यो 5-5.5% फरक त्यहाँको लोकल मार्केटमा मूल्य वृद्धि भएर उनीहरूले यो काम गरेको र सोया यो सनफ्लावरमा चाहिँ 16.5%लाई सिधा 11% झारेर 5.5%मा ल्याइदियो भनेपछि सोयाबीन र तपाईँको पाममा चाहिँ 5% ड्युटी कम गरिदियो इन्डियाले र सनफ्लावरमा चाहिँ 11.5% ड्युटी कम गरिदियो। त्यसले गर्दा के छ भने त्यहाँ तेल सस्तो हुने हो। सस्तो हुने भएपछि यहाँका जुन एक्सपोर्ट हुँदै थियो यहाँका उद्योगीहरूले जुन एक्सपोर्ट गरिरहेका थिए त्यो एक्सपोर्ट अब जिरो हुन्छ।
2: ताप्लेजुङको दोभान बजारमा बिहिबार दिउँसो भएको भीषण आगलागीमा आमा छोरा घाइते भएका छन्। प्रहरीका अनुसार मेरिङदेन गाउँपालिका 3 खामलुङको दोभान बजारमा भएको आगलागीमा लाक्पाचुङ शेर्पा कि श्रीमती 48 वर्षीय दिक्की शेर्पा र छोरा 25 वर्षीय फुर्साङ शेर्पा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार आमा छोरा घाइते भएका हुन्। घाइते आमा छोराको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घरमा अचानक आग लागि हुँदा भाग्ने क्रममा उनीहरू घाइते भएका हुन्। शेर्पाको घरबाट शुरू भएको आगोले 10 घर जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार आगलागीबाट शेर्पा र स्थानीय भीम लङवा लिम्बुको 2-2 घर जलेर नष्ट भएका छन्। उहाँहरू बाहेक चन्द्रप्रसाद पौडेल यामबहादुर आङबुहाङ घनश्याम खरेल राजु शेर्पा सुकवीर लिम्बु र राजेन्द्र पौडेलका पनि 1-1 घर जलेर नष्ट भएका छन्। आगलागीबाट घर धनी समेत 15 घर परिवार विस्थापित भएका छन्। कोठा भाडामा बस्ने अनिसा विक सुमन लिम्बु लाक्पा शेर्पा श्याम चुङमाङ आरती लिम्बु काशीनाथ चुडाल बिनु लिम्बु मोहन लिम्बु र खम्बासिंह लिम्बुको परिवार समेत विस्थापित भएको छ। सबै परिवारका गरी 58 विस्थापित भएका छन्। आगलागीबाट ध्वस्त भएका घर तथा पसल व्यवसाय सञ्चालन भएकाले ठूलो मूल्य बराबरको क्षति भएको छ। आगलागीबाट किराना पसल भाँडा बर्तन लत्ता कपड़ा अलैंसी तथा घर 14.56 करोड़ बराबरको क्षति भएको छ। अग्निपीड़ितहरूलाई तत्कालीन राहत स्वरूप नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा र ताप्लेजुङ उद्योग वाणिज्य संघले खाद्यान्न लत्ता कपड़ा भाँडा बर्तन लगायतका सामग्री वितरण गरेका छन्। आग लागेपछि अग्निपीड़ितहरू आफन्त इष्टमित्र तथा छर छिमेकीकामा आश्रय लिएर बस्न बाध्य भएका छन्। झापाको कमल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले एक कार्यक्रमका बीच प्रशासनिक भवनको उद्घाटन गर्नुभयो। नयाँ प्रशासनिक भवन संचालनमा आएसँगै गाउँपालिकाबाट प्रशासन हुँदै प्रदान हुँदै आएका सार्वजनिक सेवा प्रभाव थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। गाउँपालिकाको प्रशासनिक कामकाज विभिन्न शाखा तथा सेवाग्राहीको बढ़दो चापलाई व्यवस्थित गर्न पर्याप्त भौतिक पूर्वाधारको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण गरिएको प्रशासनिक भवनबाट गाउँपालिकाका दैनिक प्रशासनिक तथा विकास सम्बन्धी कामलाई थप व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोग हुने अपेक्षा गरिएको छ। प्रशासनिक भवन 4 तलाको रहेको छ। भवनमा भूई तलाका 8 कोठा, पहिलो तलामा 8 कोठा, दोस्रोमा 8 तथा माथिल्लो तलामा हल सहित 2 कोठा गरी कुल 26 कोठा रहेका छन्। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। झिलझिले सम्पर्क 9703721494। मेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। मोबाइल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होमियोक्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, पेलाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, हिँडाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होम्योपेथी।
7: सम्पर्क जनसेवा होमियोक्लिनिक सेन्टर प्राली, दमकसर थाना अगाडि। फोन नम्बर 0235705182, मोबाइल नम्बर 9856705752।
2: ब्रेकपछि बाँकी खबर। लगातारको वर्षासँगै पहाड़ी तथा तराईका उत्पादन क्षेत्रबाट तरकारीको आपूर्ति प्रभावित भएपछि दैनिक उपभोग्य तरकारीको मूल्य बढ़ेको छ। वर्षाका कारण ग्रामीण सड़कमा पहिरो जाने, सड़क हिलाम्मे हुने तथा तराईका खेतयोग्य जमीनमा पानी जम्ने समस्या देखिएपछि बजारमा तरकारीको अभाव देखिएको हो। अहिले धरानको बजार क्षेत्रमा समेत तरकारीको मूल्य अचाक्ली वृद्धि भएको छ।
8: धरान उपमहानगरपालिका वड़ा नम्बर 3 स्थित पालिका तरकारी बजार, धरान 2 नयाँ बजार तथा अन्य खुद्रा बजारमा उपभोक्ताले तरकारीको मूल्य बढ़नुका साथै ताजा तरकारी समेत सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन्। बजारमा खरिदका लागि पुगेका उपभोक्ताहरूले सब्जीको भाव आकाशिएको बताएका छन्। केही दिन अघिसम्म 30-50 रूपियाँ प्रति किलोमा पाइने प्याज अहिले 110-120 रूपियाँसम्म पुगेको, गोलभेडाको मूल्य पनि 40-50 रूपियाँबाट बढ़ेर 80-90 रूपियाँसम्म पुगेको उपभोक्ताहरू बताउँछन्। बर्सातका कारण मूल्य बढ़ेर खरिद गर्न नसकिने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।
9: सबै जस्तो त यस्तै चाहिन्छ कि हजुर, के सस्तो हुनुभयो हजुर, सरकारीमा 10 रुपियाँ महँगो
10: पहिला हेरेको त महँगो त महँगै छ, कारण अब सिजन पनि लागिरहेको छ। टमाटर 40 पचासमा पाउने चिज अहिले 80-90 रुपियाँ भन्नाले, प्याज त अब झन् के कुरा गर्छ, सबै इन्डियाबाट आउँछ। पहिला 40-50 रुपियाँ 30 रुपियाँ किलो पर्ने प्याज अहिले 110-120 रुपियाँ किलो, त्यस्तै हो बजार। हरेक चिज अहिले महँगाईमा गइरहेको छ, सरकारले त्यति ध्यान दिएको छ, यसमा पनि ध्यान पुऱ्याउनु पर्छ सरकारले।
8: धरान कृषि उपज बजारमा तरकारी पर्याप्त मात्रामा नआउनुमा लगातारको वर्षासँगै पहाड़ी सड़कमा देखिएको समस्या प्रमुख कारण बनेको व्यवसायीहरू बताउँछन्। धरानमा हरियो तरकारीको ठूलो हिस्सा धनकुटा, तेह्रथुम र शंखुवा सभाका विभिन्न उत्पादन क्षेत्रबाट आउने गरेको छ। धनकुटाको राजारानी, डाँडा बजार, ओखरे, नामजे, हिले तथा सिधुवा लगायत क्षेत्रबाट आउने भए पनि दिवालीमा समस्या भएपछि नियमित रूपमा बजारसम्म आइपुग्न सकेको छैन। धरानमा तराईका उत्पादन क्षेत्रबाट आउने तरकारीको आपूर्ति पनि वर्षाका कारण प्रभावित भएको छ। तरकारीसँगै भारतबाट आयात हुने प्याजको आपूर्तिमा समेत कमी आएको व्यवसायीहरूको भनाई छ। धरानले नयाँ बजारका व्यापारीका अनुसार प्याजको मूल्य अहिले 110-120 रूपियाँ प्रति किलोसम्म पुगेको छ।
11: के भएर पानी परो, अब लगातार वर्षा भइरहेछ, त्यही भएर हो। एकदम बजारमा सबभन्दा कम्ती आज बजार खाली छ,
12: सब्जी आएन अहिले पानीले गर्दा त्यति साह्रो। सब्जी यता राजरानी, डाँडा बजार, ओख्रे, नाम्चे भाउ त्यो हिजो अस्ति जस्तो चाहिँ सब्जी नआए त्यति भाउ बढेको होइन पानीले, अब भोलि के हुन्छ।
8: लगातारको वर्षा अझै जारी रहेमा उत्पादन संकलन र ढुवानी तीनवटै क्षेत्रमा थप असर पर्न सक्ने भएकाले आगामी दिनमा धरानको तरकारी बजारमा आपूर्ति र मूल्यको अवस्था कस्तो रहन्छ भन्ने विषयमा उपभोक्ता र व्यवसायी दुवैको चासो बढ़ेको छ।
2: झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्ण लक्ष्मी बच्चा तथा ऋण सहकारी संस्थाले 17 वार्षिक साधारण सभा सम्पन्न गरेको छ। विभिन्न इकाईगत साधारण सभा सम्पन्न गरी दमकमा साधारण सभा कार्यक्रम सम्पन्न भएको हो। संस्थाले आफ्ना सदस्यहरूको सहभागिता र सुझावलाई समेट्दै विभिन्न इकाईगत साधारण सभा सम्पन्न गरेपछि वार्षिक साधारण सभा आयोजना गरिएको हो। साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा कार्यक्रम लगायतका विषयमा प्रकाश पारिएको थियो। इकाईगत साधारण सभा मार्फत सदस्यहरूबाट प्राप्त सुझाव, धारणा तथा प्रस्तावलाई समेटेर मुख्य साधारण सभामा प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले वार्षिक प्रतिवेदन पेश गर्दै आगामी दिनमा सदस्य केन्द्रित सेवा विस्तार, वित्तीय अनुशासन कायम गर्ने तथा सहकारिताको संस्थागत विकासलाई थप प्रभावकारी बनाउने बताउनुभयो। कार्यक्रम संस्थाका ज्येष्ठ सदस्य तुलसीराम प्रसाईको प्रमुख आतिथ्यमा भएको थियो। सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्न बचत तथा ऋण लगायत वित्तीय सेवा प्रदान गर्दै आएको जनाइएको छ। कार्यक्रममा उत्कृष्ट सदस्य कर्मचारी लगायतलाई पुरस्कृत गरिएको थियो। अब सुन चाँदीको बजार भाव, कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा घटेको छ। सुन 500 रूपियाँले घट्दै 2,98,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,99,100 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुनको भाव 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भयो। चाँदी हिजो एक दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनपालो ब्रेकको
13: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
14: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
13: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
14: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गीता सुनिने, श्वास गनाउने, गीताबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
13: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
14: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
13: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल दमक 5 गोलडागी रोड डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: मामा चाउचाउ प्याकेटभित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामा सँग हल्का रमाइलो।
2: बेलुकी अन्तर्राष्ट्रिय खबर। बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसंघका 80 सदस्य राष्ट्रले पश्चिम एशियामा बढ़दो तनावका बीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्वाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन्। बहराइनका विदेश मन्त्री अब्दुल लतीफ अल जायनीले संयुक्त राष्ट्रसंघको 81 महासभाका क्रममा न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट यो आह्वान गरेका हुन्। उनले हर्मुज जलमार्गमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताएका छन्। बहराइनको विदेश मन्त्रालयका अनुसार अल जायनीले मार्चमा पारित संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्ताव 2817 पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्। उनले ओमानको तटमा जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु र हुथी समूहले साउदी अरबतर्फ 6 ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। अब खेल खबर। नेपालले जापानको नागोयामा भइरहेको विश्व एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानमाथि 5 ऐतिहासिक विजय हात पारेको छ। नेपालले टस जितेपछि अफगानिस्तानलाई पहिले ब्याटिङका लागि बोलाएको थियो। अफगानिस्तानलाई 102 रनमा रोकेपछि नेपालले सो लक्ष्य 17.2 ओभरमा पूरा गर्यो। नेपालले अफगानिस्तानलाई 2014 यता पहिलो पटक टी20मा पराजित गरेको हो। 2014 बंगलादेशमा भएको टी20 विश्वकपमा नेपालले अफगानिस्तानलाई 9 रनले पराजित गरेको थियो। 2014 दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा अफगानिस्तानले क्वार्टर फाइनलमा नेपाललाई 8 रनले पराजित गरेको थियो। यस जितपछि नेपालको क्वार्टर फाइनल पुग्ने सम्भावना बलियो भएको छ। अफगानिस्तानले बिहिबार समूह एकको प्रतिस्पर्धाको पहिलो खेलमा जापानलाई 48 रनले पराजित गरेको थियो। नेपालले शनिबार घरेलु टोली जापानसँग प्रतिस्पर्धा गर्नेछ। एउटा समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। अविरल वर्षापछि सम्भावित जोखिम न्यूनीकरणका लागि देशैभरि उच्च सुरक्षा सतर्कता। उद्धार कर्मीहरू तैनाथ तटीय क्षेत्रमा निगरानी। ताप्लेजुङको दोभानमा भएको आगलागीबाट 14 करोड़ भन्दा बढ़ीको क्षति। 15 परिवारका 58 जना विस्थापित। आमा छोरा घाइते।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: खानबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खानबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasabha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

लगातारको वर्षाका कारण हुन सक्ने विपदको जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउँदै सरकारी निकायहरू पूर्व तयारी र प्रतिकार्यमा परिचालित। बाढ़ी र पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने सरकारको तयारी। निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड जारी। इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियामाथि आक्रमण तीव्र बनाएपछि सहयोग गर्ने टर्की र पाकिस्तानका सैन्य प्रमुखको योजना। र जापानमा जारी एसियाड अन्तर्गत पुरूष क्रिकेटमा अफगानिस्तानमाथि नेपालको ऐतिहासिक जीत। टी20 वरियतामा नेपालको दुई स्थान सुधार।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा।
1: लगातारको वर्षाका कारण हुन सक्ने विपदको जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकायलाई पूर्व तयारी र प्रत्येक कार्यमा परिचालन गरेको छ। कार्यवाहकका प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कका साथ परिचालन गरिएको बताएका छन्। सरकारले असोज 11 गतेसम्म 753 स्थानीय तहका कर्मचारीलाई विदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ। यसैबीच खराब मौसमका कारण भिजिबिलिटी घट्दा आज लोकलासहित देशभरका 5 विमानस्थल बन्द रहँदा आन्तरिक हवाई उडान प्रभावित भएका छन्। काठमाडौँ विमानस्थलका अनुसार भरतपुर, पोखरा, लोकला, सिमरा र सुर्खेत विमानस्थलमा बिहानदेखि उडान सञ्चालन हुन नसकेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने इन्स्ट्रुमेन्ट फ्लाइट रूल्स IFR

0: देखि नौ स्थानमा साना ठूला पहिरो गई बाटो पूर्ण रूपमा अवरूद्ध भएका छन्। कृष्णभीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदो सहितको पहिरो निरन्तर झरिरहेको छ। ग्याबिन भत्किएपछि सड़कको डिल साँगुरो बनेको र माथिबाट निरन्तर लेदो खसिरहेकाले तत्काल पहिरो पछ्याएर सवारी सञ्चालन गर्न कठिन भइरहेको निर्माणाधीन सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले बताए। उता चितवन खण्डको धारापानी भन्ने स्थानमा तलबाट 15-20 मिटरसम्म बाटो धसिएकाले सड़क एकतर्फी मात्र बनेको छ। सड़क आयोजनाका अनुसार निरन्तर वर्षा भइरहेकाले आज तत्काल सड़क खुलाउन सक्ने अवस्था रहेको छैन। यद्यपि वर्षा रोकिएको खण्डमा पहिरो पछ्याएर एकतर्फी रूपमा भए पनि सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने बताइएको छ। पहिरोका कारण अवरूद्ध मेची राजमार्गको ताप्लेजुङ सड़क खण्ड पनि अवरूद्ध भएको छ। पाखीभरा याङ्गरक गाउँपालिकाको खोक्से खोला क्षेत्रमा अवरूद्ध सड़क आज साँझदेखि खुलेको सड़क डिभिजन कार्यालयका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए।
1: फिस्लिङ र कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि त्रिभुवन राजपथ भएर सवारी साधन आउजाउ गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न राजपथमा सवारी त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समय तालिका निर्धारण गरेको छ। हिजोदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत अन्य सड़क अवरूद्ध भएकाले मकवानपुर प्रशासनले सवारी आवागमनलाई व्यवस्थित सुरक्षित र सहज बनाउन तालिका निर्धारण गरेको हो। त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट काठमाडौँ जाने तथा काठमाडौँबाट हेटौँडा आउने सवारी साधन तोकिएको समय र प्रवेश नाका अनुसार मात्रै यात्रा गर्नुपर्नेछ। आज हिटौँडाबाट काठमाडौँ जाने सवारी साधन बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म मात्रै सञ्चालन गरिएको थियो। यस्तै भोलि बिहान 4 बजेदेखि 8 बजेसम्म र राति 10 बजेदेखि आइतबार बिहान 2 बजेसम्म मात्रै काठमाडौँ जाने सवारी साधन सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ।
0: त्रिभुवन राजपथको सड़क क्षमता तथा सुरक्षालाई ध्यानमा राख्दै बढ़ी भार भएका मालवाहक सवारी साधनलाई अर्को व्यवस्था नभएसम्म सो सड़कमा पूर्ण रूपमा सञ्चालन गर्न निषेध गरिएको छ। तर इन्धन तथा एलपी ग्यास बोकेका सवारी साधनलाई निर्वाध रूपमा आउजाउ गर्न पाउने व्यवस्था मिलाइएको छ। त्यसै गरी त्रिभुवन राजपथ सञ्चालन हुने यात्रुवाहक बसको लम्बाई अधिकतम 11 मिटरसम्म हुनुपर्ने व्यवस्था गरिएको छ। सड़कमा अत्याधिक सवारी चाप रहेका कारण दुर्घटनाको जोखिम समेत बढ़न सक्ने भएकाले प्रशासनले चालक तथा यातायात व्यवसायीलाई तोकिएको समय र मार्गको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ।
1: लगातारको वर्षाका कारण काभ्रेको पनौती नगरपालिका 8 बन्जरा गाउँमा 2 कच्ची घर भत्किएका छन्। इटा र माटोले बनेका घर वर्षाका कारण भत्किएको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरीक्षक सहित सीताराम खतिवालले जानकारी दिए। यसैबीच लगातारको वर्षाका कारण नारायणी नदीको बाढ़ी पसेर सुस्ताका 78 घर डुबानमा परेका छन्। स्थानीय रविन्द्र जयसवालका अनुसार नारायणी नदीमा आएको बाढ़ी पसेर त्यहाँको थारू टोलका सबै 78 घर डुबानमा परेका हुन्। आज साँझ नारायणीको बाढ़ी गाउँमा पसेको बाढ़ी गाउँमा पसेपछि स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको हाम्रा सहकर्मीले जनाएका छन्। यस्तै हनुमन्ते खोलामा जलसतह बढ़ेपछि भक्तपुरको सूर्य विनायक नगरपालिका सागबारी क्षेत्रका 15 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार उनीहरूलाई स्थानीय विद्यालयमा सारिएको हो। यस्तै भक्तपुरको बोडे हुँदै काठमाडौँको मूलपानी जाने पुल सँगैको सड़क भाँसिएपछि सवारी साधन आवागमन रोकिएको छ। यस्तै कञ्चनपुरको दुधरा चाँदनी नगरपालिका 3 पटेरा खल्लामा बाढ़ीको जोखिम रहेका 14 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा उनीहरूसँगै खाद्यान्न लत्ता कपड़ा लगायतका सामग्री समेत सुरक्षित स्थानमा सारिएको छ। यस्तै रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्ग अन्तर्गत काभ्रेका 2 स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएको छ। बाढ़ीले नमोबुद्ध नगरपालिका 6 चौकी डाँडा र रोशी गाउँपालिका 7 गुमाउनेमा निर्माण गरिएको डाइभर्सन बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी सन्तोष श्रेष्ठले जानकारी दिए।
0: यसैबीच हिमाली तथा प्रमुख पदयात्रा क्षेत्रमा मौसम बिग्रिएपछि स्थानीय निकाय नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरेका छन्। अन्नपूर्ण मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ। वर्षाका कारण मनास्लु संरक्षण क्षेत्रमा पहिरो ढुङ्गा खस्ने नदी तथा खोलामा पानीको बहाव बढ़ने र पदमार्ग तथा पुलमा क्षति पुग्न सक्ने जोखिम रहेको भन्दै पदयात्री तथा स्थानीयवासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। त्यस्तै खुम्बु पासाङ लामो गाउँपालिकाले पनि आगामी केही दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै खुम्बु क्षेत्रका नदी खोला तथा जोखिमयुक्त स्थानमा विशेष सावधानी अप्नाउन आग्रह गरेको छ। गाउँपालिकाले नदीको जलस्तर र मौसमको अवस्था निगरानी गर्ने प्रारम्भिक चेतावनी प्रणाली मार्फत सूचना प्राप्त गर्न सकिने जनाएको छ।

0: नाम्चीका पर्यटन व्यवसायी मिङमाझी शेर्पाका अनुसार माथिल्लो खुम्बु क्षेत्रमा भने वर्षासँगै हिमपात भइरहेको छ।
1: सरकारले जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 जारी गरेको छ। मापदण्ड कार्यान्वयन गर्न शिक्षा विभागले स्थानीय तहहरूलाई सर्कुलर गरेको हो। मन्त्रालयले दुई असोजमा मापदण्ड जारी गरेको थियो। मापदण्ड अनुसार सरकारबाट घोषित जेएनजी शहीदका छोराछोरी, सहोदर दाजुभाइ, दिदीबहिनी तथा सम्बन्धित निकायबाट गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र प्राप्त गरेका व्यक्तिलाई छात्रवृत्ति लाभग्राहीका रूपमा वर्गीकरण गरिएको छ। यी लाभग्राहीले स्वीकृत सामुदायिक तथा संस्थागत विद्यालय र मान्यता प्राप्त विश्वविद्यालयमा अध्ययनका लागि विशेष सुविधा पाउने मापदण्ड तोकिएको छ। आधारभूत र माध्यमिक तहमा अध्ययनरत लाभग्राहीका लागि प्रचलित कानून बमोजिम निशुल्क शिक्षाका साथै विद्यालय पोसाक, पाठ्य पुस्तक तथा सिकाइ सामग्रीका लागि वार्षिक प्रोत्साहन रकमको व्यवस्था गरिएको छ।
2: ओहो जेठा, बजार हिल कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, हुलास जस्ता पाटा किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। भोटेकोसी बाढ़ीले नुवाकोट, रसुवा र धादिङका सयौं साना व्यवसायीको रोजगारी र आमदानीको आधार नै बगाइदिएको छ। घरबारसँगै व्यवसाय गुमाएका महिला उद्यमीहरू राहतभन्दा पनि फेरि आफ्नै खुट्टामा उभिने अवसरको खोजीमा छन्। बाढ़ीबाट प्रभावित महिला व्यवसायीको अवस्था र उनीहरूको पुनस्थापनाको अपेक्षा रहेका छन्। कान्तिपुर कर्मी सजना बराल र आर्याचन्दले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
2: विदुर नगरपालिकाको धोबी खोला किनारमा 22 वर्षदेखि जस्मिना मादल पसल चलाउँदै आएकी जानुका मिजारको व्यावसायिक यात्रा एउटा सानो कोठाबाट शुरू भएको थियो। दुई दशक अघि खोला किनारमा पसल थाप्दा उनीसँग ठूलो पूँजी वा वृहत योजना खासै केही थिएनन्। शुरूका 5-6 वर्ष सामान जोड्न र पसलको संरचना तयार पार्नमै बित्यो। विस्तारै त्यही पसल उनको परिवारको मुख्य आमदानीको स्रोत बन्न पुग्यो। मिजार दम्पतिले मादल व्यवसायबाटै एक छोरा र एक छोरी सहितको परिवार चलाइरहेका थिए। धोबी खोला किनारमा बनेका मादल काठमाडौँ पोखरा हुँदै विदेशमा पनि निर्यात हुन्थे। भदौ 10 को बिहान साविक झैं नुवाकोट सातले दरबारबाट पश्चिम पट्टी रहेको सीता पोखरी स्थित आफ्नो घरबाट जंगलको बाटो हुँदै जानुका पसलमा आइपुगेकी थिइन्। उनलाई 62 मादल काठमाडौँ पुर्याउनु पर्ने चटारो थियो। उनले प्याकेजिङ थालिन्। मादलका लागि छाला लिन श्रीमान त्रिशुली पारी कोलोनी गएका थिए। प्रहरीले माइकिङ गर्दै खोलामा बाढ़ी आएको खबर सुनाए। उनले झ्याल बाहिर चिहाइन्। खोला पहिले झै समान वेगमा सुसाइरहेको थियो। उनी मादलतिरै लागिन्। त्यतिकैमा जेठानी दिदीले भाग भाग भन्दै चिच्याउनु भयो। जानुका सम्झिन्छिन्। उहाँले त मर्ने भइस, छिटो माथि आइज भनेर कराएपछि म बल्ल पसल छोडेर डाँडातिर दौड़िए। एकैछिनमा के पड्किए जस्तो आवाज आयो। पुरानो पक्की पुल पानीको भेलमा सर्लक्कै बगेर गयो। हामी भाग्दैछौ, खोला पछि पछि लखेट्दै आए जस्तो भयो। धोबी खोला त्रिशुली नदीमा मिसिने गर्छ। त्रिशुलीमा आएको बाढ़ीले यो खोला थुनिनुका साथै माथिसम्म बाढ़ी आएपछि किनारका संरचना पनि बाढ़ीको चपेटामा पर्यो। खोलाको पानी खुट्टामा बजारिएपछि जानुकाको खुट्टा काम्न थाल्यो। बल्ल बल्ल माथि डेलमा पुगेर पछाडि फर्केर हेरे, मेरो पसल भएको 3.5 तले घर पानीले बगाइरहेको थियो। 22 वर्षको मेहनत 2 मिनटमै खोलामा पुरियो। 2 सेकेण्डले बाँचे, आँखै अगाडि मान्छेलाई बाढ़ीले सोहोर्यो। जानुकाले भनिन्, 13 भदौमा काठमाडौँ पठाउनका लागि तयार पारेका 62 मादल पनि त्रिशुलीमै बिलाए। मकवानपुरको टिस्टुङ र मूलखोला दोभानबाट ल्याइएका काठका घार, छाला, खरी, इनामेल, रंग सबै बाढ़ीले लग्यो। सुनका केही गहना र नगद समेत जोड्दा 10-15 लाख रूपियाँ भन्दा बढ़ीको नोक्सानी भएको जानुका बताउँ। सारा बगेर गयो, हामीलाई त बाढ़ीले जिरोमै ल्याइदियो। उनले भनिन्, त्यो दिन सम्झिँदा अहिले पनि जिउ काम्छ, कति दिन सुत्नै सकिन। बाढ़ीमा सर्वस्व गुमाए पनि जानुकाले हिम्मत गुमाएकी छैनन्। सरकारले बाढ़ीबाट विस्थापित भई स्थायी आवास गुमाएका र सरकारी अस्थायी आवासमा नबसी आफै कोठा वा घर भाड़ामा लिएर बस्न चाहने पीड़ित परिवारका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा तथा आवास खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ। तर सटर र कोठा भाड़ा लिएर आएका जानुका जस्ता व्यवसायका लागि के हुन्छ भन्ने तय भइसकेको छैन। भोटेकोसी बाढ़ीपछि देवीघाट, त्रिशुली, डुंगे, सोभिन्न जिल्ला र माथिल्ला गाउँबाट व्यवसाय गर्न आउनेहरू उल्लेख्य थिए। उनीहरू अहिले क्षतिको विवरण टिपाउँदै वडा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयमा धाइरहेका छन्। परिवारका सदस्य, स्थायी आवास, व्यवसाय, जाय जेथा सबै गुमाएर होल्डिङ सेन्टरमा शरण लिन बाध्य केही महिला तत्काल व्यवसाय सञ्चालन गर्न नसके गिटी कुटेर भए पनि छोराछोरी र परिवार पाल्न तयार रहेको बताउँछन्। रसुवाको आमा छोदिङमो गाउँपालिका स्थित हाकु भन्ने ठाउँमा स्मारिका खाजा घर चलाएर जीविकोपार्जन गर्दै आएकी 23 वर्षीय पेम्बा देछेन तामाङ यो विपत्तिका कारण विस्थापित बनेका महिला व्यवसायीको प्रतिनिधि पात्र हुन्। 5 वर्षकी छोरीका नाममा खोलेको त्यो खाजा घर उनको परिवारको मुख्य आमदानी र आर्थिक आत्मनिर्भरताको आधार थियो। पसलभित्र काम गरिरहेकी 7 महिनाकी गर्भवती पेम्बा बाढ़ीले गाउँ र चिलिमे सोहोरेको खबर सुन्नासाथ बेहोस

0: बताउनु भएको थियो। नेपाललाई दुई ठूला शक्तिको बीचमा रहेको सानो देशका रूपमा मात्रै चित्रण गर्न नहुने खनालले बताउनु भएको थियो। नेपालको भौगोलिक अवस्थिति आफैमा आर्थिक लाभ बन्न सक्ने उहाँको दावी थियो।
1: तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: ओहो जेठा, बजार हिँड्छ क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
1: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: ए, त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
5: उल्लास भए अरू किन खोज्ने?
6: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनिया राजदूत वाङ माओमिङ बीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री लम्सालले रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवा गढ़ी केरुङनाका पुनः संचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवत जावतका लागि सहयोगको आग्रह गरे। मुस्ताङको कोरोला तथा तातोपानी नाकाको प्रभावकारी संचालन लगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि आग्रह गरेको पूर्वाधार विकास मन्त्रालयको सचिवालयले जनाएको छ। मन्त्री लम्सालले स्याप्रुबेसीदेखि रसुवागढ़ीसम्मको सड़क खण्ड तत्काल संचालनमा ल्याउन चीन सरकारको सहयोगको आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह समेत गरे। भेटका क्रममा चीनिया राजदूत माओमिङले चीन नेपालको असल मित्र तथा छिमेकीका रूपमा हरसम्भव सहयोग गर्न तयार रहेको उल्लेख गरे। राजदूत वाङले कोरोला र तातोपानी नाका संचालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिए।

0: कान्तिपुरमा अन्तर्राष्ट्रिय प्रसंग इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियामाथि आक्रमण तीव्र बनाएपछि टर्की र पाकिस्तानका सैन्य प्रमुखहरूले साउदीलाई सहयोग गर्ने विषयमा छलफल गर्ने भएका छन्। साउदी पाकिस्तान र टर्कीका विदेश मन्त्रीहरूले अगस्तमा हस्ताक्षर भएको मक्का संयुक्त रक्षा सम्झौता अन्तर्गत भेटवार्ता गरेका छन्। हुथीहरूले साउदीका विभिन्न लक्ष्यमा दर्जनौं क्षेपास्त्र र ड्रोन प्रहार गरेको दावी गरेका छन्। साउदी अधिकारीहरूले भने हुथी विद्रोहीले प्रहार गरेका ब्यालिस्टिक क्षेपास्त्र रोकिएको बताएका छन्। साउदीका सर्वोच्च धार्मिक नेता ग्रान्ट मुफ्तीले हुथीलाई सत्ताबाट हटाउन संघर्ष जारी राख्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: डायरीमा अब खेल प्रसंग जापानमा जारी एसिया

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9919327375।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 9813655553
7: र 9843180049।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्नु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
8: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
15: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827076।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: मेरो मन को मेरो मन
1: This is Radio Sankhuasubha 95.5 MHz.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: अहिले बेलुकीको 7:30 बजेको छ. सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर.

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, राजमार्गदेखि बस्तीसम्म जोखिममा, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, यात्रा नगर्न सरकारको आग्रह।
1: धेरै क्षति भएको देखिया छैन भने तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ।
0: लेदो खस्ने क्रम नरोकिएपछि कृष्णभीरको सवारी सञ्चालनमा पनि रोक। पाँच थर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुममा सड़क प्रभावित। बीपी राजमार्ग पनि पर्सीसम्म नचल्ने। कोशी ब्यारेजका 36 ढोका खोलियो।
2: त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6-6 ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्।
0: गुठी जग्गा अतिक्रमणको विषयमा विवाद, विरोधमा उत्रिए स्थानीय। वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्न मधेसमा युवा अभियान घोषणा।
3: हामी सबै कुरा अरूले गरिदेऊस् भन्ने परिकल्पनामा बाँचिरहेका छौं त यो प्रकारको ट्रेन्डबाट राजनीतिलाई हामी शुद्ध राजनीतिमा ल्याउन खोजिरहेका छौं।
0: र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गर्यो। आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपाल 2 स्थान अगाडि।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खा भइरहेको छ, बाटो खराब छ, यात्रा सुरक्षित छैन भन्ने थाहा पाएर पनि हिँड्नेहरूको कमी छैन। वर्षा मात्र होइन, सड़कै कारण सड़क यातायात यतिसम्म असुरक्षित भइसके कि दिनौं ठूला ठूला दुर्घटना भइरहेका छन्। सड़क यातायातलाई सुरक्षित बनाउने र सड़कमा सानो पानी आउँदैमा पहिरो जाने अवस्थाको अन्त्यका लागि निर्माणको योजनादेखि नै सोच्नु अपरिहार्य छ।

0: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले देशका विभिन्न क्षेत्रमा सड़क यातायातदेखि बाढ़ी प्रभावित विस्थापित परिवारको दैनिकीसम्म प्रभावित भएको छ। पृथ्वी राजमार्ग कोशी प्रदेशका विभिन्न सड़क तथा कान्ति लोकपथमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। धादिङको कृष्णभीरमा फेरि पहिरो खस्दा नयाँ डाइभर्सनलाई टेको दिएको ग्याबिन जाली त्रिशुली नदीमा खसेको छ। ग्याबिन वाल झरे पनि मुख्य सड़क ट्र्याक भने हाल सुरक्षित रहेको जनाइएको छ। तर माथिल्लो भागबाट लेदो खस्ने क्रम नरोकिएकाले कृष्णभीरमा सवारी साधन सञ्चालन हुन सकेको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाइएको छ। पृथ्वी राजमार्गको इच्छाकामना क्षेत्रमा साना सवारी साधन मात्र पास हुने अवस्था छ। धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब विशेष गरेर यो अविरल वर्षाको कारणले गर्दाखेरि पृथ्वी राजमार्गका विभिन्न ठाउँहरू अहिले दुईतर्फी रूपमा अवरुद्ध भएको अवस्था छ। विशेष गरेर पृथ्वी राजमार्गको जवान खोला, चालिसे, बाङ्गे, ज्यामिरे, कृष्णभीर, परेवाभीर, कमेरे भीर, छरे लगायतका ठाउँहरूमा चाहिँ पहिरो खसेर दुवैतर्फ सवारी साधन चलाउन सक्ने अवस्था छैन। त्यसकारणले गर्दाखेरि प्रशासनले सूचना जारी गरेर अर्को व्यवस्था नभएसम्मको लागि भनेर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर सम्पूर्ण सवारी साधनहरूलाई आवागमनको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको अवस्था छ।
0: कोशी प्रदेशका पहाड़ी जिल्लामा पनि बाढ़ी

0: बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। काभ्रे कुरोसी गाउँपालिका स्थित किम्ती बेसीमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
1: मुख्य राजमार्ग बीपी राजमार्ग र अरणीको राजमार्ग हो। त्यसमध्ये बीपी राजमार्ग चाहिँ रातिदेखि नै ठाउँ ठाउँमा पहिरो गएर र ठाउँ ठाउँमा रोसी खोलाले कटान गरेर डाइभर्सनहरू बगाउँदा अवरुद्ध छ। मलाई लाग्छ अब यो यसलाई चाहिँ पानी नरहेसम्म मर्मत गर्न सम्भव छैन। पानी रहेपछि पनि 2 दिन लाग्न सक्छ। अब सड़क डिभिजन कार्यालयले पानी रहेपछि स्थलगत अनुगमन गरेर मात्रै भन्न सकिने भनेको छ। अरणीको राजमार्ग चाहिँ धुलिखेलदेखि गोलालघाटसम्मको खण्डमा विशेष गरी खावा क्षेत्रमा त्यहाँ सानातिना पैराहरू गएको ढुङ्गाहरू खस्ने क्रम छ। दिउँसोमा चाहिँ सवारी चलिराखेकै छ तर बेलुका चाहिँ त्यो सड़क पनि बन्द हुन्छ।
0: रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथमा पनि पहिरोका कारण बाटो बन्द हुनुका साथै रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाएको छ। दोलखा र सिन्धुपाल्चोकका सम्पूर्ण सड़क खण्डहरूमा रातको समयमा यात्रा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यता सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेज वरिपरि नदी किनारका बस्तीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। हाल कोशी ब्यारेज 36 वटा ढोका खुलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री प्रसाद अर्यालले बताउनुभयो। यहाँबाट अहिले कोशी ब्यारेजमा करिब 2,40,000 क्युसेक पानीको बहाव मापन गरिएको छ। त्यसको तुलनामा अहिलेको बहाव कम भए पनि लगातार बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।
2: कोशीको चाहिँ जुन पानीको बहाव बढ़दो छ, होइन, आज बिहानदेखि क्रमशः बढ़िआएको अवस्था हो। अहिले चाहिँ 2,70,740 क्युसेक पानीको बहाव छ। अहिलेको डिस्चार्ज त्यति हो। त्यसले त्यो डिस्चार्जमा अहिले चाहिँ 56 मध्ये 6 वटा ढोकाहरू कोशी ब्यारेजका खोलिएका छन्। त्योभन्दा बढी बहाव आयो भने अब 3.5 लाख क्युसेकसम्म पानीको डिस्चार्ज हुँदासम्मलाई 56 वटा ढोका खोलिँदै जान्छ। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ केही पनि छैन।
0: उहाँका अनुसार बाढ़ीको मापन थप बढ़ीमा परिस्थितिको मूल्याङ्कन गरी आवश्यक निर्णय लिइनेछ। जोखिमको अवस्था हेरेर आवागमन रोक्नेदेखि अन्य आवश्यक सुरक्षा उपाय अपनाउन सकिने प्रशासनको भनाइ छ। यसअघि अघिल्लो वर्ष सप्तकोशीमा 5 लाख क्युसेक भन्दा बढ़ी बाढ़ी मापन भएको थियो। यसैबीच ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र नदी तटीय क्षेत्रका बासिन्दा अझै सावधान रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
3: आजसम्म मानवीय क्षति चाहिँ खासै भएको देखिया छैन, तर एउटा चाहिँ अब मकवानपुरमा चाहिँ एउटा बाढ़ीमा परेर चाहिँ एकजनाको मृत्यु भएको विवरण चाहिँ छ अहिलेसम्म। नत्र अरू बेपत्ता हुने र अरू थप चाहिँ त्यसो धेरै क्षति भएको देखिया छैन भने, तर यो राजमार्गहरू अवरुद्ध हुने कुरा चाहिँ केही बाढ़ीले गरेर केही पहिरोहरूले गरेर चाहिँ अवरुद्ध भएको छ। त्यो हामीले हाम्रो वेबसाइटमा पनि अपलोड गरेका छौँ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ हामीले सतर्क चाहिँ अझै हुनुपर्ने देखिन्छ। आज भोलि र पर्सि आइतबारसम्म पनि यो वर्षाको हुने छँदैछ, आंकलन अनुसार नै परिराखेको छ। र अब अस्ति आइतबार अलिक कम हुन्छ कि भन्ने थियो, फेरि आजको त्यो सिस्टम मनसुन प्रणाली हेर्दाखेरि चाहिँ फेरि आइतबार पनि यो गण्डकी लुम्बिनी लगायत यो पश्चिमतिर जाने देखिया छ। त्यो भएको भएर आइतबारसम्म नै अलिक बढी सतर्क हुनुपर्ने, नदी किनार तटीय क्षेत्रमा बस्नुहुनेले चाहिँ बढी सजग हुनुपर्ने देखिन्छ भने, अब कतिपय त हामीले स्थानीय प्रशासनबाट रात्रिकालीन यातायातहरू चाहिँ बन्द नै भइसकेका छ। कतिपय चाहिँ दिउँसो पनि बन्द गर्ने सुरु भएको छ। जस्तै भोलिको केसमा चाहिँ लुम्बिनीतिर चाहिँ दिउँसो पनि यातायात चाहिँ सञ्चालनमा रोक लगाउने भन्ने किसिमको आज पनि हाम्रो छलफल भएको थियो। किन भन्दा अझै इन्टेन्सिटी अझै आज भोलि त्यो क्षेत्रमा बढ्ने देखिया छ त्यही भएको भएर, तर हामी सबैले चाहिँ अझै सतर्क हुनुपर्ने अवस्था चाहिँ छ।
0: लगातारको वर्षाले भोटेकोशी बाढ़ी प्रभावितको अवस्था पनि थप कष्टकर बनेको छ। यसैबीच मौसमविदले अझै केही दिन पानी पर्ने भएकाले खेतीपातीको काम गर्दा कृषिविदहरूसँग सल्लाह गरेर मात्र काम गर्न सुझाव दिएका छन्। विशेष गरी धान काट्न, नयाँ बाली लगाउन नआत्तिन मौसमविद डेभिड ढकालले आग्रह गर्नुभयो।
4: यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौं।

0: ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढ़ी हुने गर्छ।
1: जनकपुर दामा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान विरूद्ध प्रदर्शन गरिएको छ। गुठी घर जग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुर धामको विभिन्न भागमा प्रदर्शन गरेको हो। संघर्ष समितिले गुठी संस्थान जनकपुर धाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जल सतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन भइरहेको छ। जल सतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रहलाद राउतले जानकारी दिनुभयो। दुई दिनदेखि नियमित रूपमा पानी परेका कारण काठमाण्डु उपत्यकाको फोहोर अन्तिम व्यवस्थापनमा समस्या भएको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाको कारण सिस्टोल ल्याण्डफिल साइटमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो। अन्तिम फोहोर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहोर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। विभिन्न दल छाडेका युवाहरूले देश र मधेसका लागि विचार सहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यले हुङ्गार मधेस अभियान घोषणा गरेको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रमका बीच शक्तिशाली राजनैतिक संगठनको जग निर्माण गर्न र सक्षम तथा योग्य युवा नेतृत्व तयार पार्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आज टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालको 10.3 ओभरमै विजय लक्ष्य पूरा भएको हो। यसैबीच आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 2 स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ।
2: बाढ़ी प्रभावित क्षेत्रका मानिसहरूका लागि हेरचाहको आवश्यकता,
3: केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11:15 फोन गरेर जानकारी लिन सकिन्छ।
2: स्वास्थ्य र अन्य जानकारीका सूचना अनि जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र प्राकृतिक र रैथाने बाली संरक्षणका लागि किसानलाई सचेत गराउन आवश्यक लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्याज सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: अहिले पानी परिरहेको छ, यो बेला सकेसम्म यात्रा नगरेकै राम्रो। कतै जानै परे मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविदहरूको सुझाव छ।
11: यदि तपाईँ यात्रा गर्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम मौसमको अवस्था बुझ्नुहोस्, त्यसपछि बाटोको अवस्था बुझ्नुहोस् र यात्रा गर्दा विशेष सावधानी अप्नाएर यात्रा गर्न सकिन्छ। मौसमको अवस्था बुझ्नको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइटहरू र सामाजिक सञ्जालहरू हेर्न सक्नुहुन्छ। वेबसाइटको लागि www.dhm.gov.np/mfd र सामाजिक सञ्जालहरू फेसबुकको लागि नेपाल वेदर फोरकास्ट साथै एक्स टिकटक र युट्युबहरूको लागि चाहिँ nmd/weather 1155 त्यसपछि आएको निर्देशन अनुसार एक थिचेर चाहिँ मौसम सम्बन्धी जानकारी लिन सक्नुहुन्छ।
10: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा नुवाकोट धादिङमा यात्रा गर्दै हुनुहुन्छ भने अझ बढ़ी ख्याल गर्नुहोस् है। अनि तपाईंलाई गाड़ीको यात्रा पदमार्ग घर टोल छरछिमेकमा बाढ़ी र अरू विपदको बेला सहयोग चाहियो भने कहाँबाट लिने भन्ने जान्न मन छ। रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारी
12: हिमसा जिल्लाका पनि माथिल्लो क्षेत्रमा हिमाली क्षेत्रमा चाहिँ मेघगर्जन सहितको हिमपात चट्टानहरू पर्ने, तल्लो क्षेत्रमा चाहिँ ठूलो भोलुमा वर्षात हुने भन्ने सूचना भएकोले यहाँ सबै आफू एकदमै सुरक्षित स्थानमा बस्नुहुन, अनावश्यक बाहिर हिँडुल नगर्नुहुन र कतै निस्किनु परेमा चाहिँ हाम्रो सुरक्षा संयन्त्र तथा जिल्ला प्रशासन कार्यालयको सूचना लिएर मात्रै हिँड्नु हुन अनुरोध गर्छु भने रसुवा जिल्लामा अब हाम्रो पदमार्ग छन्दुका लाङटाङ र गुसाइकुण्ड त्यो पदमार्गमा पदयात्रा गर्नुहुने पर्यटकहरूले पनि आवश्यक सुरक्षा सतर्कता अप्नाउनु हुन म सबैलाई अनुरोध गर्छु। तपाईँहरूलाई केही सुरक्षा चुनौती भयो, त्यस्तो जोखिम भयो भने अविलम्ब तपाईँहरूले चाहिँ हाम्रो जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओजी छ 9 नम्बर 1234 जिल्ला प्रशासन कार्यालयको सूचना अधिकारीको नम्बर छ 9851164422 त्यसमा पनि तपाईँहरूले अविलम्ब सूचना दिन सक्नुहुन्छ। जुन तीन दिन मैले वर्षाको समय भने यो तीन दिनमा चाहिँ बोटेपछि तिर्थुली मात्रै होइन अरू खोलाहरू पनि छन्, यतापट्टि हाम्रो फलाको खोला छ, उतापट्टि फलाको खोला छ, होइन विगतमा पनि यस्ता घटनाहरू घटेका छन्। तपाईँहरू वर्षाको समयमा सकेसम्म नदी अथवा खोला बेसिन क्षेत्रमा चाहिँ कतै पनि जानुहुने छैन भन्ने चाहिँ मेरो अपेक्षा छ।
10: तपाईले सड़कको अवस्था थाहा पाउन नेपाल प्रहरीको 100, ट्राफिक प्रहरीको 103, सशस्त्र प्रहरीको 1114 र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको 1234 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। बाढ़ी प्रभावित क्षेत्रमा पानी उमालेर मात्रै पिउन चिकित्सकहरूको सुझाव छ। ठूलो पानी पर्दा खानेपानीका स्रोतहरू दूषित हुने भएकाले उमालेर वा फिल्टर गरेर खानुपर्छ। सर्वारोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे,
3: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जजाउ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 1115 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 1115 फोन गरेर जानकारी गराउनुहोला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला, डेङ्गी लगायतका समस्याहरूबाट हो।
10: पानी उमालेर फिल्टर गरेर मात्रै पिउन अनि पानी जम्ने खाल्डो पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो सरुवा रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्राकृतिक र रैथाने बालीहरूको संरक्षणका लागि किसानहरूलाई सचेत गराउन आवश्यक,
13: प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौं होइन, त्यस कारणले जैविक विविधतायुक्त वस्तुहरू थोरै फल्ला।
2: कृषि र पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
14: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
15: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
15: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। धेरै उत्पादन हुने जात प्रयोग हुँदा रैथाने पोसिला बालीहरू लोप हुने अवस्थामा छन्। किसानहरूलाई नाफा मात्र होइन पोषणको महत्वको बारेमा पनि जानकारी गराउनु आवश्यक छ। कृषक समूह महासंघका अध्यक्ष पञ्चकाज श्रेष्ठसँग हामीले यसै सन्दर्भमा कुराकानी गरेका छौं।
13: सबभन्दा पहिला हामीले पोषण लगायतका खाने बानीमा सुधार गर्नुपर्छ। कस्तो चिज खाने भन्ने खालको पहिचान चाहिँ गराउन सक्नु पर्यो।
2: अब किसानहरूको यसो हेरिन्छ खेतबारीमा पनि दुध दही चाहिँ बेच्नुहुन्छ अनि त्यहाँबाट त्यो मेला आएको मान्छेहरूलाई चाहिँ कोक ल्याउनुहुन्छ, फ्यान्टा ल्याउनुहुन्छ होइन, त्यही दुध दही मही खाँदै त हुने खाए हुने त्यो बानी छ नि किसान, नेपाली किसानको
13: त्यो चाहिँ हामीले सुधार्नुपर्छ भनेर हाम्रो धेरै ठाउँमा हामीले अब डेरी उत्पादक संघले पनि यो सुरु गरिसकेका छ। हामीले पनि भन्दै आएको कुरा हो, अब आफ्नो घरमा भएको चिजलाई किनेर खाने भन्दा आफ्नो घरमै भएको चिजलाई सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिकाएनौ, हाम्रो संस्कार भएन। त्यो खाँदा सानो मान्छे हुन्छ, किनेर ल्याएर खुवाएपछि मात्रै त्यो राम्रो हुन्छ भन्ने खालको हाम्रो त्यो संस्कृति भनौँ अब परम्परा त्यस्तै बस्दै आयो।
2: अलिकति अब किसानहरूको स्वास्थ्यका कुराहरू, उनीहरूले कुन समयमा खान्छन्, उनीहरूले खाएका कुराहरू पोसिलो छ कि छैन त्यो कुरामा उहाँहरूलाई ध्यान दिनको लागि होइन, यो विषयमा चाहिँ कतिको भ्याइन्छ काम गर्न?
13: यो चाहिँ हामी आफै पनि काम गर्न किसान कृषिमा काम गर्न थालेपछि अब हामी खाना खाएर बिहान गएपछि खाना खाने ढिला हुन्छ होइन, काम यति सकेर जाउँ न भन्ने खालको हुन्छ, टाइम टेबलको हिसाब हुँदैन।
2: अब अहिले अब कामकाजी महिलाहरूको त धेरै कुराहरू आउँछ, अब जस्तो अफिस कार्यालयमा हुँदा स्तनपान गराउने कुराहरू होइन, तर अब खेती किसानी गर्ने महिला हुन्छ उसले त मेला गयो अथवा काम गर्न खेतमा टाढा गयो, बच्चा घरमा कोक्रोमा राखिदिएर अथवा सुताइदिएर गएको हुन्छ होइन, अब त्यस्तो कुरामा चाहिँ के गर्दा राम्रो होला?
13: त्यही नै बच्चाहरूलाई लगेर त्यहीँ राख्ने, एउटा खेल्ने ठाउँ बनाइदिने, सुताइदिने ठाउँ बनाइदिने, अलिकति अब घरै बनाउन नसके पनि यस्तो छापो हालेर घाम पानी रोक्ने खालको बनाएर त्यहीँ राख्न पनि सकिन्छ। त्यस्तो खालको पनि अलिकति प्रकृति मैत्री शीतल खालको ठाउँ बनाएर गर्मी भयो गाह्रो भयो भने एकछिन आराम गर्नु पनि पाइयो, त्यो खालको चाहिँ हामीले बनाउनु पनि सक्छौँ।
2: हजुर, अब हाम्रो रैथाने बालीहरू लोप हुँदै गइरहेछ होइन, विभिन्न उन्नत कुरा आउने अनि त्यसले पोषणको मात्रा पनि कम हुने, अब होलिस्टाइन गाई आएपछि दुध चाहिँ दुई पाते दिन्छ तर त्यसमा पोषणको मात्रा कम देखिने हुन्छ नि, हो त्यस्तै गरी अन्न अनाजमा पनि रैथाने बालीमा भएको त्यो रैथाने सिमीमा भएको जस्तो पोष त अहिलेको नयाँ सिमी बजारमा आउने सिमीमा त हुँदैन नि त होइन, हो यो कुरामा चाहिँ किसानहरूले कतिको सहयोग पाएको छ रैथाने बाली संरक्षणको लागि, पोसिलो कुराहरू संरक्षणको लागि?
13: यो किसानहरूमा त्यो अलिक बढी ज्ञानको ग्याप छ, त्यसमा शून्यता देखिन्छ होइन, खालि बढी फलाउने भन्ने मात्रै होडबाजी छ अहिले पनि, बजारमा धेरै फलाएर धेरै बेच्ने त्यसबाट धेरै कमाउने भन्ने मात्रै सोच छ। यो कुरामा सरकारले केही कतै चाहिँ कार्यक्रमको रूपमा पनि यसलाई अगाडि बढाएको छ तर त्यो चाहिँ बुझ्ने गरी बुझाउने गरी गरेको छैन, प्रोग्रामको रूपमा धेरै कुराहरू धेरै पालिकाहरूमा पनि छ तर त्यो जुन ठाउँमा गर्यो त्यही ठाउँमा सीमित रह्यो। अर्को भनेको अब यो एफएओ लगायत विभिन्न संस्थाले पनि यसलाई बढी मात्रामा हाइलाइटेड गरेको छ तर त्यो चाहिँ जुन ठाउँमा गर्यो त्यही मात्रै भयो कि प्रोग्रामको रूपमा मात्रै भयो, त्यसलाई ज्ञानको रूपमा विचारको रूपमा पनि यसलाई सुनाउनु पर्छ, सुन्नुपर्छ, अरूले जान्नुपर्छ भन्ने खालको चाहिँ वातावरण बनेन। हामीले त्यही कारणले हामीले चाहिँ यो जैविक विविधताको संरक्षण गरौं, प्रकृतिलाई प्रकृति सम्बद्ध ढंगको चाहिँ खेती गरौं भन्ने खालको हामीले सुरु गरेका छौँ होइन, त्यस कारणले जैविक विविधतायुक्त वस्तुहरू थोरै फल्ला फल्छ तर त्यो त्यसको गुणस्तर चाहिँ राम्रो हुन्छ।
2: किसानहरूलाई नि अब त्यो बुझाउन नसकेको अथवा त्यो फाइदाको हिसाब गर्न नसकेर होला, जस्तो कृषि घाटाको पेसा भयो भन्ने हुन्छ होइन, तर अब आफ्नो उपभोगको लागि त शुद्ध कुराहरू राम्रो कुरा पोसिलो कुरा त पाउँछ नि त किसानले, तर त्यो त्यसको तुलना पैसासँग गर्दा अथवा भनौँ न नाफासँग गर्दाखेरि त किसानले त्यो छोड्दैछ।
13: एकदम सही हो, अब यो धेरै मैले तुलनात्मक हिसाबले धेरै फल्ने कि लगाउने कि कम फल्ने लगाउने भन्ने छ। अब अहिले जमिन साँगुरो हुँदैछ, खेतीयोगी जमिन कम हुँदैछ बिस्तार बिस्तारै, एकातिर सरकारी यो प्राइभेट सेक्टर सबैले त्यो कृषि भूमिमाथि नै आक्रमण गरिएको देखिन्छ। अब यसपालिको बाढीले त अझै ठूलो क्षति पुर्याएको छ होइन, यो पोहोर सालको परार सालको चाहिँ यो के उता हाम्रो काभ्रे सिन्धुपाल्चोकको चाहिँ बाढीले पनि धेरै क्षति गर्यो होइन, अब यस्तै यस्तै गरी पटक पटक आउने बाढीले बर्खाले भेलले यसलाई कृषि जमिनहरू कम गरिरहेको छ, बगरमा परिणत गर्ने, त्यस कारणले हामीलाई चाहिँ खेती साँगुरिएको कारणले हामीलाई खानालाई त धेरै चिज फलाउनु पर्यो सधैँ खानालाई, मिठो खाएर त के गर्नु एकछिन खाने हो भन्ने हुन्छ, अनि एकछिन खाएर त भएन सधैँ खानु पर्यो भन्ने हिसाबले मान्छेले धेरै फल्ने लगाउने, त्यसमा पनि हाइब्रिड छान्ने भयो, त्यसले गर्दा हाम्रो लोकल चिजहरूको रैथाने चिजहरूको लोप हुँदै गयो। त्यसमा यसलाई संरक्षण गर्नको लागि हामीले यसैलाई पनि नेपाल सरकारको जुन अहिले नाक छ नाकलाई यसलाई पनि जोगाउँदै जानलाई र हाम्रो यो रैथाने चिज अथवा हाम्रो आफ्नै प्रडक्टलाई पनि उत्पादनलाई पनि जोगाउँदै लाने फलाउँदै लाने त्यसलाई संरक्षण गर्दै जाने नीति अनुरूप चाहिँ यसलाई अलिक बढी चाहिँ ध्यान दिनुपर्ने, अनुसन्धानमा काम गर्नुपर्ने, यसलाई नेपालीकरण गरेर नेपाली वस्तुलाई हावापानी सुहाउँदो खालको बालीहरू उत्पादन गर्ने, त्यसको बिउको विकास गर्ने भन्ने काम चाहिँ अलि रफ्तारमा गर्नुपर्ने देखिन्छ।
2: अविरल वर्षाले जनजीवन प्रभावित भएको छ, राजमार्गदेखि बस्तीसम्म जोखिम बढेको छ, कोशी ब्यारेजमा बाढ़ी बढ़ेपछि 36 ढोका खोलिएको छ, लेदो खस्ने क्रम नरोकिएपछि कृष्ण भीरमा सवारी सञ्चालनमा रोक लगाइएको छ, पाँचहरी इलाम ताप्लेजुङ सोलुखुमु र तेह्रथुमका सड़क प्रभावित भएका छन् भने बीपी राजमार्गमा पनि राति सवारी साधन चलाउनमा रोक लगाइएको छ, ठूलो पानी पर्ने सम्भावना अझै जारी रहने भएकाले अनावश्यक यातायात नगर्न आग्रह गरिएको छ। लगातारको वर्षाले भोटीकोशी बाढ़ी प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ, जनकपुर धाममा गुठीको अतिक्रमण गरिएका जग्गा खाली गराउन अभियान गरिएको छ र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित।
17: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
6: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
17: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
16: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
17: दाँत खोल्ने, दाँत सफा गर्ने,
16: दाँतको एक्सरे गर्ने,
17: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
16: झिक्न मिल्ने आरपीडी लगाइने,
17: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
16: बाङ्गोटिङ्गो दाँत मिलाइने,
17: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
16: मनोकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
17: सम्पर्क नम्बर 0295906667 र 9842226667।
18: ठुली,
1: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
18: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
18: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
18: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
18: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
18: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
18: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 029140084 र 98040485827।
19: आयो सबको घर घरमा।
20: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
20: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
18: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
23: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
18: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
23: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189।
24: ओहो लु, नमस्कार है सर।
25: ओहो लु, नमस्कार है सर। नमस्कार।
24: अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
25: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
24: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
26: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
24: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
26: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
24: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
26: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
24: डिजाइनर सुमन ठटाल, 98615349444
26: र 029595155।
25: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
23: कुकुरो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कुकुरो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: This is Radio Songkhla Sabha 95.5 MHz.
1: जेलेन्स्कीको भनाई तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
2: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो फ्रान्स भ्रमणको शुरूमा मन्तव्य दिँदै पोप लियोले यन्त्रहरूद्वारा शासित स्वर्गको सृजनाले मानवमाथि संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति एमेन्युअल म्याक्रो सहित पाहुनाहरू सामु एलिजे दरबारमा बोल्दै उनले उनकै शब्दमा हाम्रो मानवता गुम्न नदिन आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा नैतिक मूल्यांकन गर्नु अति जरूरी भइसकेको बताए। उनले इच्छा मृत्युको व्यवस्थाप्रति क्याथोलिक चर्चको विरोध दोहोर्याए। राष्ट्रपति म्याक्रोले पोपको भ्रमणले मानिसहरूलाई प्रेरणा दिएको टिप्पणी गरेका छन्। बीबीसीका महानिर्देशकले उनकै शब्दमा सुरक्षाका उपायहरू अवलम्बन गर्दै कार्यक्रम निर्माण र प्रस्तुतिका लागि भविष्यमा एआईको प्रयोग हुन सक्ने संकेत गरेका छन्। म्याट ब्रिटिनले प्रविधिले के गर्छ र के गर्न सक्दैन भनेर आफूहरूले परीक्षण गर्न चाहेको भने पनि बीबीसीले गर्ने कुनै पनि काम एआईबाट प्रतिस्थापित हुनुपर्ने जस्तो आफूलाई नलागेको बताए। प्रविधिको उडानबारे चर्चा गर्ने क्रममा ब्रिटिनले छवटा कम्पनीले भविष्यमा सूचनाको पहुँचमाथि नियन्त्रण कायम गर्ने जोखिम रहेको बताए। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई पेट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणको लागि अनुमति दिन पुनः आश्वासन दिएको बताएका छन्। जुलाईमा त्यस्तो वाचा गरिएको थियो तर त्यसको केही सातापछि ट्रम्पले अरू कसैलाई उक्त प्रणाली निर्माण गर्न दिन अमेरिका सावधान हुनुपर्ने बताएका थिए। जेलेन्स्कीले अब अन्तिम निर्णय भएको बताएका छन् तर वाशिङटनले त्यसको पुष्टि गरिसकेको छैन। युक्रेनका शहरहरूलाई रूसी बलिस्टिक क्षेप्यास्त्र हमलाबाट जोगाउन पेट्रियटको भूमिका महत्वपूर्ण मानिन्छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो महिनाको विनाशकारी बाढ़ी स्थानीय विपत्ति मात्र नभएर विश्वका लागि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँग जुझ्न नेपाल भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाइनुपर्ने प्रस्ताव गर्दै त्यसबाट भू उपग्रहको तथ्याङ्क आदान प्रदान गर्न र पूर्व चेतावनी प्रणाली बलियो बनाउन सहयोग मिल्ने बताए। जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनु हुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ। प्रधानमन्त्री शाहले कुल हरित गृह ग्यास उत्सर्जनको 0.1% भन्दा कमका लागि नेपाल जिम्मेवार रहेको बताउँदै जलवायु परिवर्तनसँग सम्बन्धित क्षतिसँग जुझ्न थप आर्थिक सहायताका लागि आह्वान गरेका छन्। अघिल्लो महिना नेपाल चीन सीमामा पर्ने भोटेकोशी नदीमा आएको बाढ़ीमा 1400 जनाको ज्यान गएको थियो भने 6000 भन्दा बढ़ी बेपत्ता छन् र पाकिस्तान अफगानिस्तान सीमामा अर्को हिंसा शुरू भएको खबरहरू आइरहेका छन्। पाकिस्तानी स्रोतहरू र सरकारी संचार माध्यमहरूले आक्रमक गतिविधि गर्न सीमा पार गरेर बलुचिस्तान प्रवेश गर्ने प्रयास गरेका अफगान तालिबानका कैयौं सदस्यहरू मारिदिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विपत्तिलाई स्थानीय त्रासदीमा सीमित नराखी विश्वकै लागि एउटा चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्र संघीय महासभालाई स्थानीय समयअनुसार बिहिबार सम्बोधन गर्दै उनले भोटेकोशी त्रिशुली बाढ़ीबाट भएको क्षति हरित गृह ग्यास उत्सर्जन र जलवायु न्याय लगायतका विषय उठाएका हुन्। एक रिपोर्ट। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अति कम भए पनि जलवायु परिवर्तनको परिणाम नेपालले धेरै भोग्नु परेको उल्लेख गरे। जलवायु न्यायको कुरा संयुक्त राष्ट्रसंघको दस्तावेजमा एउटा सुन्दर नारामा सीमित हुन नहुनेमा उनको जोड़ थियो। जलवायु परिवर्तनले निम्त्याइरहेको संकटबीच शाहले नेपाल भारत र चीनको नेतृत्वमा एउटा संयन्त्र बनाउने अवधारणा पनि अघि सारे। त्यो संयन्त्र मार्फत हामी भू उपग्रहका तथ्याङ्क र प्राविधिक ज्ञान आदान प्रदान गरौं, जोखिमयुक्त हिमतालहरूको संयुक्त निगरानी गरौं र संयुक्त पूर्व सूचना प्रणालीलाई सुदृढ बनाऊ। प्रधानमन्त्री बालेन शाह सन् 2015 गोर्खा भूकम्पपछिको पुनर्निर्माण कार्यमा जस्तै सहयोग र ऐक्यबद्धताको अपेक्षा राखेको पनि प्रधानमन्त्री शाहले बताए। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाएका विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञको भनाई छ। यसै सन्दर्भमा हामीले न्यूयोर्कमा रहेका जलवायु कूटनीतिज्ञ मनजित ढकाललाई सम्पर्क गरी प्रधानमन्त्री शाहको सम्बोधनले लक्षित अन्तर्राष्ट्रिय समुदाय र साझेदारहरूको कतिको ध्यानाकर्षण गरेको महसुस गर्नुहुन्छ भनेर सोधेका छौं।
3: अहिलेको हाम्रो रसवा भोटेकोसीको जुन विपद र त्यसलाई प्रष्ट रूपमा हामीले जलवायु परिवर्तनसँग सम्बन्धित भनेर भनिरहेको थियौं, त्यो सन्दर्भमा पनि प्रधानमन्त्रीज्यूको सम्बोधनलाई निकै चासोको साथ हेरिएको थियो र जुन खालको अन्तर्राष्ट्रिय संचार माध्यमदेखि लिएर अरूहरूले अहिले कुरा गरिराख्नु भएको छ यहाँ न्यूयोर्कमा, त्यो जुन खालको एउटा एक्सपेक्टेशन थियो त्यो दिन सकियो जस्तो लाग्छ मलाई। यसमा समस्याका कुरा मात्रै होइन, हामी कसरी यो विषयलाई तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सक्छौं भन्ने खालका कुराहरू पनि प्रष्ट रूपमा आएको देखिन्छ।
1: यो सम्बोधनमा उठाइएका विषयहरू र तपाईँले इंगित गर्नुभएका सन्दर्भहरू सहायता, सहकार्य र प्रतिबद्धतामा परिणत हुन सक्ने आधारहरू चाहिँ के हुन सक्छन्?
3: जुन प्रकारले सरकार प्रमुखबाट यसरी सम्बोधन भइसकेपछि र जुन प्रकारका विभिन्न प्रस्तावहरू त्यहाँ पेश गरिन्छ सम्बोधनको क्रममा, तिनलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हाम्रो कूटनीतिक प्राविधिक संयन्त्र अन्तर्गत काम गर्नुपर्ने हुन्छ। त्यहाँ भनिएका केही विषयहरू संयुक्त राष्ट्र संघको फोरममै रहेर अगाडि बढ़ाउनु पर्ने विषयहरू पनि छन्, केही चाहिँ जलवायु परिवर्तन सम्बन्धी युएनका फोरममा गर्नुपर्ने विषयहरू छन् भने केही हामीले क्षेत्रीय स्तरमा अगाडि बढ़ाउनु पर्ने कुराहरू छन्।
1: यहाँनिर अब प्रधानमन्त्रीज्यूले चाहिँ नेपाल, भारत र चीनको नेतृत्वमा जलवायु र हिमाली क्षेत्रसँग सम्बन्धित संयन्त्र निर्माणको अवधारणा पनि अघि सार्नुभएको देखिन्छ, त्यसको व्यावहारिक भविष्य चाहिँ कस्तो हुने देख्नुहुन्छ अथवा त्यो केमा भर पर्ने देख्नुहुन्छ?
3: त्यो प्रस्ताव मात्रै होइन, त्यसका केही कन्टेन्टहरू पनि सम्बोधनमा हामी पाउँछौ। यो संयन्त्र अन्तर्गत एउटा अन्तर्राष्ट्रिय होइन लेबोरेटोरी अफ द इन्टरनेशनल कोअपरेसन हिमालय सम्बन्धी त्यसरी हामी अगाडि बढ़न चाहन्छौ भन्नुभएको छ। अब हाम्रा बायोलेटरल मिटिङहरूमा सम्बन्धित राष्ट्रहरूसँग हुने छलफलहरूमा र युएनमै पनि यी विषयहरूलाई हामीले प्रस्तावका रूपमा कसरी लिएर जान्छौं भन्ने त्यो तयारीमा अब विशेष ध्यान दिनुपर्ने देखिन्छ।
1: अब अर्को कुरा चाहिँ नेपालले जलवायु सम्बन्धी लस एण्ड ड्यामेजका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको माग गर्दै आएको छ। प्रधानमन्त्रीले पनि नेपाललाई पर्याप्त सहायताको खाँचो रहेको कुरा उल्याउनु भएको देखियो, त्यसको त्यो स्तरमा प्रक्रियागत सजिला अप्ठ्यारा चाहिँ के देख्नुहुन्छ तपाईँ?
3: म आफै त्यो फण्डसँग नजिक भएर काम गरेको छु, त्यो एउटा सानो रकम हो तर त्यसको राजनैतिक र त्यसको प्राविधिक जुन महत्व छ त्यो चाहिँ हामीले बुझ्न जरुरी छ। हामी आफैले क्राउड फण्डिङबाट प्रधानमन्त्री राहत कोषमा 90 मिलियन अमेरिकन डलर जति जम्मा भइसकेको छ, त्यो कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा हामीले यति गर्यौं, अब अन्तर्राष्ट्रिय समुदायको भूमिका छ भनेर विविध स्रोतबाट सहयोग चाहिँ जुटाउनु पर्ने आवश्यकता देखिन्छ, किनभने अहिलेको अन्तर्राष्ट्रिय संयन्त्रमा त्यति सहज पक्कै छैन यो अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि।
1: जलवायु कूटनीतिज्ञ मनजित ढकाल। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अर्को विषय, देशका विभिन्न स्थानमा बुधबार रातीदेखि शुरू भएको अविरल वर्षा आज पनि जारी छ। मौसम तथा विपद सम्बन्धी निकायका अनुसार आज विशेष गरी बागमती, लुम्बिनी र गण्डकी प्रदेशका कतिपय क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण कतिपय नदी तथा खोलामा पानीको सतह बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। बुधबार रातीदेखिको वर्षाको समग्र प्रभावबारे हामीले केही बेर अघि विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग टेलिफोन मार्फत कुराकानी गरेका छौं।
4: धेरै ठाउँमा भारी मात्रै नभएर अलिकता अति भारी वर्षासम्म पनि पुगेको छ। केही ठाउँमा सबभन्दा बढी वर्षा चाहिँ गण्डकी र बागमतीको चाहिँ बोर्डरमा लुम्बिनी प्रदेशको माथिल्लो पहाड़ी क्षेत्रमा भारी वर्षा भएको अवस्था छ। लगभग 188 मिलिमिटर, 210 मिलिमिटर वर्षा पुगेको छ 24 घण्टामा होइन। पूर्वबाट विस्तारै पश्चिम छर्दै गएको हुनाले चाहिँ अहिले चाहिँ सुदूरपश्चिमसम्म कर्णालीसम्म पनि वर्षा पुगिसकेको अवस्था छ। आज झाँकीदेखि नै सुदूरपश्चिम कर्णाली र लुम्बिनीमा अझ भारी वर्षा हुने सम्भावना छ। अहिलेसम्म झन्झनको क्षेत्रमा जनको क्षति एउटा चाहिँ यो मकवानपुरमा खोला तर्दाखेरि एकजना मान्छे बगेको भन्ने चाहिँ खबर आएको छ, त्यो दुखद छ, तर त्योभन्दा बाहेक चाहिँ अहिले अरू चाहिँ केही खबर आएको छैन।
1: अनि राजमार्ग लगायत अन्य क्षेत्रमा चाहिँ अहिलेसम्म कस्तो प्रभाव देखिन्छ?
4: यो पृथ्वी राजमार्ग कृष्णभिजमा चाहिँ अब पहिरो गएको कारणले पुरै पहिरो गएर राजमार्ग बगाएको होइन, तर तलको वाल बगाएको हुनाले चाहिँ हामीले अहिले त्यहाँ सवारी चलाउन दिएका छैनौँ र बिपी राजमार्ग बन्द गरेका छौँ। किन भन्दाखेरि झोसी खोलामा चाहिँ बाढी लगभग लगभग सतर्कता तह पार गरेको छ, र धेरै जसो चाहिँ नदी सिस्टममा सतर्कता तह र सतर्कता तहको वरिपरि बाढीको लेभल भएको हुनाले चाहिँ हामी कुनै पनि जनताले दुःख नपाउन्, बाटोमा आएर अल्पत्र नपरून् भन्ने उद्देश्यले ठाउँ ठाउँमा पहिरो पनि जाँदैछ। यद्यपि हामीले पहिरो पन्छाउनको लागि चाहिँ 240 डोजरहरू मोबिलाइज गरेका छौँ, र त्यो मोबिलाइज भएको डोजरले कुनै ठाउँमा पहिरो गयो भनेर कसैले चाहिँ 1234 टोल फ्री नम्बर हो त्यो जिल्लाको चाहिँ जिल्ला विपद व्यवस्थापन समितिमा त्यो फोन उठ्छ र तुरन्तै चाहिँ त्यसपछि हाम्रो त्यो परिचालन पनि हुन्छ, त्यो पनि व्यवस्था गरेका छौँ।
1: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब एकैछिन लागौं भोटेकोशी त्रिशुली करिडोरतर्फ। विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका भोटेकोशी त्रिशुली बाढ़ी प्रभावितहरूले लगातारको वर्षाले थप समस्या निम्ति आएको बताएका छन्। पालमा बस्दा पानी चुहिने र जमीनबाट चिसो पस्ने समस्या भइरहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: रसुवाको उत्तर गया गाउँपालिका खाल्टेका तेम्बा तामाङले भने
6: सबै हिलो हिलो छ, सुत्ने ठाउँ छैन, राति भएपछि टेन्सन हुन्छ, कहाँ भाग्ने ठाउँ छैन, भागो भइसक्यो सबै, भारीले पर्यो, तिनवटा छोरी लायो, श्रीमती छैन, चारवटा गयो।
5: अस्थायी शिविरमा बस्दै आएकी बुटी तामाङले विनाशकारी बाढीमा आमा बुबा श्रीमान र आफन्तहरू गुमाए। परिवार गुमाउँदाको पीड़ासँगै अस्थायी शिविरमा कहिले चर्को घाम त कहिले पानीले बस्न कठिन भएको उनले बताइन्।
7: अब भोलि 10 त 1 ठ्याक्क पुग्छ, हामी यस्तै बिचले रूपमै बसिरहेछौ, बसम यस्तै चिसो हिरो ठाउँमा, नबसम कहाँ जाने, पानी चुहिन्छ धरधरी, धेरै पीड़ाहरू भोगेर यसरी बसिरहेको छ। सरकारबाट बसोबासको लागि चाहिँ दिगो रूपले छिटो छिटो हेरिदिनु भए सहज हुन्थ्यो।
5: त्यस्तै अर्का विस्थापित रमेश तले भन्छन् आफूहरूलाई खानाको राम्रो व्यवस्था छ, बस्ने ठाउँमा पानी आएर बिजोग छ,
8: लास्टै गाह्रो भएको छ, पानी पर्दाखेरि अब हिलो हिलोमा हुन्छ, खार छैन केही छैन, तलबाट चिसो आउँछ, भित्र भने पानी छिरेर बस्ने ठाउँ हुँदैन।
5: टेनमा कष्टकर जीवन जिउन बाध्य आफूहरूलाई पुनस्थापना र जीविकोपार्जन को लागि सरकारले छिट्टै नीति तयार गरेर व्यवस्थापन गरे सहज हुने उनीहरू ठान्छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकलाई प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली निर्माणका लागि इजाजत पत्र उपलब्ध गराउनेमा आश्वस्त पारेका बताएका छन्। रूसी बलिस्टिक क्षेप्यास्त्र हमलामा मानिसहरूको ज्यान जोगाउन उक्त प्रणाली महत्वपूर्ण हुने गर्छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
9: यो डोनाल्ड ट्रम्पले बोली फेरेको अर्को एउटा उदाहरण हो। गएको जुलाईमा उनले अकस्मात युक्रेन स्वयंलाई प्याट्रियट उत्पादन गर्न अनुमति दिने घोषणा गरे, तर त्यसको 3 सातामै आफ्नो धारणा उल्ट्याउँदै उनले अरूलाई यस्तो प्रणाली दिँदा अमेरिका अति सावधान हुने बताए, तर अहिले जेलेन्स्कीले अन्तिम निर्णय लिएको बताएका छन्। तर व्हाइट हाउसले त्यसको पुष्टि गरिसकेको छैन। यो परियोजना कार्यान्वयन भएको खण्डमा उत्पादन प्रणाली निर्माण गर्न नै कम्तीमा 2 लाग्छ। ड्रोनहरूको झुण्डमाथि प्याट्रियटको प्रयोग गर्नु खर्चिलो हुन्छ, तर उनीहरू खतरनाक बलिस्टिक क्षेप्यास्त्रबाट युक्रेनी शहरहरूको रक्षा गर्ने उपयुक्त अस्त्र हुन्। यसैबीच खिएवका मेयरले रूसी ड्रोन हमलामा परेको एउटा कार्यालय भवनको भग्नावशेषबाट 3 शव फेला परेको बताएका छन्। 7 घाइते भएका छन्। त्यसअघि रूसले नियन्त्रण गरेको जापोरिजा क्षेत्रमा मस्कोले नियुक्त गरेका एक अधिकारीले युक्रेनी हमलामा मानवीय सहयोग लिएर कारमा आइरहेका 3 स्वयंसेवक मारिएको बताएका थिए। युक्रेनले भोल्गा स्थित एउटा रक्षा उद्योग र अन्य 2 स्थानका तेल रिफाइनरीमा पनि हमला गरेको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: BBC.
1: This is the BBC.
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल असोज 10 गते शनिबार भाद्र शुक्ल पूर्णिमा 26 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: वर्षाका कारण 25 भन्दा बढ़ी जिल्लामा यातायातमा रोक। प्रधानमन्त्री बालेन्द्र शाहले विश्व मंचमा उठाए जलवायु न्यायदेखि विश्व व्यवस्थासम्मका मुद्दा। नेपालको विपद विश्वकै लागि चेतावनी। र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान। कृष्णवीर लगायतका सड़क खण्ड अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको बारीमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण गरिने शीर्षकको शुभ समाचार।
0: सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर 5 घुरकौलीमा रहेको द्वन्द पीड़ित बाल गृहले भोटेकोशी बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बाल बालिकाको संरक्षण गर्ने भएको छ। चेतना सन्देश नेपालद्वारा संचालित बाल गृहले पत्रकार सम्मेलन आयोजना गरी प्रलयकारी भोटेकोशी बाढ़ीपछि अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पालन पोषणको जिम्मेवारी लिने घोषणा गरेको हो। भोटेकोशी बाढ़ीबाट देशले ठूलो क्षति बेहोरेको अवस्थामा आफूहरूले पनि संस्थागत रूपमै निर्णय गरी बाढ़ी पीड़ित 25 जना बाल बालिकालाई बाल गृहमा ल्याएर संरक्षण गर्ने निर्णय गरेको बाल गृहका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि अभिभावक विहीन 28 जना बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिएको छ। बाढ़ीपछि देश विदेशबाट सहयोग प्राप्त भइरहेको अवस्थामा आफूहरूले पनि बालगृहको क्षमता अनुसार बाढ़ीमा परेर अभिभावक गुमाएका 25 जना बालबालिका ल्याएर संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष लामाले बताउनुभयो। बाढ़ीबाट अति प्रभावित रसुवा धादिङ र नुवाकोट जिल्लाका बालबालिका ल्याउन जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रक्रिया अगाडि बढ़ाइएको बालगृहका अध्यक्ष लामाले जानकारी दिनुभएको छ।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
7: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा बढ़ेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका 25 जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार साँझ जारी गरेको सूचना अनुसार शुक्रबार र शनिबार कड़ाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा अत्याधिक वर्षाको सम्भावना रहेको जनाएको छ। ती जिल्लालाई रातो रंगले संकेत गरी यातायात सञ्चालनमा रोक लगाइएको समेत जनाइएको छ। उच्च जोखिममा रहेका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बचाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कड़ालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ र स्याङ्जा उच्च जोखिममा रहेका छन्। प्राधिकरणले अन्य 30 जिल्लामा पनि धेरै वर्षाको सम्भावना रहेको भन्दै रातको समयमा यातायात सञ्चालन नगर्न निर्देशन दिएको छ। सुन्तला रंगले संकेत गरिएका जिल्लामा दिउँसो यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय स्थानीय मौसम र सड़कको अवस्था हेरेर जिल्ला मनसून प्रति कार्य कमाण्ड पोस्टले गर्ने समेत जनाइएको छ। बाँकी 22 जिल्लामा तुलनात्मक रूपमा कम वर्षाको सम्भावना रहे पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मध्य प्रदेशका जिल्लासँगै बागमतीका मकवानपुर र सिन्धुली समेत रहेका छन्। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान तथा नदी र खोलामा आकस्मिक बाढ़ी आउने जोखिम रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले पनि विभिन्न जोखिमयुक्त राजमार्गमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा रोक लगाएको छ। यात्रा गर्ने पर्ने अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीबाट सड़कको पछिल्लो अवस्था बुझेर मात्र निस्कन, बाढ़ी आएको खोला पार नगर्न तथा पहिरोको जोखिम रहेका सड़क खण्डमा सवारी नरोक्न समेत सुझाव दिएको छ। त्यस्तै तनहुँको ब्यास नगरपालिका 22 घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ भने अविरल वर्षाका कारण शुक्रबार साँझ करिब हिलोसहितको लेदो खस्ता नम्बर नखुलेको एउटा मोटरसाइकल समेत क्षति भएको बताइएको छ।
0: यसैगरी निरन्तरको वर्षाका कारण काठमाडौँको लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सड़क कटार हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने जहरे खेत, बांगे र रातमाटे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलेखुदेखि चितवनको मुगलिङसम्म मात्रै 8-9 स्थानमा साना ठूला पहिरो गई बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। विशेष गरी यो सड़क खण्डको सबैभन्दा संवेदनशील मानिने कृष्णभीर क्षेत्रमा पुनः पहिरो खसेपछि सर्वसाधारण र प्राविधिक टोलीको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। कृष्णभीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदो सहितको पहिरो निरन्तर झरिरहेको छ। सड़कको तल्लो भागमा रहेको करिब 15-20 मिटर लामो पुरानो ग्याबिन वाल पूर्ण रूपमा भत्किएको छ। ग्याबिन भत्किएपछि सड़कको डिल सोल्जर सागुरो बनेको र माथिबाट निरन्तर लेदो खसिरहेकाले तत्काल पहिरो पन्छाएर सवारी सञ्चालन गर्न कठिनाई भइरहेको निर्माणाधीन सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले बताएका छन्। माथिबाट लेदो खसिरहेकाले अहिले सफा गर्न कठिन छ, तर पानी रोकिएर अहिलेकै अवस्थामा रहेमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन गर्न सकिन्छ। नेपालले भने तल्लो ग्याबिन वाल खसेको भए पनि सड़कको मुख्य भाग भने कटान हुनबाट जोगिएको छ। त्यसै गरी ज्यामिरे घाटमा 2-3 ठाउँमा पहिरो खसेर बाटो ठप्प भएको छ भने जोवाङ खोला नजिकै माथिबाट ठूला ढुङ्गा खस्दा सड़क अवरूद्ध छ। उता चितवन खण्डको धारापानी भन्ने स्थानमा भने तलबाट 15-20 मिटरसम्म बाटो धसिएकाले सड़क एकतर्फी मात्र बनेको छ। सड़क आयोजनाका अनुसार निरन्तर वर्षा भइरहेकाले आज तत्काल सड़क खुलाउन सक्ने अवस्था छैन। यद्यपि वर्षा रोकिएको खण्डमा पहिरो पन्छाएर एकतर्फी रूपमा भए पनि सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने जनाइएको छ। 10 भदौको भोटेकोशी बाढ़ीपछि त्रिशूली नदीमा आएको बाढ़ीले भित्ता कटान गर्दा 14 भदौमा कृष्णवीर सड़क खण्डमा पहिरो गएको थियो। भासियोको सड़क खण्डमा नयाँ ट्र्याक खोलेर 18 दिनपछि असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याइएको थियो, तर अहिले फेरि अवरूद्ध भयो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान, कृष्णभीर लगायतमा सड़क अवरूद्ध, कान्तिपुरमा समाचार छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीति भन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत चीन त्रिदेशीय संयन्त्रको स्थापनाको प्रस्ताव राख्नु भएको थियो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै जलवायु न्यायको समेत माग गर्नुभयो। इन्धन अभाव जस्ता समस्या समेत उहाँले उठाउनु भएको थियो। त्यस्तै देशमा सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीलाई आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारको प्रतिबद्धता पनि उहाँले सुनाउनु भएको थियो। प्रधानमन्त्री शाह सरकार प्रमुखका रूपमा पहिलो पटक शुक्रबार बिहान अन्तर्राष्ट्रिय मंचमा उपस्थित हुनुभएको हो। यस सम्बोधनको 1 महिना अघि मात्रै भोटेकोशीमा विनाशकारी बाढ़ी आएको थियो। यही गम्भीर घटनालाई मुख्य आधार बनाएर उहाँले महासभामा सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले भोगिरहेको जलवायु संकट, जलवायु न्याय र हिमाली जोखिमलाई विश्वमंचमा प्रभावकारी रूपमा उठाए पनि त्यसलाई ठोस अन्तर्राष्ट्रिय पहल र कार्यान्वयनको खाकासँग जोड्नुपर्ने विज्ञहरूले बताएका छन्। शाहले नेपालले न्यून हरित गृह ग्यास उत्सर्जन गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको र जलवायु न्याय ऐतिहासिक जिम्मेवारी तथा बढ़ी क्षमता भएका मुलुकले बढ़ी योगदान गर्नुपर्ने विषय उठाउनु भएको थियो। जलवायु परिवर्तन विज्ञ डाक्टर विमल रेग्मीका अनुसार प्रधानमन्त्रीको सम्बोधनले नेपालको जलवायु संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्वमंचमा स्पष्ट रूपमा स्थापित गरेको छ, तर अब सन्देशलाई अन्तर्राष्ट्रिय वार्ता र संयन्त्रमा रूपान्तरण गर्न थप ठोस प्रस्ताव आवश्यक छ। प्रधानमन्त्री शाहको सम्बोधनले अन्तर्राष्ट्रिय मंचमा नेपालको उपस्थितिलाई अत्यन्त बलियो रूपमा स्थापित गरेको अर्का जलवायु परिवर्तन विज्ञ मञ्जित ढकाल बताउँछन्। प्रधानमन्त्रीले कसैलाई दोषारोपण नगरी तथा जलवायु परिवर्तनलाई भू राजनीतिक अखडा नबनाई ऐतिहासिक रूपमा बढ़ी कार्बन उत्सर्जन गर्ने र वित्तीय क्षमता भएका राष्ट्रहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु सम्बोधनको सबैभन्दा सन्तुलित पक्ष रहेको ढकालको भनाइ छ। जलवायु वित्तको विषयमा पनि नेपालले अनुदानमा आधारित र सहज पहुँचयोग्य वित्तको मागलाई थप स्पष्ट र परिणात्मक रूपमा अघि बढ़ाउनुपर्ने रेग्मीको भनाई छ भने नेपाल जस्ता जलवायु

0: उपलब्धि उल्टिने अवस्थालाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको समेत विज्ञहरूले सुझाव दिएका छन्।
1: यही समाचारलाई गोर्खा पत्र दैनिकले लेखेको छ। नेपालको विपद विश्वकै लागि चेतावनी शीर्षकमा मुख्य खबर छापेको छ। हिमनदी र बाढ़ी दिशा वा राहदानी बोकेर मात्र गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी हो। नेपाल हिमाली जलवायु अनुकूलन पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने प्रधानमन्त्रीको आशय सहितको सम्बोधन थियो भने विश्वभर गुन्जियो नेपालको आवाज शीर्षकमा अर्को समाचार पनि छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 18 महासभाको साधारण बहस अन्तर्गत उच्च स्तरीय सत्रमा शुक्रबार गर्नुभएको सम्बोधन विश्वभर गुन्जिएको छ। विश्वका चर्चित संचार माध्यमले प्रधानमन्त्री शाहको सम्बोधनलाई विशेष स्थान दिँदै आम मानिसबीच पुर्याएका छन्। प्रधानमन्त्री शाहले नेपाली सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको क्रममा उठाउनु भएको नेपालको विपदको पीड़ा, जलवायु न्याय र विश्वमा भावी पुस्ताको भविष्यको मुद्दाका विषयलाई सबैले मन छुने गरी प्रस्तुत गर्नुभएको थियो, जुन कुरा अन्तर्राष्ट्रिय संचार माध्यमले बलियोसँग आफ्नो प्रस्तुतिमा समेटेका देखिएको छ। सबभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा महासभालाई सम्बोधन गर्दै उहाँले उठान गर्नुभएको मुद्दालाई विश्वका सबैभन्दा ठूला न्यूज एजेन्सी एपी, एएफपी, रोयटर्स लगायतले स्थान दिएका छन्। यस्तै विश्वका सबैभन्दा ठूला संचार माध्यम बेलायतको बीबीसी, अमेरिकाको सीएनएन, कतारको अल जजीरा, भारतको टाइम्स अफ इण्डिया लगायतले शाहको सम्बोधनलाई महत्वपूर्ण स्थानका साथ कवरेज गरेका छन्। सीएनएनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि पीड़ादायक विपद सहनु परेको मुद्दा शाहले जलवायु न्यायका रूपमा माग गर्नुभएको सन्दर्भहरूको औल्याएको थियो। त्यस्तै जलवायु परिवर्तनको असरको प्रमाण वैज्ञानिक आधारले पुष्टि गरेको छ, तर कार्बन बढ़ी उत्सर्जन गरेको राजनैतिक इच्छा शक्तिको कमीले नेपाल जस्ता कमजोर देशहरूले त्यसको नतिजा सहनु परेको शाहको कुरालाई संचार माध्यमहरूले जोड़का साथ कवरेज गरेका छन्। विश्वभर गुन्जियो नेपालको आवाज, नेपालको विपद विश्वकै लागि चेतावनी, गोर्खा पत्र दैनिकमा मुख्य खबरहरू छापिएका छन्।
0: सरुवा आतंकले बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार शीर्षकमा खबर छ। दशैं तिहार छठ जस्ता ठूला चाडपर्व नजिकिँदैछन्। दशैं आउन दुई साता बाँकी छ। बजारमा किनमेलको चहल पहल शुरू भइसकेको छ, तर आम उपभोक्ताको अनुहारमा चाडपर्वको उल्लासभन्दा महँगीको त्रास बढ़ी देखिन्छ। बिहान बेलुकाको छाक टार्ने आधारभूत खाद्य वस्तुको मूल्य अचाकले अकासिएको छ। बजारमा भएका वस्तुको पनि कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई ठग्ने र लुट्ने काम भइरहेको समेत जनाइएको छ। त्यस्तै ठिक यही अत्यन्त संवेदनशील समयमा बजार नियमन गर्ने र उपभोक्ता अधिकार सुनिश्चित गर्ने जिम्मेवारी पाएका तालुकदार मन्त्रालय र विभागमा भने कर्मचारी परिवर्तन गर्ने लहर नै चलेको छ। बजार अनुगमन गर्ने मुख्य निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र तालुकदार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यति बेला राजनीतिक स्वार्थ र शक्ति केन्द्रको हानथापमा परेका छन्। बजारमा चिनीदेखि चामलसम्मको भाववृद्धिले दिनै पछि रेकर्ड नै बनाएको छ भने बजार नियमन गर्नुपर्ने निकायका सहसचिव र महानिर्देशकलाई तीन तीन महिनामै फेरेर सरकारले नै घुमाउरो पारामा कालो बजारीलाई संरक्षण दिइरहेको सरकारवालाहरूको आरोप छ। नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क र बजारको वर्तमान यथार्थ केलाउने हो भने सर्वसाधारणको भान्साको अवस्था दयनीय छ। असारदेखि भदौ अन्तिमसम्म आइपुग्दा मात्रै 25 किलोको जीरा मसिनो चामल बोरामा करिब 400 देखि 500 रूपियाँसम्म मूल्य बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको छ। त्यस्तै सोनामनसुली चामल 25 किलोको बोरा 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायीहरूले नै स्वीकार्छन्। सरकारले सहुलियत दरमा चिनी आपूर्ति सहज बनाएको र साल ट्रेडिङ मार्फत प्रति किलो 110 रूपियाँमा चिनी उपलब्ध गराएको दावी गरिरहेको छ, तर यथार्थमा भने उपभोक्ताले 1 किलो चिनीको 140 रूपियाँसम्म तिर्न बाध्य रहेका छन्। खानेतेलको मूल्यले पनि त्यस्तै छलाङ मारेको छ। खानेतेल प्रति लिटर 320 देखि 460 रूपियाँसम्म तिर्नु परेको छ भने दाल प्रति किलो 110 बढ़ेर 220 देखि 250 रूपियाँसम्म पुगेको छ। तरकारी र फलफूलको भाव पनि छोइ नसक्नु रहेको उपभोक्ताहरूले बारम्बार गुनासो गरिरहेका छन्।
1: फेरि पनि बाढ़ी प्रभावकै समाचार। पछिल्लो 24 घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अत्याधिक वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्ड अनुसार बिहिबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा 267.4 मिलिमिटर वर्षा मापन गरिएको छ। 24 घण्टामा 140 मिलिमिटर भन्दा बढ़ी वर्षालाई अत्याधिक वर्षा मानिन्छ। यस आधारमा पाल्पाको अर्चलेमा अत्याधिक वर्षा भएको देखिएको छ। त्यस्तै